आदि इत्यादि जति पनि छन् यिनीहरूले पनि हामीलाई धोका दिन्छन्। सधैँ साथ दिन त सक्दैनन्, सबै छुट्दै जान्छन् छुट्दै जान्छन्। अन्तिममा हामी नितान्त एक्लो हुन्छौँ। यो हुनु त छँदैछ, जब हामीलाई सबैले छोडिदिन्छन्, हामीले अत्यन्त घनिष्ठ भनेका मानिसहरूले पनि छाडिदिन्छन्, त्यतिखेर हामी नितान्त एक्लो हुन्छौँ। हामी त्यतिखेर यस्तो अवस्थामा पुग्दछौँ प्रिय सत्य, हामीले आफूलाई सम्हाल्न सक्दैन, हामीलाई साथ दिन्छ भन्ने ईश्वरप्रति पनि हाम्रो विश्वास छैन, ईश्वरले हामीलाई बचाउँछ अब भन्ने कुरा त हामीले कहिले जीवनमा सोचेनौ। ईश्वरसँगको सम्बन्ध हाम्रो टुट्यो, मानिसहरूसँगको पनि सम्बन्ध टुटिसकेपछि अब हामीले आत्महत्या गर्नु बाहेक अरू कुनै विकल्प देख्दैनौँ। त्यसैले नास्तिकहरू अक्सर आत्महत्याको शिकार हुने गर्दछन्, परिसोच्छन् तनावको शिकार हुने गर्दछन्। संसारमा कोही नभए पनि व्यक्तिले आफ्नो जीवन जिउन सक्दछ, उसँग यदि संकल्प शक्ति छ भने, उसँग यदि आत्मविश्वास छ भने, म केही गर्न सक्छु, यो धरतीको एउटा प्राणी हुँ, म अत्यन्त महत्वपूर्ण प्राणी हुँ, सम्बन्धहरू मेरै आधारमा बनेका हुन्, सम्बन्धहरू मेरै कारणले समाप्त भए, त्यसैले मैले फेरि पनि सम्बन्धहरू बनाउन सक्छु, सम्बन्ध बिग्रने र भत्कने मेरा कारणले हो, त्यसैले मैले फेरि नयाँ संसार निर्माण गर्न सक्छु, किनभने प्रकृतिले मलाई साथ दिएको छ, मेरो शरीर छ, मेरो जीवन छ, यी जीवनको प्रयोग गरेर मैले नयाँ संसार बसाउन सक्छु भन्ने उत्साह, अदम्य आँट र भरोसा भएको व्यक्ति मात्रै जीवनमा अघि बढ्न सक्दछ। प्रिय सज्जन, हामीले ईश्वरीय शक्तिका आधारमा, ईश्वर छ भन्ने सत्यका आधारमा नै आफूलाई सान्त्वना प्रदान गर्न सक्दछ, आफूलाई संयमित राख्न सक्दछ। यसैले पनि ईश्वरप्रतिको आस्तिकता अत्यन्त महत्वपूर्ण छ जीवनको लागि। प्रिय सज्जन, यो कुनै भ्रम होइन, दैवी शक्ति कुनै भ्रम होइन, किनकि आकाशका सूर्य भ्रम होइनन्। हामीले हरेक क्षण सास फेरिरहने जुन हावा छ यो भ्रम होइन, हामीले पिउने पानी भ्रम होइन। मानिसहरूले यही आकाशको सूर्य, यही धरती, यही पानी, यही हावा आदि इत्यादिलाई ईश्वरको समकक्षमा राखेका छन्, पूजा गरेका छन्। भगवान भन्ने पनि प्रकृतिकै अर्को रूप हो, अर्को नाम हो भने हामीले त्यो भगवानलाई स्वीकार गर्न किन सक्दैनौँ? किन हामीलाई अप्ठ्यारो अनुभूति हुन्छ? हामी तल पर्दैनौँ प्रिय सज्जन, हामी कमजोर हुँदैनौँ। ईश्वर कमजोरहरूको निर्माण होइन प्रिय सज्जन, ईश्वर केही गर्न नसक्ने हुतियाराहरूको निर्माण होइन, ईश्वर सचेत जीवनको प्रतिबिम्ब। त्यसकारण ईश्वरप्रतिको आस्था, ईश्वरप्रतिको विश्वास हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण आवश्यकता हो। ईश्वरप्रतिको यही आस्था, यही निष्ठा र यही विश्वासका कारण हामी जीवनको यात्रा निर्विघ्न निर्भय अघि बढाउन सक्दछौँ। प्रिय सज्जन, यति हुँदाहुँदै पनि वास्तवमा ईश्वरप्रति गहिराईदेखि नै विश्वास गर्ने मानिसहरूको संख्या पनि अत्यन्त कम हुन्छ, किनभने थोरै मानिसहरूले मात्रै आफूभित्रको अहंकारलाई घटाउन सकेका हुन्छन्, कटाउन सकेका हुन्छन्। ईश्वरप्रतिको श्रद्धा भएको व्यक्ति भेट्न निकै गाह्रो छ, अत्यन्त थोरै मानिसहरू मात्रै वास्तविक रूपमा ईश्वरप्रति नतमस्तक हुन्छ। भगवान श्रीकृष्णले पनि गीतामा भन्नुभएको छ, मनुष्याणां सहस्रेषु कश्चित् यतति सिद्धये यततामपि सिद्धानां।

0: यततामपि सिद्धानां कश्चिन्मां व्यक्ति तत्त्वतः।
1: सहस्रेषु मनुष्याणां, सहस्र मनुष्यहरूमा, हजारौं मानिसहरूमा कश्चित् सिद्धाय यतति, कसैले मात्रै, एकजनाले मात्रै मेरो प्राप्तिको निमित्त प्रयत्न गर्दछ। यतताम सिद्धानाम अपि कश्चित माम व्यक्ति तत्त्वतः। र त्यसरी प्रयत्न गर्ने थुप्रै सिद्धहरूमध्ये पनि, थुप्रै योगीहरूमध्ये पनि कुनै एकजनाले मात्र मलाई तत्त्वतः भनेको अन्तस्करणदेखि नै, भित्री तत्त्वदेखि नै, यथार्थ रूपदेखि नै मलाई बुझ्न सक्दछ। भनेपछि प्रिय सज्जन, त्यो परमात्माको जुन दिव्यतम शक्ति छ त्यसलाई जान्नका लागि, बुझ्नका निमित्त भित्रैदेखि नै भगवान प्रतिको श्रद्धा अत्यन्त आवश्यक हुन्छ। जति धेरै हाम्रो श्रद्धा हुन्छ त्यति नै धेरै हामी ईश्वरीय शक्तिप्रति नतमस्तक हुन सक्दछौँ, त्यति नै त्यो दिव्य शक्तिप्रति हामी समीपस्थ हुन सक्दछौँ, निकटस्थ हुन सक्दछौँ। प्रिय सच्चन, हामी सबैले बिर्सन नहुने, सदैव सम्झनु पर्ने कुरा के हो त भन्दा, हामीलाई मानिसहरूले छोडिदिन सक्छन् तर यो प्रकृतिले कहिल्यै छोड्दैन। जीवन बाँचुन्जेल, बाँचुन्जेल हामीले सास फेरेकै हुन्छौं, बाँचुन्जेल हामीले पानी पिएकै हुन्छौं, बाँचुन्जेल हामी यही माटोमाथि हिँडिरहेकै हुन्छौं, बाँचुन्जेल यही धरतीको उत्पादन हामीले भोजनका रूपमा ग्रहण गर्दछौ। हेर्नुहोस् त, खै प्रकृतिले हामीलाई कहाँनिर छोडेको छ? जसलाई हामीले आफन्त भनेका छौं ती आफन्तहरूले छुट्टी पैदा गरेर बनाएर ल्याएर हामीलाई खुवाउनेवाला छैन। यही धरतीमा उम्रिएका, यही धरतीमा पैदा भएका चिजहरू हामीलाई खुवाउने हुन्। हामीले धरतीका आधारमा हाम्रो जीवन पाएका छौं, हावा पानीका आधारमा हामी जीवन पाएका छौं। यसैले हाम्रा वास्तविक सहयोगी, वास्तविक हाम्रा निर्माता र वास्तविक भोजनदाता, जीवनदाता प्रकृति हो भन्ने कुरा प्रष्ट हुन्छ। यही प्रकृतिलाई मानिसहरूले कतै गड भन्दछन्, कतै परमेश्वर भन्दछन्, कतै भगवान भन्दछन्। हामीले त्यसैले यो जुन अस्तित्व छ, प्रकृतिको अस्तित्व, परमात्माको अस्तित्व, यो अस्तित्वप्रति शंका प्रकट गर्न हुँदैन। हामीमा कृतज्ञताको भावना कम भएर गएको छ, कृतज्ञताको भावना वृद्धि भएर गएको छ। यो हावा पिएर हाम्रो जीवन चलेको छ, एक सेकेन्ड यो अक्सिजन नपाउने हो भने हाम्रो जीवन रहँदैन। तर कहिल्यै पनि यो हावाप्रति नतमस्तक हुन सकेनौँ हामीले। यो धरती जहाँ हामी टेकेका छौँ र वरपरको सुन्दर संसार देखेका छौँ, यो धरतीप्रति एकपटक कृतज्ञताको भावले हामीले कहिल्यै हेर्न सकेनौँ। आकाशको सूर्य जो निरन्तर हिँडिरहेको छ र हामीलाई उज्यालो प्रदान गरेको छ, त्यो सूर्यप्रति नतमस्तक भएर कहिले हामीले शिर झुकाउन सकेनौँ। प्रिय सज्जन, खै हामी कहाँनिर कृतज्ञ भयौं, हामी कहाँनिर कृतज्ञ भएनौं? त्यसैले हाम्रा पूर्वजहरूले, हाम्रा आचार्यहरूले धरतीलाई ढोग भनेर सिकाएका छन्, आकाशको सूर्यलाई नमस्कार गर भनेर सिकाएका छन्, पानीमा देवताको अनुभूति गर भनेर सिकाएका छन्। सारा प्रकृति देवताको एउटा बिम्ब हो, भगवानको एउटा बिम्ब हो, ईश्वरीय शक्तिको एउटा बिम्ब हो। त्यसैले प्रकृतिलाई पूजा गरेपछि समग्र ईश्वरको पूजा हुन्छ भन्ने संस्कृति सिकाएका छन्। तर हामीलाई लाज लाग्छ, हामी अरूप्रति नतमस्तक हुन लजाउँछौ, किनभने हामीभित्र अहंकारको ठूलो सगरमाथा पैदा भएको छ, हाम्रो शिर अहंकारका कारणले ठरिएको छ। प्रिय सज्जन, जबसम्म हाम्रो ठरिएको अहंकारको शिर झुक्न सक्दैन, यस धरतीप्रति, यो आकाशप्रति, आकाशको सूर्य चन्द्रमा प्रति, हावा पानी प्रति, तबसम्म हामी वास्तविक मनुष्य बन्न पनि सक्दैन। प्रिय सज्जन, जसले हामीलाई बचाएको छ यो समग्र प्रकृति, यो प्रकृतिप्रति हामी कृतज्ञ बन्न कोसिस गरौं, नतमस्तक बन्न कोसिस गरौं, यही नै हाम्रो वास्तविक कर्तव्य हो। हवस् त, आजका निमित्त कार्यक्रम जीवन गंगा यति नै। अर्को श्रृंखलासम्मका लागि म लक्ष्मण भण्डारी बिदा दिनुहोस्। नमस्ते।

0: आजको कविता, आजको कविता,
1: आजको कविता,
2: आजको कविता।
3: मेरो नाम सुदेश सत्याल। मेरो कविताको शीर्षक छ दार्जिलिङ माथि एउटा कविता। दार्जिलिङको परिवेशलाई लिएर लेखिएको छ कविता। यसरी सुरु हुन्छ।
4: हाम्रै देश समान उर्लि रहने सौन्दर्यको छाल छ, बस्छन् भारतमा तथापि मनमा नेपाल नेपाल छ। बाँचुन्जेल सधैँ त्यही प्रकृतिको तस्बिरले डस्दछ। मेरो धडकन भित्र दार्जिलिङ यो मायालु झैँ बस्दछ। टिस्टा छेउ पुगेर सम्झिन पुगे ती वीर गाथाहरू, सिद्धिन्नन् इतिहासका हरफका पल्टेर पाताहरू। मानव वीर सपूतको

चिरसिर चल्छ फिर फिर गरी नाच्छन् पखेरा भिर पाखाले हरिया भिरेर फरिया सार्छन् कि झैमा स्थिर आली पल्लव पंख भुर भुर गरी उड्छिन् पहाडी चरी चाहे लौ नफलोस् न स्याउ रुखमा फल्दैछ गाला भरी छेड्दै पर्वत निस्किए ध्वनिहरू।

0: लक्ष्मी भानु र लेखनाथ समझी उद्यानमा भेटिए लक्ष्मी भानु र लेखनाथ समझी उद्यानमा भेटिए।
1: धन्यवाद। आजको कविता।
2: आजको कविता।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 6 AM हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा सन्चुप लोनसँगै धर्मराज भट्टको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आजमिकी 2083 साल साउन 8 गते शुक्रबार, नेपाल सम्बत 1146, जुलाई 24 तारीक सन् 2026।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: व्यापार घाटा निरन्तर बढ़दो अवस्थामा एक वर्षमै 18 खर्ब घाटा, विद्युत निर्यातबाट भने 29 अर्ब आमदानी।
0: अदालतका फैसला दुई दशकमा पनि कागजमै सीमित, संविधानमै तोकिएको सजाय समेत भएन कार्यान्वयन।
1: प्रधानमन्त्रीका सल्लाहकार कुमार बेन खुसुक्क भारत भ्रमणमा, रका प्रमुखसँग भेटवार्ता, राजदूत छनौट प्रक्रिया अन्तिम चरणमा।
0: भारतभर प्रदर्शन गर्न कक्रो जनता पार्टीको आह्वान, आन्दोलनको पक्षमा हिजो पटना, बेंगलुरू, केरला लगायतका शहरमा प्रदर्शन।
1: र ब्याटिङ कमजोर हुँदा नेपाल विश्वकप लीग टूका लगातार दुई खेलमा पराजित, काबा भलिबल च्याम्पियनशीपमा पनि जित निकाल्न सकेन।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर टाली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। स्वदेशमा उत्पादन हुने वस्तु पनि विदेशबाट आयात हुँदा मुलुकको व्यापार घाटा उच्च भएको छ। नेपालको वैदेशिक व्यापारमा आयातको उच्च निर्भरता हुँदा आर्थिक वर्ष 2082-83 व्यापार घाटा करिब 18 खर्ब रूपियाँ नजिक पुगेको छ। स्वदेशमै उत्पादन गर्न सकिने कृषि, खाद्यान्न, औद्योगिक तथा उपभोग्य वस्तु समेत ठूलो परिमाणमा विदेशबाट आयात भइरहँदा व्यापार घाटा फराकिलो बन्दै गएको छ। सरकारले आयात प्रतिस्थापन, उत्पादन वृद्धि र निर्यात प्रवर्धनका कार्यक्रम घोषणा गर्दै आए पनि त्यसको प्रभाव अपेक्षा अनुसार देखिन सकेको छैन। भन्सार विभागले बिहिबार सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 वैदेशिक व्यापार तथ्याङ्क अनुसार नेपालको व्यापार घाटा 17 खर्ब 81 अर्ब रूपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 व्यापार घाटा 15 खर्ब 27 अर्ब रूपियाँ पुगेको थियो। एक वर्षको अवधिमा मात्र व्यापार घाटा 2 खर्ब 54 अर्ब रूपियाँ अर्थात 15.88% बढ़ेको छ। यो तथ्याङ्कले मुलुकको आयातमुखी अर्थतन्त्र अझै गहिरिँदै गएको स्पष्ट संकेत गरेको छ। गत आर्थिक वर्षमा नेपालको कुल वैदेशिक व्यापार 24 खर्ब 11 अर्ब 66 करोड़ रूपियाँ पुगेको छ, जुन अघिल्लो वर्षको 20 खर्ब 81 अर्ब रूपियाँको तुलनामा करिब 3 खर्ब 30 अर्ब रूपियाँ बढ़ी हो। तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 नेपालले 20 खर्ब 96 अर्ब 37 करोड़ रूपियाँ बराबरका वस्तु आयात गरेको छ। यो अघिल्लो आर्थिक वर्ष 2081-82 तुलनामा 16.20% बढ़ी हो। यही अवधिमा निर्यात भने 13.81% बढ़ेर 3 खर्ब 15 अर्ब रूपियाँ पुगेको थियो। निर्यात वृद्धि सकारात्मक भए पनि आयातको तुलनामा निकै कम रहेकाले व्यापार घाटा नियन्त्रण हुन नसकेको हो। व्यापार घाटा 18 खर्ब नागरिक दैनिकमा समाचार छ।
1: 2078 बिजुली निर्यात थालेको नेपालले राम्रो आमदानी गर्न थालेको छ। त्यसअघिका वर्षमा आयात मात्र गर्दै आएको नेपालले अहिले विद्युत व्यापारमा नाफा बढ़ाउँदै लगेको छ। 2082-83 भारत र बंगलादेशमा गरी 29 अर्ब 32 करोड़ 47 लाख रूपियाँको बिजुली निर्यात भएको छ भने भारतबाट नेपालले सुखायाममा 10 अर्ब 22 करोड़ 74 लाखको आयात गरेको छ। एकै वर्षमा बिजुली व्यापारमा 19 अर्ब 9 करोड़ 72 लाख रूपियाँ नाफा भएको छ। आर्थिक वर्ष 2081-82 नेपालको बिजुली आयात भन्दा बढ़ी निर्यात भइरहेको छ। आयातको तुलनामा निर्यात वर्षेनी बढ़दै गएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घाय कुमार श्रेष्ठले बताउनु भएको छ। वर्षयाममा देशभित्र खपत भई बच्ने बिजुली नेपालले भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। हाल नेपाल र भारतले अन्तर्देशीय प्रसारण लाइन मार्फत विद्युत आयात क्षमता 1530 र निर्यात क्षमता 1850 मेगावाट पुर्याइसकेका छन्। यस्तै विभिन्न 132 केबी प्रसारणका लाइनबाट समेत नेपाल भारत बिजुली आयात निर्यात हुँदै आएको छ। नेपाल भारत बीच अन्तर्देशीय प्रसारण लाइन निर्माणका क्रममा रहेकोले भारतसँग बिजुली निर्यात बढ़ाउन स्वीकृतिलाई प्राथमिकतामा राख्नुपर्ने प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र साक्य बताउनुहुन्छ। आगामी वर्ष याम अगावै 1000 मेगावाट बिजुली निर्यातको लागि भारतबाट स्वीकृति लिन सके बिजुली खेर नजाने उहाँको भनाइ छ। हालसम्म भारतले 37 जल विद्युत आयोजनाको 3200 मेगावाट विद्युत लिने सहमति भएको छ। केही आयोजनाको माग गरिएपछि नेपालले अनुमति नपाएको प्राधिकरणले जनाएको छ। यस्तै 400 केभीको ढल्केबर मुजफ्फरपुर 1000 मेगावाट र अन्य 132 केभीका प्रसारण लाइनबाट पनि बिजुली आयात निर्यात हुँदै आएको छ। नेपाल खुत निर्यातकर्ता बने पनि स्वदेशी उद्योगीले माग अनुसार गुणस्तरीय बिजुली नपाएको गुनासो गर्दै आएका छन्। नेपालमा बिजुली खपत गरी अधिक मात्रा निर्यात गर्नुपर्ने नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे बताउनुहुन्छ। प्रसारण तथा वितरण पूर्वाधारका कारण औद्योगिक करिडोरमा बेला बेलामा ट्रिपिङ हुनु लगायत बिजुलीको गुणस्तरमा समस्या रहेको पाण्डेले बताउनुभयो। विद्युत निर्यातबाट एक वर्षमै 29 अर्ब 32 करोड़ आमदानी शीर्षकमा कान्तिपुरमा समाचार छ।
0: गत आर्थिक वर्ष 2082-83 वाणिज्य बैंकहरूको निक्षेप 9 खर्ब 67 अर्ब 42 करोड़ रूपियाँले बढ़ेको छ, तर सोही अवधिमा कर्जा प्रवाह भने 3 खर्ब 15 अर्ब 13 करोड़ रूपियाँले मात्र विस्तार भएको छ। नेपालमा संचालित 20 वाणिज्य बैंकहरूमा निक्षेप संकलन र कर्जा विस्तारमा असन्तुलन देखिएको नेपाल बैंकर संघको तथ्याङ्कले देखाएको छ। समीक्षा वर्षमा वाणिज्य बैंकहरूको निक्षेप 9 खर्ब 67 अर्ब 42 करोड़ रूपियाँले बढ़ेको छ। असार 2082 वाणिज्य बैंकमा 65 खर्ब 30 अर्ब 79 लाख रूपियाँ निक्षेप थियो। असार 2083 आउँदा यो 14.8% बढ़ेर 74 खर्ब 98 अर्ब 21 करोड़ रूपियाँ पुगेको छ। विशेष गरी उच्च रेमिट्यान्स आप्रवाहले निक्षेप बढ़ाउन सहयोग पुगेको देखिन्छ। गत आर्थिक वर्षमा वाणिज्य बैंकको कर्जा विस्तार भने 3 खर्ब 15 अर्ब 13 करोड़ रूपियाँले मात्र बढ़ेको छ। एक वर्षमा 9 खर्ब 67 अर्बले बढ़्यो निक्षेप। कर्जा प्रवाह 3.15 खर्ब मात्रै नयाँ पत्रिकामा समाचार छ।
1: अधिवक्ता केशवराज पाण्डे निवेदक रहेको सार्वजनिक सरोकारको एउटा मुद्दाको फैसला कार्यान्वयनका लागि फैसला कार्यान्वयन निर्देशनालयमा निवेदन परेको 17 वर्ष भइसक्यो। यो अवधिमा फैसला कार्यान्वयनको लागि निर्देशनालयले गृह मन्त्रालयका नाममा 18 पटक ताकेता पनि गरिसक्यो, तर गृहले अझै कार्यान्वयन गरेको छैन। पाण्डेले सामाजिक व्यवहार सुधार ऐन विपरीत विवाह लगायत सामाजिक समारोहमा तडक भडक बढ़ेको भन्दै कानून लागू हुनुपर्ने र कानून मिच्ने लाई सदाय हुनुपर्ने माग गर्नुभएको थियो। उक्त रिटमा सर्वोच्चका न्यायाधीशहरू लक्ष्मण प्रसाद अरियाल र कृष्ण कुमार वर्माले 29 भदौ 2056 निर्देशनात्मक आदेश दिनुभएको थियो। अर्को 15 वर्ष पुरानो फैसला कार्यान्वयनको लागि निवेदन दिएको 13 वर्षमा 13 पटक नै ताकेता हुँदा पनि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले नै अटेरी गरेको छ। भरतमणि गौतम निवेदक रहेको रिटमा 2 वैशाख 2066 आएको फैसलाले राज्यका 3 अंगका पदाधिकारीको राज्य सञ्चालन अलग अलग भूमिका रहने फैसला गरेको थियो। यस्तै रामजी विष्टको रिटमा सर्वोच्चले मेची नदी सिमानालाई व्यवस्थित सीमांकन गर्न 12 असार 2060 आदेश दिएकोमा फैसला कार्यान्वयनको लागि 14 कार्तिक 2064 निवेदन दर्ता भएको थियो। त्यस यता 19 वर्षमा फैसला कार्यान्वयन निर्देशनालयले 18 पटक ताकेता गर्दा पनि आदेश कार्यान्वयन भएको छैन। विदेशमा रहेका नेपाली नागरिकको समेत मताधिकार सुनिश्चित गर्नुपर्ने फैसला पनि 8 वर्षसम्म 15 पटक ताकेता गर्दा पनि कागजमै सीमित छ। वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको कतिपय रिटका फैसला पनि ताकेतामै अल्झिएका छन् तथा उहाँले दायर गरेको बागमती तथा विष्णुमती खोलाको संरक्षण, भूमिगत जल दोहन नियन्त्रण, वायु प्रदूषण न्यूनीकरण जस्ता विषयमा भएका फैसला वर्षौंसम्म पनि कार्यान्वयन नभएको उहाँको भनाइ छ। संविधानको धारा 128(4) फैसलाको अवज्ञा गरेमा कानून बमोजिम अवहेलनामा कार्यवाही चलाई सजाय गर्न सक्ने व्यवस्था छ। न्याय प्रशासन ऐनको दफा 17 पनि अब हेलानामा एक वर्षसम्म कैद र 10,000 रूपियाँसम्म जरिवाना वा दुवै सजाय गर्ने ठाउँ दिएको छ। दुई दशकसम्म कागजमै सीमित अदालतका फैसला शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनैतिक सल्लाहकार प्रमुख सल्लाहकार कुमार बेन्जनकार बेन गोप्य रूपमा नयाँ दिल्ली गएको खुलेको छ। भ्रमणका क्रममा उहाँले भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्नुभएको छ। बेनको नयाँ दिल्ली भ्रमण र भेटवार्ताबारे बुधबार समाचारहरू प्रकाशन भएका थिए। समाचारमा उनले भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेको दावी गरिएको छ। तर उहाँले आफू भारत गएको तर भारतीय सरकारका वरिष्ठ अधिकारीसँग भेट भएको विषयलाई अस्वीकार गर्दै आउनुभएको छ। तर राष्ट्र मन्त्रालय स्रोतका अनुसार बेन राष्ट्रपा सभापति रवि लामिछाने र परराष्ट्र मन्त्री शिशिर खनाललाई समेत जानकारी नदी चुपचाप नयाँ दिल्ली गएर फर्किनु भएको थियो। स्रोतका अनुसार गोपनीयता कायम गर्न बेन काठमाडौँ पार्टी .com का संचालक रोशन खड्कासँग पहिलो चरणमा विमान मार्फत सिमरा पुगेका थिए। त्यसपछि उनीहरू रक्सौल हुँदै सड़क मार्गबाट दिल्ली गएको स्रोतको भनाई छ। प्राप्त जानकारी अनुसार उनीहरू असार 19 गएर 23 काठमाडौँ फर्किएका छन्। असार 19 गते बिहान 7:35 बजे बुद्ध एयरको फ्लाइटबाट फ्लाइट 551 मार्फत सिमरा पुगेका थिए। सिमरा रक्सौल नाकाको सबैभन्दा नजिकको विमानस्थल हो। कूटनीतिक स्रोतका अनुसार भारतीय पक्षले उनीहरूको दिल्लीसम्मको सड़क यात्रा व्यवस्थापन गरेको थियो। उनीहरू सोही बाटो भएर असार 23 सिमराबाटै फर्किएको स्रोतको दावी छ। बेनले सिमरा गएको स्वीकार गरे पनि भारत प्रवेश गरेको अस्वीकार गर्नुभएको छ। उहाँले आफू हेटौड़ा र चितुवन गएको बताउनुभयो। बेनले डोभालसँग नेपाल भारत सम्बन्ध नेपालको प्राथमिकता तथा प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमण लगायतका विषयमा छलफल गर्नुभएको थियो। तर कूटनीतिक स्रोतले भने बेनले डोभालसम्म मात्र नभई भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारी तथा केही उच्च गुप्तचर अधिकारीसँग भेट गरेको दावी गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले पनि नयाँ दिल्लीमा भएका भनिएका भेटबारे जानकारी लिन खोज्नुभएको थियो। तर मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार उहाँले बेनले वास्तवमा कसलाई भेटे भन्ने पुष्टि गर्न सक्नुभएको छैन। परम्परा अनुसार नेपाली प्रधानमन्त्रीहरूले पदभार ग्रहण गरेपछि पहिलो द्विपक्षीय भ्रमण भारतबाट शुरू गर्ने गरेका छन्। तर पदमा बसेको 100 दिन पुर्याउँदा समेत प्रधानमन्त्री शाहले विदेश भ्रमणको कुनै संकेत दिनुभएको छैन। किन खुसुक्क भारत गए कुमार बेन कान्तिपुरमा समाचार छ। थाहा संसार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
4: अनि
3: घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ।
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: साथ जीवन घरको।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
0: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नयाँ राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। करिब 1.5 महिना अघि शुरू भएको छनौट प्रक्रिया अन्तर्गत परराष्ट्र मन्त्री शिशिर खनालले अर्को सातासम्म केही नाम सिफारिश गर्ने तयारी गर्नुभएको छ। परराष्ट्र मन्त्रालयले 28 जेठमा भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया लगायतका 13 देशका लागि राजदूत पदमा खुल्ला आवेदन आह्वान गरेको थियो। आवेदन दिने म्याद 5 असारसम्म थियो। मन्त्रालयका अनुसार 4,400 भन्दा बढ़ी आवेदन परेको छ। दोहोरिएका र अपूरा आवेदन हटाएपछि करिब 2,000 700 आवेदन छनौट गरिएको थियो। त्यसपछि केही आवेदनलाई अन्तिम सूचीमा राखी परराष्ट्र मन्त्रीको सचिवालयमा पठाइएको छ। राजदूत नियुक्तिबारे अन्तिम निर्णय प्रधानमन्त्री मालेन्द्र शाह, रासपा सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल तथा सत्तारूढ़ दलका अन्य शीर्ष नेताबीचको छलफलपछि हुने बताइएको छ। तर राजदूत नियुक्तिको जिम्मेवारी सरकार र परराष्ट्र मन्त्रीकै हो भन्नेमा हाम्रो पार्टी स्पष्ट छ, सत्तारूढ़ रासपाका एक नेताले भनेका छन्। केही आवेदकले सत्तारूढ़ दल र विभिन्न शक्ति केन्द्रमा तीव्र लबिङ पनि शुरू गरेका छन्। तर यस्तो लबिङले नियुक्तिमा कुनै प्रभाव नपार्ने दावी रासपाका एक पदाधिकारीले गरे। गत वर्ष असोज यता केही नेपाली कूटनीतिक नियोग राजदूत विहीन छन्। राजदूत छनौट प्रक्रिया अन्तिम चरणमा, अर्को साता सिफारिश शीर्षकमा कान्तिपुरमा समाचार छ।
0: निसन्तान दम्पतिलाई सन्तान प्राप्त गराइदिने प्रलोभन देखाएर 16 वर्षीय नाबालिगको डिम्ब अवैध रूपमा कारोबार गरेको आरोपमा तनहुकी राधिका गौतमे पक्राउ परेकी छिन्। प्रारम्भिक अनुसन्धान अनुसार गौतमे नाबालिग युवतीलाई डिम्बदानका लागि उपलब्ध गराएको बिचौलियाको भूमिकामा रहेको खुलेको प्रहरीले बताएको छ। ललितपुर जिल्ला प्रहरी परिषदले गौतमेलाई गत आइतबार ग्वालको स्थित बीएनबी अस्पताल परिसरबाट पक्राउ गरेको हो। जिल्ला अदालत ललितपुरले उनीमाथि 5 दिनको म्याद थप गरी अनुसन्धान अघि बढ़ाउन अनुमति दिएको छ। ललितपुर प्रहरीका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार यो घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता देखिएकोले विस्तृत अनुसन्धान भइरहेको छ। प्रहरी स्रोतका अनुसार घटनामा वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ एवं टेस्ट ट्यूब बेबी आईवीएफ विशेषज्ञ डाक्टर नूतन शर्माको भूमिका पनि अनुसन्धानको दायरामा छ। उनी हाल बीएनसी अस्पतालमा कार्यरत छिन्। अनुसन्धानबाट खुले अनुसार डाक्टर शर्माको सिफारिशमा बिचौलिया गौतम मेले नाबालिगलाई बीएनबी स्थित आईबीएफ सेन्टर पुर्याएकी थिइन्। नाबालिगको डिम्ब कारोबार शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
1: सिंहदरबार परिसरमा संसद भवन निर्माण 7 वर्ष बित्न लाग्दा पनि पूरा नभएपछि फेरि म्याद थप्न लागि छ। भवन निर्माणको लागि पछिल्लो पटक थपिएको म्याद गत 16 पुसमै सकिए पनि म्याद थप नगरी काम गराइँदै थियो। त्यस यता 6 महिना बित्दा पनि काम नसकिएपछि 6 पटक म्याद थप्ने तयारी भइरहेको छ। 2079 निर्वाचनबाट गठन हुने प्रतिनिधि सभा बैठक सञ्चालन गर्ने लक्ष्यका साथ 16 असोज 2076 संसद भवन निर्माणको ठेक्का लगाइएको थियो। तर 82 चुनावबाट नयाँ प्रतिनिधि सभा गठन हुँदासम्म पनि भवन तयार नभएपछि बहुउद्देश्यीय हललाई हतार हतार गरेर बैठक सञ्चालन गरिएको छ। राष्ट्रिय सभा बैठक पनि कृषि समितिको पुरानो हलमा चलाइएको छ। बहुउद्देश्यीय हल साँगुरो भएका कारण प्रतिनिधि सभा बैठक चलाउन असहज भइरहेको संघीय संसद सचिवालयले जनाएको छ। तत्कालको लागि बहुउद्देश्य हल तयार पार्दै गर्दा शहरी विकास तथा भवन निर्माण विभागले जेठ पहिलो सातासम्म संसद भवन तयार पारेर हस्तान्तरण गरिसक्ने जनाएको थियो। तर साउन लागिसक्दा पनि संसद भवन कहिलेबाट पूर्ण रूपमा सञ्चालनमा आउँछ भन्नेबारे न पूर्वाधार विकास मन्त्रालयले जवाब दिन सक्छ, न संघीय संसद सचिवालयले नै। भवनमा अहिलेसम्म करिब 95% काम भएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भवन निर्माणले गति लिए जस्तो देखिए पनि केही कहिले सकिन्छ भन्ने थाहा नभएको बताउनु भएको छ। भवन निर्माण पूर्वाधार विकास मन्त्रालय अन्तर्गत भइरहेको छ। उक्त मन्त्रालयका मन्त्री सुनिल लम्साल हुनुहुन्छ। विशेष भवन निर्माण आयोजनाका प्रमुख रोशन श्रेष्ठले अब धेरै काम बाँकी नभएको बताउनु भएको छ। संसद बैठक चलाउन सकस, भवन निर्माणको 6 पटक म्याद थप शीर्षकमा कान्तिपुरमा समाचार छ।
0: कैलालीमा सामुदायिक तथा साझेदारी वनमा 1,03,71,00,000 साल र खयरका काठ अवैध रूपमा लिलाम बिक्री गर्न खोजिएको घटनामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। आयोगको कञ्चनपुर स्थित कार्यालयको टोलीले मंगलबार डिभिजन वन कार्यालय धनगढ़ी र डिभिजन वन कार्यालय पहलमानपुरमा एकैसाथ छापा हानेर काठ लिलाम र बिक्रीको कागजात नियन्त्रणमा लिएको छ। अख्तियारको सम्पर्क कार्यालय महेन्द्रनगरका प्रमुख वेदप्रसाद भण्डारीले 2 डिभिजनको कागजात नियन्त्रणमा लिएर मिलिमत्तोमा रूख कटान र काठ लिलाम भएको विषयमा छानबिन थालेको बताउनुभयो। उहाँले डिभिजन वन कार्यालय धनगढ़ी अन्तर्गत 2 र डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत 9 सामुदायिक वन साझेदारी वनमा मिलिमत्तोमा रूख कटान र लिलाम भएको उजुरी परेको छ। दुवै डिभिजन वन कार्यालय अन्तर्गतका 11 सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूहबाट 3,45,000 क्यूबिक फीट भन्दा बढ़ी खड़ा हरिया खयरका रूख अनियमित तरिकाले कटान मुछान घाट गद्दी र लिलाम गर्न खोजिएको भन्दै उजुरी परेको थियो। यस्तै गत साउन 32 मात्र प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पनि उजुरी परेको थियो। यसअघि सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले स्थलगत निरीक्षण गरी काठ लिलाममा अनियमितता भएको हुन सक्ने भन्दै छानबिन नाउन्जेल लिलाम प्रक्रिया रोक्न भनेको थियो, तर संसदीय समितिको निर्देशनको समेत अटेर गर्दै लिलाम सदर गर्ने अन्तरिम तयारी भइरहेका बेला अख्तियारले छापा हानेको हो। कैलालीमा 1.3 करोड़को काठ मिले महत्वमा बिक्रीको प्रयास नयाँ पत्रिकामा समाचार छ।
1: नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार र औसार पसार सम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ। राष्ट्र बैंकको नयाँ नीति मार्फत नेपालमा भारतीय रूपियाँ भारू 200 र 500 का नोट चलाउने सुविधाको सीमा तोकिएको छ। यसै गरी विदेशी तथा नेपाली नागरिकको लागि अमेरिकी डलर वा अन्य मुद्राको सटही र बोक्टेन सीमा पनि तोकिएको छ। नेपाल राष्ट्र बैंकको सूचना अनुसार भारतीय नागरिकले प्रति व्यक्ति 25,000 भारूको सीमासम्म चलन चल्तीमा रहेका र 200 र 500 दरका नोटहरू ल्याउन लैजान र सटही गर्न सक्नेछन्। तर सन् 2016 नोभेम्बर 9 भन्दा अगाडि निष्कासित भएका 500 र 1,000 का पुराना नोटहरू भने पूर्ण रूपमा प्रतिबन्धित छन्। नेपालमा चल्ने भए 200 र 500 का भारू नोट। गोर्खापत्रमा समाचार छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।

0: रोग होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: नेपाल परिवेशमा अब बाँकी समाचार। तनहुँको रिसिङ गाउँपालिका एक गैरा खुँदी स्थित दीपक माविमा अध्ययन गर्ने सबै बालबालिका मगर समुदायका छन्। जहाँ बाल विकासदेखि दश कक्षासम्म 197 जना बालबालिका नै मगर समुदायका छन्। भर्ना भएका सबै विद्यार्थी मगर समुदायका रहेको विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापाले बताउनुभयो। मगर समुदायका भएकाले शुरू शुरूमा भाषा बुझ्न अलिकति असहज भए पनि अहिले भने त्यस्तो कुनै समस्या नभएको उहाँको भनाइ छ। विशेष गरी अंग्रेजी पढ़ाउँदा बुझ्न गाह्रो हुने भएकाले अंग्रेजीलाई पहिला मगर भाषामा उल्था गरेर बुझाउने गरिन्थ्यो, तर पछिल्लो समय भने अंग्रेजी माध्यमबाटै पढ़ाउने गरिन्छ। तनहुँको दीपक माविमा सबै मगर समुदायका विद्यार्थी शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
4: नेपाली कांग्रेसको आधिकारिकता विवादको विषय पुनः सर्वोच्च अदालतमा पुगेको छ। गगन कुमार थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्चको फैसला विरूद्ध पूर्व सभापति शेरबहादुर देउवा समेतको पुनरावलोकन निवेदन बिहिबार दर्ता भएको छ। अब तीन न्यायाधीशको इजलासले पुनरावलोकनको अनुमति निषेध दिने वा नदिने निर्णय गर्नेछ। अन्नपूर्ण पोस्टमा समाचार छ।
3: सात वर्ष पुगिसकेका छोरा अझै आफ्नो खुट्टामा उभिन सक्दैनन्, बोल्न सक्दैनन्। अरू बालबालिका जस्तो आफ्नो आमाको अनुहार हेरेर मुस्कुराउँदैनन्। काखे शिशु जस्तै आमाको काखमै बसिरहेका ती बालकको दाहिने हात दाइले समातिदिएपछि मात्र बुढी औंलाको ल्याप्चे अपाङ्गता परिचय पत्रमा लाग्यो। उनको औंलाको ल्याप्चे सामान्य सरकारी प्रक्रिया मात्र थिएन, एउटी आमाको सात वर्षदेखिको संघर्ष, आशा र अनन्त स्वीकारोक्तिको कठोर यथार्थ थियो। कैलालीको घोडागोडी नगरपालिका चार मागीका सुनिता चौधरीका सात वर्षीय छोराले गत मंगलबार नगरपालिकाबाट अपाङ्ग परिचय पत्र प्राप्त गरे। कैलालीका अरू पालिका सहितमा पनि यस्तै अवस्था छ। लम्किचुवा नगरपालिकामा हालसम्म 1018 जनाले अपाङ्गता परिचय पत्र लिएका छन्। बालबालिकामा बढ़दै अटिजम गोर्खापत्रमा समाचार छ।
4: वर्षायाममा सधैँ टाउको दुखाईको विषय बनेको मुगली नारायणगढ़ सड़क खण्डको विकल्पमा सड़क विभागले त्रिशुली पारी समानान्तर सड़क निर्माणको योजना बनाएको छ। त्यसको लागि रेखांकनको काम भइरहेको सड़क विभागको भनाइ छ। विभागका निर्देशक डाक्टर विजय जोशीले मुगली नारायणघाट सड़क खण्डको विकल्पका रूपमा त्रिशुली पारी समानान्तर सड़क निर्माण गर्न विभागबाट रेखांकन काम शुरू भएको बताउनु भएको छ। त्यस क्षेत्रमा सबै ठाउँमा ट्र्याक खन्ने काम पूरा भए विभागले औपचारिक रूपमै काम शुरू गर्ने उहाँको भनाइ छ। आजको नागरिक दैनिकमा समाचार छ।
3: वर्षौंदेखि आकाशे पानीको भरमा खेती गरिरहेका जुम्लावासीका लागि अब नयाँ आशाको ढोका खुलेको छ। सिंचाई अभावले बाँझिँदै गएका खेतीबारी अब वर्षाभरि हराभरा हुने स्थानीयले अपेक्षा गरेका छन्। 1.5 करोड़ रूपियाँ लागतको आधुनिक सौर्य लिफ्ट सिंचाई आयोजना संचालनमा आएपछि हिमा गाउँपालिकाका किसान लाभान्वित हुने आशा गरिएको छ।
4: विधेयकका अभावले राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिलाई नियमित विधायन प्रक्रियाबाट बाहिर धकेलेको छ। समितिले अब ऐन कार्यान्वयन मापन अध्ययन अनुसन्धान र संघीय इकाई बीचको विधायकी अन्तर सम्बन्धलाई प्राथमिकतामा राखिएको छ। विधायन व्यवस्थापन समितिको बैठकले ऐन कार्यान्वयन मापन र विधायकी अन्तर सम्बन्ध अध्ययन गर्न दुई उपसमिति गठन गरेको छ। सो उपसमितिले कार्यान्वयन मापन गर्नुपर्ने ऐनको पहिचान र सूची तयार गर्नेछ। यस कार्यको लागि उपसमितिलाई एक महिनाको समय सीमा तोकिएको छ। उपसमितिको अध्ययन सिफारिशको आधारमा विधान व्यवस्थापन समितिले मापन गर्नुपर्ने ऐन छनौट गरी अध्ययन गर्नेछ। राष्ट्रिय सभा बिजनेस विहीन शीर्षकमा गोर्खापत्रमा समाचार छ।
3: केरुङ्गे खोलाको सिरानमा रहेको नवलपुरको हुप्सेकोट गाउँपालिकाको रामचे पहिरोका कारण त्यहाँका 42 घर परिवार उच्च जोखिममा परेको जिल्ला विपद व्यवस्थापन समितिले निष्कर्ष निकालेको छ। समितिले बुधबार स्थलगत अनुगमन गरी त्यहाँ बसोबास गरिरहेका सबै 42 घर उच्च जोखिममा रहेको निष्कर्ष निकाल्दै तत्कालीन र दीर्घकालीन योजना बनाई स्थानान्तरण गर्नुपर्ने जनाएको छ। राम्चे पहिरोका कारण जिल्ला सदरमुकाम काबासोती पनि सुरक्षित नरहेको बताइएको छ। राम्चे पहिरोले 42 घर उच्च जोखिममा, गोर्खापत्रमा समाचार छ।
4: गत आर्थिक वर्ष 82-83 जेठसम्म 21.20 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम नेपालको वार्षिक बजेटभन्दा धेरै हो। गत आर्थिक वर्ष बजेटको आकार 19.64 अर्ब रूपियाँ थियो। यस्तै चालू आर्थिक वर्षको बजेट 21.24 अर्ब रूपियाँ छ। इतिहासमै पहिलो पटक बजेट भन्दा धेरै रेमिट्यान्स भित्रिएको हो। कारोबार दैनिकमा समाचार छ।
3: र राजमार्ग सहितका वैकल्पिक सड़क अवरूद्ध भइरहँदा दैनिक उपभोग्य सामग्री अभावदेखि आर्थिक मन्दी भएपछि इलामवासीले इलामलाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सरकारसँग माग गरेका छन्। पछिल्लो समय मेची राजमार्गको माइखोलास्थित राजदुवाली सड़क खण्डमा पहिरो गएपछि झापाबाट इलाम सदरमुकाम सहित पाँच थर र ताप्लेजुङसम्मको सोझो यातायात सम्पर्क टुटेको छ। करिब एक महिना यता राजदुवाली खण्डमा सड़क अवरूद्ध भएपछि वैकल्पिक सड़क प्रयोग गर्दा पनि भर पर्दो नहुँदा इलाम बजार, बिबल्याटे, पुवा खोला सहित जिल्लाका उत्तर पूर्वी र पश्चिमी क्षेत्रमा दैनिक उपभोग्य सामग्री अभाव हुन थालेको छ। गोर्खापत्रमा समाचार छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। शैक्षिक सुधारको माग राखेर गत सोमबारदेखि नयाँ दिल्लीमा विरोध प्रदर्शन गरिरहेका कक्रोच जनता पार्टी सीजेपीले आज देशव्यापी आन्दोलन घोषणा गरेको छ। यसका लागि आन्दोलनको पक्षमा भारतको पटना, बंगलुरू, केरला लगायत शहरहरूमा प्रदर्शन भइसकेको छ। सीजेपीका प्रवक्ता आशुतोष रानकाले विरोध प्रदर्शनलाई राष्ट्रिय बनाउन आग्रह गर्नुभएको छ। शुक्रबार आज देशका हरेक शहर र गाउँमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्नुहोस् उहाँले आह्वान गर्नुभएको छ। भारतका प्रमुख विपक्षी दल तथा सामाजिक अभियन्ताहरूले आन्दोलनलाई समर्थन गरिरहेका छन्। बिहिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले योग्यता र प्रवेश परीक्षा नीट तथा विभिन्न परीक्षाका प्रश्नपत्र चुहावट प्रकरणमा संलग्नलाई छिटो र कड़ा सजाय सुनिश्चित गर्न फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ। हाम्रा युवाको कल्याण भविष्य भन्दा महत्वपूर्ण अरू केही हुन सक्दैन, मोदीले सामाजिक सञ्जाल एक्समा लेख्नु भएको छ। उहाँले सम्बन्धित निकाय र अधिकारीलाई आवश्यक सबै प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिइएको बताउनु भएको छ। तर जवाब त्यताको शुरूआत शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाबाट हुनुपर्ने सीजेपीको माग छ।
3: अब खेल समाचार। नेपालले क्रिकेट विश्वकप लीग टूमा लगातार दोस्रो पराजय बेहोरेको छ। नेदरल्याण्डसमा भइरहेको लीग टूमा पुनः कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपालमाथि हिजो घरेलु डच टोलीले 6 विकेटले जीत हात पार्यो। टस हारेपछि ब्याटिङमा आएको नेपाललाई नेदरल्याण्डसले 44.4 ओभरमा 157 रनमा अल आउट गर्यो। नामिबियासँग मंगलबारको खेलमा पनि नेपाल 157 रनमै अल आउट भएको थियो। कप्तान स्कट डकवार्सले जिम्मेवारी इनिङ्स खेलेपछि नेदरल्याण्डस 44.1 ओभरमा लक्ष्य भेट्यो। नेपाल अघिल्लो खेलमा नामिबियासँग 8 विकेटले पराजित भएको थियो। लीग टूका शीर्ष चार टोली विश्वकप छनौटमा अझै छनौट हुने प्रावधानमा नेपाली शीर्ष चारभित्र सम्भावना निकै कमजोर बन्दै गएको छ। यसैबीच नेपाली भलिबल टोलीले पाकिस्तानको इस्लामाबादमा भइरहेको काबा पुरूष भलिबल च्याम्पियनशीप 2026मा लगातार दोस्रो हार बेहोरेको छ। ग्यारिसन जिन्ना स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा नेपालले श्रीलंकासँग 5 सेट खेल्दै पराजय भोगेको। पहिलो सेट 25-18 गुमाएको नेपालले त्यसपछि लगातार 2 सेट 25-21, 25-19 आफ्नो पक्षमा पारेर खेलमा पुनरागमनको संकेत गरेको थियो। तर चौथो सेटमा कड़ा टक्कर दिनुका बावजूद नेपालले 25-21 गुमायो। श्रीलंकाले निर्णायक तथा अन्तिम सेट 15-10 आफ्नो पक्षमा पारेको थियो। नेपालले अब शुक्रबार आयोजक पाकिस्तानसँग खेल्ने तालिका छ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: व्यापार घाटा निरन्तर बढ़दो अवस्थामा एक वर्षमै 18 खर्ब घाटा, विद्युत निर्यातबाट भने 19 अर्ब आमदानी।
3: अदालतका फैसला 2 दशकमा पनि कागजमै सीमित, संविधानमै तोकिएको सजाय समेत भएन कार्यान्वयन।
4: प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनखुसुक भारत भ्रमणमा, रहका प्रमुखसँग भेटवार्ता, राज्य छनौट प्रक्रिया अन्तिम चरणमा।
3: भारतभर प्रदर्शन गर्न कक्रोच जनता पार्टीको आह्वान, आन्दोलनको पक्षमा हिजो पटना, बेंगलुरू, केरला लगायतका शहरमा प्रदर्शन।
4: र ब्याटिङ कमजोर हुँदा नेपाल विश्वकप लीग टूका लगातार 2 खेलमा पराजित, काबा भलिबल च्याम्पियनशीपमा पनि जित निकाल्न सकेन।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
5: Coming up next,
2: the news plus. विचार तीतो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास। पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
6: AIO?
7: Yes, AIO. All in one mart. The best place for shopping.
6: के छ र हो खास त्यहाँ?
7: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
6: वाउ, कहाँ छ र यो?
7: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart, helping make your life easier.

0: लुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मेदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
4: मार्बल कास्टिंग एबीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन।

0: नमस्कार, थाहा संचार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। म रविन्द्र सुवेदी। यो कार्यक्रम काठमाडौँमा थाहा संचार नेटवर्क 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै देशभरका विभिन्न रेडियोबाट सुन्न सकिन्छ। साथै थाहा खबर .com र थाहा खबरको फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। नेपाली कंग्रेसभित्रका समानान्तर गतिविधि र नेताहरूका अभिव्यक्तिले पार्टी विभाजन अब नजिकै आइसकेको संकेत गरेका छन्। विभाजनको अपरिहार्यता चाहिँ के रहेछ? आजको द न्यूज प्लस कार्यक्रममा यसै विषयमा रहेर कुराकानी गर्दैछौं। कुराकानीका लागि नेपाली कंग्रेसका नेता, युवा नेता जो अहिले संस्थापन इतर समूह अथवा संस्थापनसँग असन्तुष्ट समूहसँग नजिक हुनुहुन्छ, गुरु बराल हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। गुरुजी नमस्कार।
1: नमस्कार,
0: कार्यक्रममा स्वागत छ यहाँलाई। नेपाली कंग्रेसका पछिल्ला गतिविधिहरू र नेताहरूका पछिल्ला अभिव्यक्तिहरूले अब पार्टी सिङ्गो रहँदैन भन्ने बुझ्नुपर्ने भयो होइन?
1: होइन, हामी नेपाली कंग्रेस विभाजन नहोस्, नेपाली कंग्रेस विभाजन हुँदाखेरि हाम्रा विगतका तिता अनुभवहरूले यो व्यवस्थामाथि नै दरार, राष्ट्रियतामाथि नै दरार आएको देखेका छौं। त्यसबाट कांग्रेस विभाजन नहोस् भनेर खबरदारी र सचेतना त्यही हाम्रा कार्यक्रमहरू छन्। र म विश्वास गर्छु जो जिम्मेवारीमा बस्ने साथीहरू हुनुहुन्छ उहाँहरूले हिजोका विगतका दुर्घटनाहरूलाई सम्झेर पार्टीलाई एक ढिक्का राख्ने कुरामा निर्णय गर्नुहुन्छ भन्ने मलाई विश्वास छ।
0: बीपी स्मृति दिवसका दिन, अझ मूलत बीपी स्मृति दिवसका दिन बीपीको नाम लिएर मिल्नुपर्ने पार्टीमा चाहिँ छुट्टा छुट्टै कार्यक्रम भए। एउटा कार्यक्रम बीपी स्मृति दिवसका नाममा गगन थापाको बर्थडे मनाइयो, अर्को कार्यक्रममा बीपी स्मृति दिवसका दिन गगन विरूद्धको दिवस मनाइयो भन्ने
1: बारेमा बस्ने साथीहरू हुनुहुन्छ उहाँहरूले हिजोका विगतका दुर्घटनाहरूलाई सम्झेर पार्टीलाई एक ढिक्का राख्ने कुरामा निर्णय गर्नुहुन्छ भन्ने मलाई विश्वास छ।
0: बीपी स्मृति दिवस

0: के भएछ कार्यक्रममा?
1: होइन, यस्तो कुरा के भने, हामीहरूले कमलादीमा बीपी स्मृति दिवस मनाएका हौ र त्यो कार्यक्रममा अत्यन्तै उत्साहजनक उपस्थिति पनि थियो र अब एउटा कार्यक्रम गरिसकेपछि साथीहरूका विभिन्न मतहरू आउँछन्। तर जस्ता खालका मत आए पनि यदि पार्टी विभाजित गर्ने, कंग्रेस पार्टी कमजोर गर्ने कसैलाई छुट छैन र ती सबै मतहरू एकताका लागि आह्वान गरिएका थिए। भाषा शैली प्रस्तुति फरक हुन सक्छ। त्यसो भएर कुरा के हो भने, अहिले अहिले मुलुकले के खोजिरहेको छ भने सहमति खोजेको छ, सहकार्य खोजेको छ, एकता खोजेको छ। सरकार जो अहिले नयाँ जनमतका साथ नयाँ सरकार खोज्यो, उसले के खोजेको छ, अराजकता खोजिरहेको छ, उसले तानाशाही गतिविधिहरू देखाइरहेको छ, उसलाई राष्ट्र राष्ट्रियता प्रजातन्त्र जनताका बारेमा धेरै मतलब छैन, जसले सत्तामा पुर्यायो उसका कामहरू गर्नु परेको छ, यसका खिलाफमा सबै दुष्चक्रहरू बटाउनु पर्ने नेपाली कांग्रेस आफै विभाजित हुँदाखेरि मुलुकमा धेरै दुर्घटना आउँछ भन्ने कुरामा हामी गभर सचेत छौं र त्यही सचेतना स्वरूप आफ्ना भाषा र शैलीमा साथीहरू प्रस्तुत भएन हुनुभयो होला, तर सबै एकताकै लागि गरिएका आह्वानहरू।
0: तर टिप्पणी गर्नेहरूको कुरा चाहिँ के छ भने, यो कार्यक्रमका लागि जसले लगानी गरे, समानान्तर पार्टी कार्यालय खोल्नका लागि जसले लगानी गरे, उनीहरूले अथवा स्पोन्सरहरूले चाहिँ पार्टी फुटाल्नै चाहिरहेका छन्। ती स्पोन्सर फेरि बाहिरका अरू कुनै अदृश्य शक्ति होइनन्, पार्टीका केही चर्चित नेताहरू अथवा केही विवादित पृष्ठभूमि भएका नेताहरू पनि, उनीहरू चाहिँ जसरी पनि पार्टी फुटाल्न चाहन्छन् र पार्टी इतर पक्ष जसले हिजो पार्टीको नेतृत्व गरेको थियो, यो पक्ष पनि उनीहरूकै पछाडि लागेर पार्टी विभाजनतिर अझ बढी लहसिएको छ। यसले चाहिँ पार्टी एकीकरण गर्ने अथवा एक मन भएर अगाडि बढ्ने सम्भावना छिटो बन्दै गएको छ भन्ने टिप्पणी हुँदो रहेछ नि।
1: एउटा कुरा के भने, यो सम्पर्क कार्यालयहरू खोल्ने कुरामा कोही स्पोन्सर छैन। हामी पार्टीका जति पनि नेताहरू छौं, सबैले आफ्नो सानो सानो सहयोगबाट हामी सबै गतिविधिहरू अगाडि गरेका छौं। हो, यो काम गर्ने कुरामा कसैले अगुवाई लिने कुरा, कसैले कुनै जिम्मेवारी लिने कुरा एउटा बाटो छ र अर्को बाटो के छ भने, नेपाली कांग्रेस भनेको हेर्नुहोस् एउटा ठूलो महासंघ हो। नेपाली कांग्रेस पार्टी भनेको राष्ट्रियता र स्वतन्त्रताको लागि निर्माण भएको एउटा ठूलो जनमत हो। यो जनमतमा विभिन्न खालका व्यक्तिगत आकांक्षा भएका, व्यक्तिगत महत्वाकांक्षा भएका मान्छेहरू पनि हुन सक्छन्। त्यो प्रमुख कुरा होइन। यसको ध्येय के हो भने, नेपाली कांग्रेसको जनमत विदेशमा सबैभन्दा ठूलो जनमत, अहिले पनि राष्ट्र अस्तिको निर्वाचनको परिणाम एक खालको आयो, त्यो फरक विषय छ, तर राष्ट्रियताका पक्षमा र लोकतन्त्रका पक्षमा सबै ठूलो सबैभन्दा ठूलो जनमत हो। यो जनमतलाई तितर बितर पार्दिन सकियो, छेद विच्छेद पार्दिन सक्यो, खण्डित गराइदिन सक्यो, खण्ड खण्डमा विभाजन गरिदिन सक्यो भने यी दुईटै कुरा, लोकतन्त्र र तपाईँको राष्ट्रियता धराशयी पार्न सकिन्छ भन्ने कुत्सित मनासायका कारणले यी सबै विभाजनहरू भएका छन्, विभाजन उन्मुख छन्। यो कुरा अब यो कुराका लागि अहिले पार्टीको जिम्मेवारी लिएर बसेका नेताहरू पनि गलत दिशाबाट प्रयोग भइराखेका छन् र यता पनि खेल्न खोजेका छन्। यी सबै कुरालाई चिरेर एकता बरकरार राख्नका लागि म सम्पूर्ण साथीहरूलाई तपाईँको मिडिया मार्फत अपील गर्न चाहन्छु र साथै के थियो, हाम्रो आदरणीय नेता शेरबहादुर देउवाले पनि अस्ति शुभकामना दिँदै भन्नुभएको छ। उहाँको शुभकामना सन्देशमा के छ भने, राष्ट्र राष्ट्रियता र प्रजातन्त्र अहिले अत्यन्तै गलत दिशातिर गइरहेको छ, अत्यन्तै के अरे अप्ठ्यारो अवस्थामा भुमरीमा फँसेको छ। यो बेलामा पार्टीभित्रको एकता त महत्वपूर्ण भइ नै हाल्यो। सम्पूर्ण रूपमा राष्ट्र राष्ट्रियता र प्रजातन्त्रका हिमायतीहरू एक ठाउँमा उभिन पर्यो, होइन भने अत्यन्त ठूला दुर्दिनहरू मुलुकले बिहोर्छ भन्ने उहाँको स्पष्ट सन्देश छ। त्यसलाई नै मर्म बनाएर, त्यसलाई नै आधार बनाएर के अरे एकताका लागि म तपाईँको मिडिया मार्फत फेरि पनि अपील गर्छु।
0: अहिले तपाईँहरूलाई पनि थाहा छ भनेको यस्तो लागेको छ, हामीमाथि अरू कसैले खेल्दैछ भन्ने कुरा, अर्को पक्षले पनि यस्तो भनेको सुनिन्छ, खेल्दैछ भन्ने पनि थाहा छ। हामी

0: कसैबाट प्रयोग हुँदैछौ कि दुरूपयोग हुँदैछौ भन्ने पनि तपाईँहरूलाई आफैभित्र एउटा खालको आशंका छ, हामी एकजुट हुनुपर्छ भन्ने पनि थाहा छ, त्यो हाम्रो आवश्यकता हो भन्ने पनि तपाईँहरूले बुझ्नु भएको छ, तर पनि फेरि आपसी मनमुटाव चाहिँ थप बढेर गइरहेको छ, यो अलिकति मिलेन कि हामीले बुझ्न नजाने हो कि राम्रोसँग के भएको खास?
1: खोजिरहेको यस्तो छ, तपाईँको जसरी 23 र 24 भनौँ 23 र 24 दुर्बिनहरू आए, दुर्घटनाहरू भए, त्यसपछि हामीहरूले निरन्तर भन्दै रहेका छौँ यो मुलुकमाथि गरिएको नाङ्गो हस्तक्षेप हो, यो हस्तक्षेपलाई हामीले संयुक्त रूपमा एक भएर प्रतिरोध गर्नुपर्छ, प्रतिकार गर्नुपर्छ भन्ने हाम्रो धारणा रह्यो। अहिले नेतृत्वमा बस्ने साथीहरूले त्यो प्रतिरोध, त्यो देश जलाउँदा, त्यो सम्पूर्ण राष्ट्र के अरे शक्तिशाली अस्तित्वशाली पार्टीका केन्द्रीय कार्यालयदेखि होडासम्म जलाउने कुरा, के अरे व्यक्तिका व्यावसायिक प्रतिष्ठानदेखि घरहरू तोडफोड जलाउने कुरा र हाम्रो तत्कालीन सभापति र उहाँको सपरिवारमाथि जुन खालको बर्बरता भयो, त्यो चाहिँ बर्बरता क्या बात ठिक गर्यो आन्दोलनकारीहरू, यी सबै काम तिमीहरूले ठिक गर्यो हामीले सकेका थिएनौ भनेर त्यो विवादको शुरूआत भयो। तर त्यो विगतका सन्देशहरू सम्झन म अपील गर्न चाहन्छु। कुरा के थियो भने त्यहीँनिर खेलिएको थियो, अब तपाईँको 89 सीट जितेको र सबै ठाउँमा नेतृत्व गरेको अग्रणी कांग्रेसलाई त्यो आवेग उत्तेजना र महत्वाकांक्षाका भरमा विवादमा विशेष महाधिवेशनको चक्रव्यूहमा होमेर आतंकको धङधङीबाटै ननिस्केको आतंकको के अरे आतंकित मनस्थितिबाट नेपाली जनताहरू ननिस्किसक्दाखेरि निर्वाचनमा पुग्नु पुर्याउनु यी सबै त्यसका प्रतिरूपहरू हुन्। अब कुरा के हो भने फेरि यी सबै कुरा मैले भनिरहँदा पनि ती सबै कुराहरू पालिराखेर पनि एकता बरकरार राख्न सकिन्न। त्यहाँ साथीहरू चुक्नुभयो, गल्ती गर्नुभयो, बढ़ी महत्वाकांक्षा पाल्नुभयो, अर्काका विश्वासमा परेर यति ठूलो पार्टीलाई यो अवस्थामा पुर्याउनुभयो, त्यो घटना घटाउने साथीहरू पनि आत्मसमीक्षा गरेर आउनु पर्यो। हामीहरूले त यो परिदृश्य देखेका थियौं, यो परिदृश्यमा जान हुँदैन भनेर मैले पनि तपाईँकै मीडियामा पनि धेरैचोटि आग्रह गरेको थिएँ, हामी जस्ता अरू साथीहरू पनि आग्रह गरिराख्नु भएको थियो, पार्टीका सिनियर नेता पनि आग्रह गरिराख्नु भएको थियो, तर एउटा मीडिया मेनिपुलेसन एल्गोरिदमका कारणले पार्टी यहाँ पुर्याइयो। त्यसो भएर के भने अब हामीले पनि ती सबै कुरा नपालिकन अब जुन मौजुदा स्थिति छ यो स्थितिलाई सुधार्नका लागि योभन्दा ठूलो मुलुकले क्षति नबिहोरोस् भनेर, योभन्दा के अरे व्यवस्था थप कमजोरीतिर नजाओस् भनेर अब सबै आत्मसमीक्षा गरेर एक ठाउँमा उभियौं। मेरो यही अपिल।
0: तर अहिले चाहिँ तपाईँहरू दुवै पक्ष, तपाईँले भनेका यी कुराहरूमा पनि दुवै पक्ष कतै पनि अलिकति लचिलो भएको जस्तो देखिँदैन, जस्तो तपाईँले अहिले नै भन्नुभएको जस्तो पार्टीको पराजय विशेष महाधिवेशन एकमात्र कज हो भन्ने खालको तपाईँहरूको पनि दावी, अर्को पक्ष होइन हामी सबै विगतदेखि गल्ती गर्दै आएका थियौं त्यसैको परिणामस्वरूप हामीले यो भोग्नु पर्यो यसपटक भन्ने दावी, भनेको आफ्ना जुन अडान छन् विगतदेखिका यी अडान फागुन 21 गतेदेखिकै भनौँ न त्योभन्दा अगाडिदेखिकै ती अडानमा तपाईँहरू कतै टसको मस हुनुभएको छैन, बाँकी संस्थापन र संस्थापन इतर पक्षका आफ्ना अडान यो पार्टी सदस्यता नवीकरणको सन्दर्भमा होस्, 15 महाधिवेशन आयोजना गर्ने सन्दर्भमा होस्, त्यसका लागि आयोजक कमिटी अथवा विशेष महाधिवेशनमा समायोजनका कुरा हो, यी कुनै विषयमा पनि तपाईँहरू एक अंक पनि कोही पनि तलमाथि नहुँदै गर्दाखेरि चाहिँ फेरि पनि मिल्नुपर्छ भन्नु त त्यो कुनै सम्भावना नहुने विषय होइन र?
1: यस्तो छ राजी, के छ भने तपाईँको अहिले एक अर्काले आरोप लगाउने, दोष अर्कालाई थुपार्ने प्रतिस्पर्धा छ, यो अहिले पार्टीको नेतृत्वमा भएका सभापति उपसभापतिहरू विगत 3 पटकसम्म 4 पटकसम्म केन्द्रीय समिति अन्तर बसेका साथीहरू, 4 पटकसम्म मान्य भएका साथीहरू, पार्टीको सम्पूर्ण तहमा निर्णायक तहमा बसेका साथीहरू, मन्त्री भइसकेका साथीहरू हुनुहुन्छ, सबै ठाउँमा भागवण्डा लिएर यहाँसम्म आउनु भएको छ, आफ्नो भाग शान्ति जय नेपाल गरेर आउनु भएको छ, पछि अन्तिम पटकको सरकारको संयन्त्रमा पनि हुनुहुन्छ, दोष अर्कालाई मात्रै लगाएर भएन नि, आफूले भाग खाइन्जेल भाग लिइन्जेल। स्तुतिगान गरेर हिँड्ने अनि त्योभन्दा ठुलो भात खानाका लागि कसैले उक्साइदियो भने थुकेर हिँड्ने ढाली गरेर हिँड्ने धोका दिएर हिँड्ने मेरो भन्न खोजेको के हो भने आत्मसमीक्षा गरौँ भने हो कि मैले सुन्नुहोस् न एकछिन के एकछिन राखेजी मैले पनि उहाँको वर्तमान सभापतिजीको अभिव्यक्ति सुने 10 वर्ष काँग्रेसका लागि कालो दिन भयो भनेर उहाँले भनेको सुने 5 वर्ष त उहाँ निरन्तर पार्टीको चाहिँ महामन्त्री र सरकार हरेक सरकार सञ्चालकको संयन्त्रमा हुनुहुन्थ्यो अघिल्लो 5 वर्ष उहाँ 5 वर्ष पूरा त हुनुभएन चान्चुन 1 वर्ष कति मन्त्री हुनुहुन्थ्यो पार्टीका सबै खालका निकायमा उहाँ के अरे सक्रिय भूमिकामा हुनुहुन्थ्यो 20 वर्षदेखि 64 80 उहाँ निरन्तर मान्य हुनुहुन्थ्यो अनि यो कालो दिन पार्टीका लागि निर्माण गर्ने कालो सुरुङमा पसाउने त उहाँहरू रहेछन् त भनेको के हो भने शब्द जाल राम्रो आउँछ भनेर मेरा सबै कुरा बिक्छन् भनेर अनावश्यक आरोप प्रत्यारोपको प्रतिस्पर्धा गर्न हुँदैन साथीहरूले गल्ती गरेका कुराको जिम्मेवारी लिनुपर्छ लिएन र ऊ तपाईँले अघि भने जस्तो आफ्नो ठाउँमै राखियो भने कहीँ पुगिन्न त्यसो भएर के हो भने यतापट्टि तपाईँको अर्को कुरा के हो तपाईँलाई एउटा स्मरण गरौं 59 सालमा पनि पार्टीको विवाद यस्तै गयो तात्कालीन पार्टी नेतृत्वले संसदीय दलको नेता तात्कालीन प्रधानमन्त्रीलाई साधारण सदस्यबाट निकाल्नुभयो साधारण सदस्यबाट निकालेको मलाई लाग्छ हप्ता 10 दिनमा नयाँ पार्टी निर्माण गरायो बुझ्नुभयो नि नयाँ पार्टी निर्माण गरायो अनि हामी म पनि विद्यार्थी राजनीतिमा थिएँ हामीलाई पनि निकै मजा लागिरहेको थियो नयाँ पार्टी पनि देखाइदिउँ मिर्जा प्रसादलाई पनि निकालिदिउँ मजा लागिरहेको थियो नि त तर त्यसको 4 महिना प्रवेश गर्दा नगर्दै व्यवस्था गयो सबै पार्टीका शेरबहादुर देउबाजी पनि तत्कालीन के अरे प्रधानमन्त्री र तत्कालीन पार्टी सभापति गिरिजा प्रसाद कोइराला पनि सँगसँगै उहाँ कहाँ भयो थाहा छ जेलमा भयो बुझ्नु नि दुर्बिन मुलुकले बिहोर्यो काङ्ग्रेस यदि कमजोर हुन्थेन काङ्ग्रेस यदि विभाजित हुन्थेन भने न त्यतिखेर संसद विघटन हुन्थ्यो बुझ्नु नि न यो व्यवस्थामाथिको यत्रो समस्या सिर्जना हुन्थ्यो फेरि त्यो स्वतन्त्रतालाई फर्काउनका लागि

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98648732।
3: घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 98451 75223 र 98056 75223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
5: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
6: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
7: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
5: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 98451 75223, 98056 75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
8: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
9: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाशय आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरेन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा काशीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भन्ने कार्यक्रमलाई अलिकति अगाडि बढ़ाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजा मिति 2083 साल साउन महिनाको आज 8 गते, तदनुसार राजमिति 2083 साल साउन महिनाको आज 8 गते, तदनुसार ईस्वी सन् 26 जुलाई 14 तारीक, सक संवत्सर 1948 नेपाल सम्बत 1146 जिल्ला थ रुद्र नामक संवत्सर दक्षिणायन वर्ष ऋतु आज शुक्रबार रहेको छ। आषाढ शुक्ल पक्ष तिथि रहेको छ। आज दशमी तिथि रहेको छ। विशेष गरी आज 8 गते रहेको छ। आज शुक्रबारको दिन दशमी तिथि रहेको छ। विशेष गरी 12 घडी 17 पला यानि कि 10 बजेर 18 मिनटसम्म चाहिँ विशेष गरी दशमी तत्प्रान्त एकादशी रहनेछ। नक्षत्रमा रहेको छ अनुराधा नक्षत्र, योगमा रहेको छ शुभ योग, करणमा रहेको छ करह करण रहेको छ। बिहानको 10 बजेर 18 मिनटसम्म तत्प्रान्त वणिज करण रहनेछ। चन्द्रमा वृश्चिक राशिमा, श्री सूर्यनारायण चाहिँ कर्कट राशिमा, आनन्दादि योगमा आज राक्षस योग रहेको छ। आज बिहान सूर्योदय 5 बजेर 23 मिनटमा भयो भने सन्त सूर्यास्त 6 बजेर 56 मिनटमा हुनेछ र आजको दिनमान घड़ी 13 घड़ी 33 पला रहनेछ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ, के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछु। आजको कालबेलाको समय भनिरहेको छ, विशेष गरी बिहानको 10 बजेर 28 मिनट 20 सेकेन्डदेखि बिहान दिउँसोको 12 बजेर 10 मिनट 15 सेकेन्डसम्म आज कालबेला रहनेछ। आजको लागि लाभ बेलाको समय रहेको छ, बिहानको 7 बजेर 4 मिनट 30 सेकेन्डदेखि बिहानको 8 बजेर 46 मिनट 25 सेकेन्डसम्म आज लाभ बेला रहेको छ। आजको शुभ बेला रहेको छ, विशेष गरी
दिउँसोको 12:10, 15 सेकेन्डदेखि दिउँसोको 1:52 10 सेकेन्डसम्म आज शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराइने र अब पनि पारिरहेको छ। आजको ग्रह गोचर, ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् अनि अहिले यतिखेर जन्मिएका शिष्यहरूको नाम राशि के आउँछ होला त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। सूर्य कर्कट राशिमा, चन्द्रमा वृश्चिक राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि वृश्चिक राशि आउँछ। अनुराधा नक्षत्रको प्रथम चरण नाम आउँछ नारायण अथवा नारायणी भन्ने नाम आउँछ। मदिनी देवगण परेको छ भनेर पञ्चाङ्गहरूले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र भने पारिरहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि हुनेहरूका लागि आजको दिन व्यस्तता बढ्नेछ भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले समस्या पर्नेछ। काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ। स्वास्थ्यको लागि आहार विहारमा सजग रहनु पर्ला। समयमा साथ दिनहरू नहुँदा दुःख पाइन्छ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। आँटेको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन प्रतीक्षा गरेको उपलब्धि प्राप्त हुनुका साथै मनका धन लाभ हुन सक्छ। दिन मनोरञ्जन पूर्ण रहनेछ। शोक पूरा हुँदै जानेछन् भने विभिन्न भौतिक साधन प्राप्तिको योग रहेको छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउँदैछन्। व्यापार व्यवसायका लागि यात्रा सम्भावना रहेको छ। सुमधुर दाम्पत्यले मन प्रफुल्लित हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो भएर जानेछ। आतिथ्यपूर्ण सम्मान समेत प्राप्त हुने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन स्रोत साधन जुट्नाले दिगो यो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मिहिनेतीका लागि समय उत्साहजनक रहनेछ। तर काममा बाधा पुर्याउनेहरू प्रशस्त मात्रामा हुनेछन्। आफ्ना सामानमा अरूले दावी गर्न सक्छन्। ठगीमा पर्ने योग रहेकाले अलि होसियार रहनुहोला। वैधानिक प्रावधानले पनि काम रोकिन सक्छ। फाइदाका लागि गोपनीयतामा विशेष ध्यान पुर्याएर अगाडि बढ्दा राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन शुभ चिन्तकले साथ दिनेछन्। लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछन्। पढाइ लेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धन लाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्ने खालको योग भइन राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन केही अवसर प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। चिताकाम समयमा सम्पादन नहुन सक्छ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौताहरू भंग हुन सक्छ। अरूको फाइदाका लागि उपाय भइने समय रहेको छ। अलि सजग रहनुहोला। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। कुनै काम रोकिए पनि परिवार जनसंघको माध्यमबाट लाभ उठाउन पनि सकिने खालको योग भइन राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुँदै जाँदैछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिन्छ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइन्छ। विशेष उपहार समेत हात लागि हुन सक्छ। कृषिमा कामको चाप र चौपायमा केही समस्या देखे पनि धन आर्जन प्रशस्त मात्रामा हुनेछन्। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न पनि सफल हुने खालको योग भइन राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845752223, 9805752223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। बोली व्यवहारमा अलि सजग रहनु पर्ला। धन बाहिरिने सम्भावना देखेकाले कर्जा र उधार व्यापारमा चनाखो रहनु पर्नेछ। नियमित काममा भने साविजुक्त फाइदा हुनेछ। अरूको विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद काम जिम्मेवारी आउनाले सावधानीले मात्र कार्य सिद्धि हुने खालको योग भइन राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन आफन्तसँग भेटघाट भए पनि परिस्थिति रमाइलो नरहन सक्छ। आफ्नाले सहयोग नगर्दा काम रोकिनेछ। मेहनतको फल अरूलाई सुम्बिनु पर्ने स्थिति आउन सक्छ र त्यसै नतिजा पनि केही कमजोर रहला। दोहोऱ्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिन्छ। व्यापार व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुँदै जाँदैछन्। पेटको खराबीले सताउन पनि सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने योग देखिन्छ। श्रम सुधार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनु पर्ला। आफ्नो कमजोरले विवादमा परिएला। सदिचारी अभिप्रेरित हुनेहरूलाई भने फाइदा दिनेछन्। समस्या दर्शाउँदा सुख दुःखमा साथ दिनेहरू फेला पर्दै जाँदैछन्। लगनशीलताले परिस्थितिलाई बदल्न सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
4: मकर राशि
0: उनीहरूका लागि आजको दिन आमदामीका नयाँ स्रोत फेला पर्दै जानेछन्। मेहनतको राम्रो परिणाम प्राप्त हुँदैछ। तारिफ योग्य काम गर्दै धन आर्जन गर्न सकिन्छ। पेसा व्यापार व्यवसाय फाइदा हुनेछ। प्रतिष्ठित नतिजाले उत्सव जगाउँदैछन्। थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। विभिन्न भौतिक साधन जुट्दै जानेछन्। दिगो काम प्रारम्भ गर्ने समय रहेको छ। पहिलेको सफलताले नयाँ अवसर दिलाउन सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूको लागि आजको दिन कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढ़ाउला। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। तारिफ योग्य काम गर्दै धेरैको उपकार गर्न सकिन्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हात लागि हुने समय राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन मेहनतीका लागि भाग्यले राम्रो अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्दै जानेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढेका मित्रगण नजिकले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्दै जाँदैछन्। आवश्यक पर्दा सहयोगहरूको साथ पाइन्छ। अभाव हट्नुको साथै नामदाम इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउने खालको योग भई राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845275223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: रवि सम्बन्धी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मिसारी बाह्र राशि फलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। 9845725223 र 9806525223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। फोन गर्दा साल महिना गते अनि समय चाहिँ तपाईँले हामीलाई जानकारी पनि गराउनुहोला। साल महिना गते र समयको आधारमा म भूत वर्तमान अनि भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्ते गुरुबा।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म कालीमाटी गाउँपालिका सल्यान लक्ष्मीपुरदेखि।
0: सल्यान लक्ष्मीपुरबाट कालीमाटी, कालीमाटी गाउँपालिका सल्यानबाट।
1: हजुर।
0: कतिको सुन्नुहुन्छ सल्यानतिर कार्यक्रम ज्योतिष वास्तु?
1: धेरै सुन्छौँ।
0: धेरै सुन्नुहुन्छ। कसको विषयमा हेराउन चाहनुहुन्छ आज?
1: हजुर,
0: कसको विषयमा हेराउन चाहनुहुन्छ भनेको?
1: छोराको विषयमा।
0: छोराको विषयमा जन्ममिति भन्नुहोस् त, छोराको कति हो?
1: 2061 साल 2061 फागुन 5 गते।
0: फागुन महिनाको 5 गते। समय भन्नु?
1: दिउँसोको 12 बजे, त्यस्तै 4-5 मिनटतिर।
0: दिउँसोको 12 बजे र 4-5 मिनटतिर हो?
1: हजुर।
0: जन्म जिल्ला कुन जिल्ला पर्छ?
1: सल्यानै हो गुरुबा।
0: सल्यानै हो। बुधबार हो?
1: हजुर, बुधबार।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर।
0: श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। 2061 साल माघ शुक्ल पक्षको बुधबार अष्टमी तिथिमा जन्म, वृष राशि, कृतिका नक्षत्रको तेस्रो चरण, नाम आउँदो रहेछ उमाकान्त भन्ने नाम आउँदो रहेछ है?
1: हजुर, उत्तम राखेको छ।
0: हजुर, उत्तम पनि हुन्छ, उमाकान्त पनि हुन्छ है?
1: हजुर।
0: अनि अन्त्य नदी राक्षस गर्न परेको छ, यहाँबाट हेर्दा घातकमा परेको छ, तिथिहरू परेको छ, प्रतिपदा षष्ठी एकादशी, शनिबार घातक, हस्ता नक्षत्र घातक, नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक छ।
1: हजुर।
0: असाध्यै राम्रो कुण्डली छ, असाध्यै राम्रो ग्रह दशा राम्रो देखिएछ। अलिकति विवाहमा दाम्पत्यमा बाधा आउँछ, माङ्गलिक परेको भएर आफै खोजेर आफै रोजेर प्रेम विवाहहरू गर्ने, अनि प्रेम विवाह गरेपछि पहिलो घरमा दाम्पत्यमा अलिकति बाधा आउने कुण्डली परेको छ। विदेश यात्रा राम्रो छ, पढाइमा पनि
1: राम्रो, विदेशमा राम्रो छ गुरुबा?
0: राम्रो छ, पढाइराखे पनि राम्रो हो। बीचमा पढाइ रोकिने, पढाइ छोड्ने ग्रह दशा परेको देखिन्छ। अहिले ग्रह बाबुको यहाँबाट हेर्दाखेरि विदेश यात्रा गराउने दशाहरू छन्, तर 24 वर्षसम्म चाहिँ अलिकति मनमा पीर चिन्ता, स्वास्थ्यमा घरिघरि समस्या आउने, अलिक छिट्टो रिसाउन मन लाग्ने, घमण्डी हुन मन लाग्ने दशा परेको छ। बाबुले मंगलबारको दिन व्रत बस्नुपर्छ, मंगलबारको दिन राम्रो हुन्छ, त्यसपछि समस्याहरू आउँदैन है?
1: हजुर। उसको विवाहमा कस्तो होला गुरुबा? त्यसको
0: मैले भने त विवाह कस्तो हुन्छ भनेर अघि नै,
1: विवाह त गरेको छ, प्रेम विवाह, त्यो विवाहमा उसको रास जुरेको हो कि होइन त्यसको?
0: हजुर, विवाहमा त्यति राम्रो देखिँदैन। अब नानी पनि माङ्गलिक परेको छ भने राम्रो हुन्छ, तर माङ्गलिक केटी यो बाबुले पक्का पनि बिहा गरेको छैन, किनकि यो बाबु माङ्गलिक परेको छ, प्रेम विवाह हुने ग्रहहरू पर्ने, अनि पहिलो घरबार दाम्पत्यमा अलिकति समस्याहरू आउने दशाहरू पर्छ, त्यो भएर अलिकति विचार गर्नुपर्छ, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। अनि नानीको जन्ममिति र जन्म समय थाहा छ?
1: नानीको थाहा छैन, फेरि उसको जन्ममिति थाहा छैन।
0: हजुर, जन्ममिति पत्ता लगाउनुहोस्, त्यसपछि भोलि फेरि फोन गर्नुहोस्, बाबु र नानीको जुदाएर हेरिदिन्छु म, ग्रह दशा कस्तो छ, जुरेको छ कि जुरेको छैन, केही समस्या छ कि छैन, अथवा समस्या आएन भने ठिकै छ, समस्या आयो भने त्यसको समाधानको पनि गरौँ है।
1: पहिले विवाह राम्रै हुन्छ कि अलिक खटपट हुन्छ होला गुरुबा?
0: अलिक खटपट हुने ग्रह छ बाबुको,
1: त्यो विवाह जुर्दैन होला।
0: अब खोइ त मलाई के थाहा भयो र, त्यो त केटीको हेर्नु पर्यो नि त, नानीको पनि साल महिना गते समय दिनुभयो, म हेरिदिन्छु, नहेरिकन त मलाई पनि थाहा हुँदैन हो कि होइन?
1: हजुर।
0: त्यो भएर चिन्ता नगर्नुहोस्, चिन्ता गर्नु पर्दैन, बाबु नानीको अब मांगलिक परेको रहेछ भने बाबुले रत्न कवच लाउनु पर्छ मांगलिकको, त्यसपछि राम्रो हुन्छ, समस्या आउँदैन है।
1: हजुर
0: हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला।
1: हजुर
0: उहाँले फोन गर्नु भएको थियो हामीलाई, विशेष गरी आफ्नो छोराको विषयमा हेराउनको लागि फोन गर्नु भएको थियो। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 9845275223 र 9805576223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर नमस्कार गुरु, म यता सिन्धुली दुधौलीबाट बोलेको छु। हजुर
0: सिन्धुली दुधौलीबाट बोल्दै हुनुहुन्छ?
2: हजुर
0: कार्यक्रम कतिको सुन्नुहुन्छ सिन्धुली दुधौलीतिर?
2: सुन्छौँ गुरु, राम्रैसँग सुन्छौँ हामी,
0: राम्रैसँग सुन्नुहुन्छ। हजुरको शुभ नाम?
2: मेरो शुभ नाम राजकुमार पौडेल। हजुर
0: राजकुमार पौडेल, जन्ममिति भन्नुहोस् त कति हो?
2: 2054 फागुन 20 गते।
0: 2054 साल फागुन महिनाको 20 गते, समय भन्नु
2: 12:55
0: 12:55 दिउँसो कि बिहान?
2: बिहान बिहान
0: बिहानको रातिको?
2: हजुर रातिको, राति मङ्गलबार राति बुधबार बिहान।
0: हजुर मङ्गलबार राति बुधबारको बिहान भनेको 19 गतेको राति, उजारो भएको चाहिँ 20 गते होइन?
2: हजुर हजुर गुरु
0: हजुर। ल सुन्नुहोस् है, ध्यान दिएर श्रीमती रामानुजाय नमः। बाबुको चाहिँ 2054 साल फागुन शुक्ल पक्षको मङ्गलबारको राति, उजालो भएको बुधबार, षष्ठी तिथिमा जन्म, मेष राशि, भरणीको चौथो चरण नाम आउँदो छ लोकबहादुर, लोकप्रसाद यस्तो नाम आउँछ। अनि बाबुको मध्यनडी नरगण परेको छ, यहाँबाट हेर्दा घातकमा तिथि परेको छ, प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा एक नम्बर राशिमा बाबुलाई मेष राशि नै घातक, बाबुको पनि मेष राशि हो अनि मेष राशि नै घातक देखाउँछ यहाँबाट हेर्दा। कालो सर्प योग पनि परेको देखायो है, अनि गुरु चाण्डल योग पनि परेको देखायो, सूर्य ग्रहणको योग पनि परेको देखायो। अब यो सूर्य ग्रहणको योगले चाहिँ पढाइमा डिस्टर्ब लिएर आउँछ बाबुको, अनि यहाँबाट हेर्दाखेरि सूर्य बिग्रियो भने दाँत बिग्रिन्छ, टाउको बिग्रिन्छ, आँखा बिग्रिन्छ, समस्या आउँछ। सूर्यले पितासँग ग्रह अलि मिल्दैन, विचार खाँदैन, मेल खाँदैन पनि भन्छ बाबुको लागि चाहिँ। अब एकादशीको व्रत बस्ने, आइतबारको दिन नुन नखाने काम बाबुले गर्नुपर्छ। अब नागपञ्चमीको बेलामा नाग देवताको पूजाहरू गर्नुपर्छ बाबुले, त्यसपछि बाबुलाई राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन है।
2: हजुर गुरु, अनि यो रङहरू कसरी कुन चुज गर्नु होला भनेर क्या?
0: रातो कलर राम्रो हुन्छ राशिको हिसाबबाट
2: बाबुको
0: लागि, रातो कलर सिमिर कलर राम्रो हुन्छ।
2: मैले तपाईँको काठमाडौँतिर सामान्य देखाउँदाखेरि 7:30 छ भन्यो क्या गुरु, मलाई पनि डरले हजुरलाई फोन गरेको
0: होइन, राशिलाई त छ नि त अहिले
2: ए। अनि गुरु मेरो हेर्नु न, काहीँ कतै केही पनि हुँदैन, जति ठाउँ गरे पनि बाहिर पनि कति गरिसके सबै कुरा हुन्छ, अन्तिम आएर धोका पाइन्छ के भएको गुरु? के गर्दै
0: कालो सर्पयोग परेर धोका खानु भएको अन्तिममा आएर, मैले अघि भनेको थिएँ नि तपाईँले, कालो सर्पयोग परेको छ, गुरु चाण्डल योग परेको छ, सूर्य ग्रहणको दोष परेको छ भनेको थिएँ नि। अब यसले आत्मबल पनि अलिक कमजोर गराउँछ होइन, अनि त्यसपछि कालो सर्पयोगले चाहिँ जे जे काम गर्दै जानुहुन्छ अन्तिम अन्तिममा गएर बिग्रिन्छ हो, त्यसको लागि चाहिँ कालो सर्पयोगको रत्न कवच पाउँछ हामीसँग हो। यो रत्न कवच लाउनु भयो भने सबै काम बन्छ, राम्रो हुन्छ। विदेश त तपाईँलाई असाध्यै राम्रो हो, नराम्रो भन्न मिल्दैन होइन, विदेश त तपाईँलाई एक नम्बर राम्रो देखाउँछ यहाँबाट हेर्दा। अहिले विदेश जाने ग्रह पनि छ, तर कालो सर्पयोगको रत्न कवच लाउने अनि त्यसपछि नागपञ्चमीको बेलामा नाग देवताको पूजा गर्ने, रत्न कवच लगाएर पूजा गर्ने है।
2: हुन्छ गुरु, मलाई यो कृषि जनावरहरू थामसाम खोल्ने पनि योजना छ पछि गएर, के चाहिँ फाप्छ जनावरहरूमा?
0: गाई फाप्दैन, अरू फाप्छ।
2: त्यही त गुरु, म डिप्रेसनै भइसकेँ अनि मन पनि कता कता डुल्छ अनि केही गर्दा पनि हुँदैन अनि फ्यामिली प्रेसर त्यतिकै हुन्छ हजुरलाई।
0: त्यस्तो हो नि, त्यो त तपाईँको सूर्य बिग्रेको भएर तपाईँलाई त्यस्तो लागेको के?
2: सूर्य
0: सूर्य भनेको चाहिँ तपाईँको अलिकति बलवान हुनुपर्छ, आत्मबल कमजोर नहुनको लागि, तपाईँको आत्मबल कमजोर भएको हो, अब तपाईँले आत्मालाई कमजोर बनाएर डिप्रेसनमा गएर चिन्ता लिएर त हुने त केही पनि होइन फेरि हो कि त्यो भएर सुरुमा तपाईँले रत्न कवच पाउँछ हामीसँग दिउँसो 10 बजेपछि फोन गर्नु
2: मैले
0: रत्न कवच बनाएर पठाइदिन्छु तपाईँलाई चाहियो भने सम्पर्क गर्नुहोस् अनि रत्न कवच लगाएपछि तपाईँको सबै काम बन्दै जान्छ राम्रो हुँदै जान्छ डिप्रेसनमा जानु पर्दैन चिन्ता लिनु पर्दैन समस्याको समाधान हुन्छ बिरामी भयो भने लो म मर्ने भएँ मात्रै भनेर घरै बसिराख्यो भने त मरिन्छ पनि होला होइन तर औषधिहरू खाइयो भने सन्चो पनि हुन्छ फेरि हो कि होइन हो त्यो औषधिको चाहिँ तपाईँलाई आवश्यक छ ग्रह बिग्रेको भएर ग्रहलाई राम्रो बनाउनको लागि अर्को एउटा औषधि हुन्छ हामीसँग त्यो औषधि तपाईँले सेवन गर्नुहोस् धारण गर्नुहोस् त्यसले तपाईँलाई राम्रो गराउँछ चिन्ता नगर्नु चिन्ता गर्दा हुँदैन है
2: हजुर हजुर मेरो यो घर परिवार पनि जस्तै अलिकति ठाकु परिरहेको छ अनि यताउता भइरहेको छ के भएर
0: तपाईँको ग्रह अहिले कमजोर छ यति कुरा बुझ्नु
2: हजुर
0: तपाईँले कसैसँग नबोल्नुहोस् अहिले धेरै
2: हजुर
0: विवाद नगर्नुहोस् तपाईँ नि तल पर्नुहुन्छ झगडा गर्नुभयो भने तपाईँ नि तल पर्नुहुन्छ अहिले तपाईँ तल पर्ने समय छ तपाईँको पनि समय दिन आउँछ नआचिनुहोस् रत्न कवच धारण गर्नु अर्डर गर्नु म बनाएर पठाइ पनि दिउँला बरु होइन त्यसपछि तपाईँलाई राम्रो हुन्छ समस्या आउँदैन समस्यै भयो मात्रै भने त भएन समस्याको समाधानतर्फ लाग्ने हो क्या हामी अगाडि बढ्नको लागि है अब समस्या पनि मैले तपाईँलाई भनेको छु समाधान पनि मैले तपाईँलाई जानकारी गराएको छु गर्ने तपाईँले मैले होइन क्या फेरि हो कि होइन मैले त बाटो देखाइदिने हिँड्ने तपाईँ आफै हो अब कुन बाटो हिँड्नुहुन्छ भन्ने कुराहरू है हुन्छ उहाँले फोन गर्नुभएको थियो हामीलाई सिन्धुली दुधोलीबाट फोन गर्नुभएको थियो उहाँले आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा छलफल गर्न चाहनुहुन्छ फोन गर्न चाहनुहुन्छ भने सम्पर्क तपाईँले पनि गर्नुहोस् भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
3: हजुर नमस्ते
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
3: प्युठानदेखि कल्पनापुर मगर
0: कल्पनापुर मगर प्युठान जिल्लाबाट बोल्दै हुनुहुन्छ
3: हजुर
0: प्युठान जिल्ला कुन गाउँपालिका कुन नगरपालिका हो
3: स्वर्गदारी
0: नगरपालिका प्युठान जिल्लाबाट अनि कसको विषयमा हेराउन चाहनुहुन्छ छोराको जन्ममिति भन्नुहोस् त कति हो
3: 2066 साल
0: 2066
3: भदौ 22 गते
0: भदौ महिनाको 22 गते
3: सोमबार
0: जन्मको समय भन्नुहोस् त
3: बिहान 10:30 बजेतिर
0: बिहानको 10:30 बजेतिर हो
3: हजुर
0: जन्म प्युठान जिल्लामै भएको हो
3: हजुर गुरुबा
0: ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेशाय नमः श्रीमती रामानुजाय नमः सर्वमङ्गल मङ्गल्ये शिवे सर्वदा साधिके शरणत्र मुखे गौरी नारायणी नमस्ते हे तपाईँको बाबुको 2066 साल असोज कृष्ण पक्षको तृतीय तिथिमा जन्म
3: गुरुबा
0: हजुर भदौ भए पनि असोजको कृष्ण पक्ष पर्छ क्या दसैँ आउन आउन आँटेको थियो 16/7 परेको थियो मीन राशिमा जन्म भएको छ बाबुको नाम आउँदो छ दोबाट दोल बहादुर भन्ने नाम आउँछ
3: दिनेश भन्नुहुन्थ्यो
0: हजुर दिनेश पनि हुन्छ तर ओरिजिनल नाम चाहिँ दोल बहादुर आउँछ है
3: हजुर
0: अन्तरणी देवगण परेको छ बाबुको घातकमा परेको छ तिथिहरू चाहिने विशेष गरी पञ्चमी दशमी पूर्णिमा भन्ने तिथि घातक छ शुक्रबार घातक नम्बरमा 5 नम्बर राशिमा मीन राशि घातक भनेर लेखिया छ कुण्डली राम्रो ग्रह राम्रो भाग्य राम्रो पढाइ नराम्रो होइन त
3: हजुर
0: हजुर हो उहाँको फोन काट्यो उहाँको तपाईँको बाबुको पढाइमा समस्या आउँछ अलिकति बाधा आउँछ विशेष ख्याल गर्नुहोला बाबुलाई सरकारी क्षेत्र सरकारी जागिर असाध्यै राम्रो आर्मी पुलिसमा भर्ती हुनको लागि असाध्यै राम्रो राम्रै राम्रो छ यो बाबुको पढाइ नराम्रो रिस नराम्रो छिटो रिसाउने बानी नराम्रो हो यस्ता यस्ता खालका दशाहरू चाहिँ नै बाबुलाई परेको देखाउँछ अहिलेको लागि बाबुलाई सङ्कटा भन्ने ग्रह चलेको छ है सङ्कटाको शान्ति स्वस्थ्यहरू गर्नुपर्छ स्त्रीबाट टाढा रहनुपर्छ यसो लपसप गर्न मन लाग्ने लप पऱ्यो भने धोका खाने झुटो आरोपहरू मुद्दाहरू पनि पर्न सक्ने सम्भावनाहरू बाबुलाई परेको छ अब एकादशीको व्रत यो बाबुले बस्नुपर्छ अब भोलि एकादशीको व्रत हो नि तपाईँलाई थाहा छँदैछ हो कि होइन आज शुक्रबार भोलि शनिबार भोलि हरिशयनी एकादशीको व्रत तुलसा रोप्ने दिन रहेको छ त तपाईँले तुलसाको लागि गमलामा अथवा तुलसीको मोठ छन् भने तुलसीको मोठमा गाईको गोबरको मल र माटो बराबर मिलाउनु होला है। अब अलि रातो रातो खालको माटो छ भने मल अलि धेरै मिलाउनुहोस् है। अनि बिस्तारै बिस्तारै रोप्नुहोस्। तपाईँले भोलिदेखि रोप्नुपर्छ। तुलसाको मोठ छैन भने गमलामा भए पनि रोप्नुपर्छ। अलि ठुलो खालको गमला बनाउनु होला। गमलाको तलपट्टि

0: होइन, अझै भएर पाएसम्म त तपाईँको चाहिँ ढुङ्गाकै बनाउँदा राम्रो हुन्छ, तुलासाको मुठ बनाउँदाखेरि चाहिँ है हो, त्यस्तो गर्नुभयो भने एकदम राम्रो हुन्छ, बलियो हुन्छ है, तपाईँले त्यस्तो गर्नुहोला। अनि तुलसीलाई शीतलता पनि हुन्छ, तात्तेन पनि, मोठ तात्तेन पनि होइन, यसो तपाईँले विशेष ख्याल गर्नुहोला। 9845275223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर रोल्पा देवनी अहिलेदेखि म प्रदीप खत्री गर्दैछु।
0: प्रदीप खत्री रोल्पाबाट?
1: हजुर।
0: अनि मोबाइललाई नजिक राखेर बोल्नुहोस् ल।
1: आवाज आएन गुरु?
0: अलिक कम कम आएको छ, अहिले आइराखेको छ। कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: म छोरीको विषयमा हेर्न चाहन्छु।
0: छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2073।
0: 2073 साल
1: असार
0: महिनाको
1: 16 गते,
0: असार महिनाको चाहिने 16 गते जन्म समय भन्नु?
1: जन्म समय बेलुका 9 बजेतिर।
0: जन्म समय बेलुकाको 9 बजेतिर कि 9 बजे हो ठ्याक्क भन्नुहोस् न हौ?
1: 9 बजे नै हो।
0: 9 बजे हो बेलुकाको होइन? के बार पर्छ जन्मबार?
1: जन्मबार 2 रात।
0: ल छोरीको होइन त?
1: हजुर।
0: ल सुन्नुहोस् है त नानीको भन्छु है, 2073 साल असार कृष्ण पक्षको बिहिबार एकादशी तिथिमा जन्म मेष राशि, भरणीको चौथो चरण, नाम आउँदो रहेछ लोबाट लोकलक्ष्मी भन्ने नाम आउँछ। हजुर लोकलक्ष्मी, लक्ष्मी होइन लोकलक्ष्मी है। मध्यराडी नरगण परेको छ नानीको, घातकमा परेको छ। तिथिहरू चाहिँ प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा 1 नम्बर, राशिमा मेष भन्ने राशि घातक छ। नानीको गुरु चाण्डाल योग परेको छ, पढाइमा अलिकति धेरै अलिकति जोड गर्नुहोला पढाइको लागि चाहिँ होइन। अनि अहिले दशा चलेको छ नानीको उल्का र अर्को शुक्र चलेको छ। नानीको ग्रह चाहिँ अस्ति असारदेखि ग्रह बिग्रिन थालेछ, अलिक विशेष ख्याल गर्नु, चोटपटक लाग्ने बिरामी हुने दशाहरू परेको छ यो समय, अलिकति सावधान रहनुपर्छ। अहिले ग्रह चलेको छ शुक्र र सिद्धा भन्ने ग्रह चलेको, यो स्वामी योग हो, यसले पढाइ बिगार्छ है। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, ग्रह राम्रै छ। पढाइमा त अलिकति कमजोर नै गराउँछ, किनकि गुरु चाण्डाल योग परेको छ, एकादशीको व्रत बस्ने, भोलि एकादशी हुन्। अब नानी सानै छन्, व्रत बस्नु पर्दैन, अन्न नखाने, अरू खाने है, त्यति गर्नु, अरू त्यस्तो चिन्ता गर्नु पर्दैन, ठिक छ, ग्रहहरू राम्रै छ, चिन्ता नगर्नुहोस्, ठिकै छ है त। हुन्छ हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो छोरीको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो उहाँले। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। 9845275223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। र कार्यक्रम ज्योतिष वास्तुमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी पनि गराउनुपर्ने हुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर नमस्ते गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: रोल्पादेखि हिमा विष्ट।
0: हिमा विष्ट रोल्पा जिल्लाबाट, कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: छोराको
0: जन्ममिति भन्नुहोस् त, छोराको कति हो?
2: 2062 साल।
0: 2062 साल,
2: 4 महिना 32 गते,
0: 4 महिना 32 गते,

0: समय भन्नु
1: सवा चार बजी बिहान
0: बिहानको सवा चार बजी हो
1: हजुर
0: हजुर बिहानको सवा चार बजे चार बजेर पन्ध्र मिनटमा होइन
1: हजुर
0: उज्यालो भएको कति गते 32 गते कि 1 गते
1: 32 गते उज्यालो भएको
0: 32 गते उज्यालो भएको हो
1: हजुर
0: ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेश आयामा श्रीमती रामानुजायमा 2062 साल होइन त
1: हजुर
0: 2062 साल श्रावण शुक्ल पक्षको सोमबारको राति उजालो भएको चाहिँ मंगलबार एकादशी तिथिमा जन्म धनु राशि मूल पर्या रहेछ यो धन पिर्ने मूल हो यो धन पिर्ने मूलको शान्ति गर्नुपर्छ नाम आउँदो रहेछ भावना भन्ने नाम आउँछ राक्षस गणमा जन्म भएको आद्य नाडी परेको छ छिट्टो रिसाउने एको र घमण्डी स्वभावको देखेँ मैले छोरीलाई हो रिसाउँछ घमण्डी घमण्डी एकरो स्वभावको देखिन्छ यहाँबाट नानीलाई घातक बार शुक्रबार नम्बरमा 9 नम्बर राशिमा कर्कट राशि घातक हुन्छ यिनको विवाह दाम्पत्यमा अलिकति बाधा आउँछ विशेष ख्याल गर्नुहोला पढाइमा रुचि हुँदैन गुरु चना दियो परेको छ भोलि एकादशी हुन् व्रत बस्न लगाउनुहोस् है तपाईँले पनि व्रत बस्नुहोस् तुलसा रोप्नुहोस् होइन तुलसा रोप्नु भएको राम्रो हुन्छ घरमा लक्षण हुन्छ घरबाट बाहिर निक्लिँदाखेरि दाहिने साइडमा एउटा गमलामा भए पनि रोप्नुहोस् तुलसाको मोठ छ भने तुलसाको मोठमा रोप्नुहोस् है यसले राम्रो गराउँछ समस्याहरू कम आउँछ अहिले सङ्कटा चढ्या छ ग्रहहरू त्यति राम्रो देखिँदैन नानीको विवाहबारी हुने ग्रह आएको छ त नानीको त
1: नानी होइन बाबु
0: ए बाबुको अलिकति विवाहबारी गराउने ग्रह यसो लपसप पार्ने ग्रह त देखिया छ यहाँबाट हेर्दाखेरि है अब यसमा अलिकति विशेष ख्याल गर्नुहोला अरू त्यस्तो नराम्रो छैन ग्रहहरू ठिकै छ राम्रै छ है
1: पढाइमा राम्रो छैन त
0: पढाइमा त राम्रो छैन देखिँदैन यहाँबाट बाबुको अब अलिक बिचमा पढाइ छुट्ने पढाइ बिग्रिने साथीको सङ्गत गर्ने त्यस्तो खालको ग्रहहरू छ अलिकति विचार गर्नु यो समय बिग्रियो भने सधैँभरि बिग्रिरहन्छ ग्रहदशाहरू पनि भाग्य पनि बिग्रिन्छ पढाइमा यसो विशेष ख्याल गर्नु गुरु चाण्डाल योगको रत्न कवच पाउँछ हामीसँग त्यो मगाएर लगाइदिनुहोस् बाबुलाई 10 बजेपछि फोन गर्नु यही नम्बरमा मगाउनको लागि होइन बाबुको लागि राम्रो हुन्छ यसले सयमा सय राम्रो हुन्छ समस्या आउँदैन भोलि एकादशी हो व्रत बसाउन लगाउनुहोस् है
1: अहिले घर छैन इन्डियातिर
0: त्यही त जहाँ भए पनि व्रत बसाउन लगाउनुहोस् न है राम्रो हुन्छ समस्या आउँदैन है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो छोराको विषयमा हेर्नको लागि रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 9845175223 र 9806575223 नम्बरमा सम्पर्क गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौ फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले जानकारी गराउनुहोला साल महिना गते र समयको आधारमा म भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि गराउँदैछु तपाईँले विशेष गरी भोलि तुलसा रोप्ने दिन हो तपाईँले तुलसाको मुठ बनाउनु भएको छैन भने तुलसाको मुठ बनाउनुहोस् है नबनाइकन त हुँदै हुँदैन हेर्नु घरमा एउटा तुलसाको मुठ भएन भने त्यो घर घर होइन मसान घाट हो भनेर लेखेको छ शास्त्रले घरमा बेलुका साँझ बत्ती बाल्नुपर्छ साँझ बत्ती भनेको बिजुलीको बत्ती होइन दियो बाल्नुपर्छ घरमा तपाईँले बुझ्नुभयो नि दियो बाल्नुहोस् घिउमा बाल्नुहोस् गाईको नभए तेलमा बाल्नुहोस् होइन जेमा बाले पनि हुन्छ घिउमा बाल्नुहोस् तेलमा बाले तेलमा बाल्नुहोस् होइन तपाईँले यसरी बाल्नु होला साँझ बत्ती पनि बाल्नुपर्छ घरमा कपासको बत्ती काटेर अनि टक्क लगाएर साँझ बत्ती त्यो बत्तीलाई चाहिँ उत्तरतिर फर्काउनु भयो भने धन आउँछ बुझ्नुभयो उत्तरतिर फर्काउनु भयो भने धन आउँछ त्यही भएर उत्तरतिर फर्काउनु र अथवा त्यो बत्तीलाई पूर्वतिर फर्काएर बाल्नुहोस् अथवा उत्तरतिर फर्काएर बाल्नुहोला है तुलसाको मुठमा बत्ती बाल्दाखेरि त्यसो गर्नुहोस् तपाईँको घरमा लक्ष्मी आएन भने मलाई भन्नुहोला तपाईँको घरमा झैझडा कम भएन भने मलाई भन्नुहोला त्यस्तो घरमा नकारात्मक ऊर्जाले आएर बल गर्न सक्दैन उसको बल कमजोर हुन्छ क्या बुझ्नुभयो नि जस्तै कस्तो हुन्छ भन्दाखेरि चाहिँ नकारात्मक ऊर्जा आउँदै नआउने भन्ने त होइन जस्तै तपाईँको हातमा चाहिँ माथि तपाईँको त्यो कुइना सम्म चाहिँ तेल लगाउनु भएको छ, तोरीको तेल लपक्कै लगाउनु भएको छ भने अर्को व्यक्तिले तपाईँलाई तान्न सक्दैन, त्यही हातमा समाएर तान्न सक्छ त, चिप्लिएर ऊ पछारिन्छ। हो त्यस्तै तपाईँले बत्ती बालिदिनु भयो भने घरमा शुभ आउँछ, स्थिर लक्ष्मी प्राप्ति हुन्छन्, अनि नराम्रो कुराहरू, नकारात्मक कुराहरूले चाहिँ तपाईँलाई अट्याक गर्न सक्दैन। सो अट्याक गरिहाल्यो भने चिप्लेर ऊ आफै पछारिन्छ, त्यहाँबाट भागेर जान्छ। त्यो भएर घरमा तुलसाको मुठ हुन आवश्यक छ। तुलसाको मुठ अहिले छैन भने तपाईँले चाहिँ गाई त पाल्नु भएको होला कतै कतै, गाईको पाकेको गोबर ल्याउनुहोस्, फर फर परेको गोबर ल्याउनुहोस्, अनि गोबर ल्याएर चाहिँ तपाईँले तुलसाको मुठमा हाल्नुहोस्, माटो पनि हाल्नुहोस्, तुलसाको मुठ र माटोमा गोबर मिलाउनुहोस्, पहिला मोल्नुहोस् त्यसलाई चाहिँ है, अनि मोलेर तपाईँले चाहिँ अनि बल्ल तुलसाको मुठमा हाल्नुहोस्। मुठ छैन भने गमला किन्नुहोस्, एउटा बजारमा पाउँछ प्लास्टिकका गमला, होइन तपाईँको सिमेन्टीका गमला, माटोको गमलाहरू पाउँछ, अलिक ठुलो खालको गमला किन्नुहोस्, मुख ठुलो भएको, अनि तलपट्टि गमलाको चाहिँ तल पिँधमा चाहिँ दुई तिनवटा चारवटा पाल पारिदिनुहोस् होइन, अनि त्यसपछि तपाईँले रोप्नुहोस्। त्यसरी गर्नुभयो भने तपाईँको तुलसा मौलाउँछन्, त्यहाँ टक्क दियो बालिदिनुहोस्। तुलसाको मठमा दियो बाल्दाखेरि त्यो दियोको तातोले तुलसा नडढोस् त्यो हिसाबले बाल्नुहोला है। त्यसो गर्नुभयो भने तपाईँको घरमा स्थिर लक्ष्मी प्राप्ति हुन्छ, घरमा अलक्षिण आउँदैन, घरमा झैझडा पनि हुँदैन भन्ने कुराहरू है। यो कुरा सिकाएँ, पोहोर साल पनि मैले सिकाएको, यसपालि पनि सिकाएको सिकाइछु, तपाईँले चाहिँ गर्दै गर्नु। तपाईँले तुलसाका मठमा तुलसा रोपेको फोटो खिचेर मेरो म्यासेन्जरमा हाल्नुहोस्। मेरो फेसबुक आइडी भनेको प्रेम प्रसाद सुवेदी भन्ने छ है, प्रेम प्रसाद सुवेदी भन्ने छ, तपाईँले म्यासेन्जरमा हाल्नुहोस्, अनि तपाईँको नाम अनि त्यसपछि तपाईँको ठेगाना तपाईँ लेखेर पठाउनुहोस्, म तपाईँको कार्यक्रममा भनिदिन्छु। ल यो मान्छेले, यो फलाना व्यक्तिले चाहिँ तुलसा रोप्नु भएको रहेछ यसरी, ल है हेर्नुहोस्, उहाँको फलानो नाम रहेछ, घर यहाँ रहेछ उहाँको, भनेर म नाम भनिदिन्छु यहाँबाट तपाईँहरूको है। कतिजनाले पठाउन सक्नुहुन्छ पठाउनुहोस्, तपाईँकोसँग म्यासेन्जरमा तपाईँ जोडिन सक्नु भएन भने मेरो वाट्सएप नम्बर पनि छ 98451 75223। यही नम्बर जुन कार्यक्रममा भएको यान्तिष्टीको नम्बरमा वाट्सएप छ होइन, हो त वाट्सएपमा पहिला त्यो नम्बर सेभ गर्नुहोस्, ज्योतिष गुरु प्रेम प्रसाद सुवेदी भनेर सेभ गर्नुहोस्, अनि वाट्सएपतिर आएर हेर्नुभयो भने ठ्याक्क तपाईँले पाइहाल्नुहुन्छ है। त्यो भएर वाट्सएपबाट भए पनि पठाउनुहोस् र लेख्नुहोस् नाम, फलाना मेरो नाम यो हो, म यो ठेगानाबाट म पठाएको गुरु भनेर पठाउनुहोस्। तपाईँले तुलसाको मुठ पनि देखाउनुहोस्, तुलसा रोपेको पनि देखाउनुहोस्, असाध्य राम्रो हुन्छ, म यहाँबाट भनिदिन्छु। अनि त्यसपछि तुलसाको मठमा बत्ती दैनिक रूपमा साँझ बत्ती बिहान र बेलुका, होइन बेलुका त अनिवार्य हो, जुन घरमा साँझ बत्ती बल्दैन दियो बल्दैन त्यो घर मसान घाट भनेर लेखेको छ शास्त्रले, म त्यो लेखेको पनि तपाईँलाई चाहिन्छ भने म त्यो पनि देखाइदिन्छु, फेरि त्यो घर मसान घाट हो भनेर लेखेका छ है। त्यही भएर विशेष तपाईँले ख्याल गर्नुहोला भन्दै कार्यक्रम ज्योतिष वास्तुको हामी अन्तिम चरणमा आएका छौं, र कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रले इशारा गर्नुभएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: 真美卡。
1: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 MHz र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईंलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। 2 लाख भन्दा धेरै बेटिङ एप बन्द गरेको सरकारको दावी। सम्पत्ति सुदृढीकरण विभागद्वारा 7 मुद्दा दायर। 1 खर्ब 18 अर्ब बिगो दावी। स्क्यामर र अन्य अपराधीको निगरानी गर्न आग्रह। ठूलो पानी पर्ने क्रम बिस्तारै घट्दै। रोल्पा जिल्ला न्यायाधीश विनोद खतिवडाको विदाई। सम्बन्ध विच्छेद न्यूनीकरणमा मीडियाको भूमिकामा जोड। रोल्पा सुनछहरी गाउँपालिकामा राजस्व व्यवस्थापन प्रणाली सम्बन्धी 2 दिने तालिम शुरू। दाङको भालुवाङबाट 1 लाख बढ़ी मूल्य बराबरको 45 बोरा यूरिया मल बरामद। दाङको लमै 7 कप्तान जंगमा अटोको ठक्करबाट 1 वृद्धको मृत्यु। र भारतका सामाजिक अभियन्ता वाङचुकले 26 दिनपछि तोडे अनसन। विश्व एसियाली खेलकुदको पुरूष क्रिकेट तर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने।
1: यो दाँतले त हैरान नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन। दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ। कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो। यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
2: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98 40 7 41 3 98 095 14 652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार शुरू गरौं। 2 लाख भन्दा धेरै बेटिङ एप बन्द गरेको सरकारको दावी सम्बन्धी प्रसंगबाट। नेपाल दूरसंचार प्राधिकरणले अनलाइन सट्टेबाजी बेटिङ र अवैधानिक वित्तीय कारोबार हुने 2 लाख भन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ। सरकारले गत चैत 13 जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमै अनलाइन सट्टेबाजी र ठगी स्क्यामिङ रोकथामको विषय समेटिएको थियो। कार्यसूचीको 42 बुदामा भनिएको छ, संचार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप र त्यस सम्बन्धी वेबसाइट 24 घण्टाभित्र बन्द गर्ने। सोही निर्णय अनुसार त्यतिखेर नेपालमा संचालित सबै सट्टेबाजी वेबसाइट बन्द गरिएको थियो। यस्ता वेबसाइट बन्द भएपछि पनि नयाँ काममा खुल्ने नयाँ नाममा खुल्ने क्रम जारी रहन्छ। यो वर्षको फिफा विश्वकप आयोजना भएता 2,23,568 यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ। विश्वकपको बेला यस्ता बेटिङ एपको प्रयोग बढ़न सक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पनि यसमा विशेष चासो देखाएपछि प्राधिकरणले तादरूकताका साथ कार्यवाही अगाडि बढ़ाएको हो। प्राधिकरणले यसका लागि छुट्टै टास्क फोर्स पनि गठन गरेको छ। टास्क फोर्समा रहेको दूरसंचारका सहायक निर्देशक तथा इन्जिनियर ओम प्रकाश महतोका अनुसार विश्वकप शुरू भएपछि इन्टरनेट सेवा प्रदायक आईएसपी का प्रतिनिधिहरूलाई प्राधिकरणमै राखेर यस्ता वेबसाइट बन्द गर्ने काम गरिएको थियो। आईएसपी संघको सहकार्यमा यस्ता वेबसाइट चल्ने यूआरएल लाई ब्लक गरिने सहायक निर्देशक महतोले बताउनु भएको छ। उहाँका अनुसार यति धेरै वेबसाइट एक एक गरेर खोज्न कठिन हुने भएको अधिकार प्रदत्त विभिन्न संस्था तथा निकायले पहिचान गरेर राखेका यस्ता बेटिङ साइट तथा अवैधानिक वित्तीय कारोबार हुने वेबसाइटहरूलाई आईएसपी संघको सहकार्यमा बन्द गरिन्छ। यसमा पनि एउटा बन्द गर्दा अर्को नयाँ वेबसाइट खुलिरहने चुनौती हुन्छ। यस्तो अवस्थामा जति नयाँ खुल्दै जान्छन् त्यतिलाई बन्द गर्दै जानुपर्छ। यसका लागि थ्रेड इन्टेलिजेन्स टूल प्रयोग गरेर हन्टिङ गर्ने गरिन्छ। यसका लागि पनि छुट्टै जनशक्तिको व्यवस्था गरिएको उहाँको भनाइरहेको छ। कसैलाई यस्ता अवैधानिक वेबसाइट बारे थाहा भए लिंकमा अपडेट गराउन सकिने पनि प्राधिकरणले जनाएको छ। सम्पत्ति सुदृढीकरण विभागले आर्थिक वर्ष 2082-83 सातवटा मुद्दा अभियोजन गरेको छ। विभागले बिहिबार हिजो सार्वजनिक गरेको विवरण अनुसार 221 जनालाई प्रतिवादी बनाएको छ। प्रतिवादीलाई करिब ₹1,18,05,00,00,000 बराबरको बिको दावी गरिएको छ। विभागमा दर्ता भएका सम्पत्ति सुदृढीकरण तथा आतंकवादी क्रियाकलापमा वृत्ति लगानी सम्बन्धी सूचनालाई स्क्रीनिङ कमिटीमा छलफल गरी प्रारम्भ अनुसन्धान गर्न आवश्यक भएमा अनुसन्धान अधिकृत तोकेर आवश्यक प्रक्रिया अगाडि बढ़ाउने व्यवस्था रहेको छ। अनुसन्धान र अभियोजन सम्पन्न गर्नुपर्ने कार्यका लागि विभागमा चारवटा अनुसन्धान शाखाका अतिरिक्त कानून तथा परामर्श इकाई प्रशासन तथा योजना शाखा अनुसन्धान समन्वय शाखा र प्रहरी शाखा समेत रहेका छन्। विभागले राजस्व चुहावट भन्सार अन्त शुल्क तथा व्यापार सम्बन्धी मनी लाउण्डरिङ एवं सम्पत्ति सुदृढीकरण कसुरको अनुसन्धान गर्दै आएको छ। विभागले पछिल्ला दिनमा सम्पत्ति सुदृढीकरणका सम्बन्धमा अध्ययन तथा अनुसन्धान प्रक्रियालाई थप गति दिएको छ। यस्तै अनुसन्धान तथा तह कि कातलाई पनि तीव्र पारेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्क्यामर तथा अन्य अपराधीको निगरानीका लागि सरकार भएका सबैलाई आग्रह गरेको छ। प्रशासनका तर्फबाट सहायक प्रमुख जिल्लाधिकारी मोहनराज जोशीद्वारा हिजो जारी सूचनामा स्क्यामर जालसाज गर्नेले भ्रममा पारी बैंक खातामा पैसा हान्न लगाउने जस्ता गतिविधि बढ़ेकाले सचेत रही निगरानी गर्न आग्रह गरिएको छ। हेटौडाका होटल तथा गेस्ट हाउसमा ग्राहकका रूपमा आएर अनलाइन किनमेल, अनलाइन जागिर, चिट्ठा व्यवसाय, बजार अनुसन्धान, उद्योगमा लगानी, होलसेल कारोबार लगायतको नामको प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट आफ्नो क्यूआरमा वा नेपाल तथा भारत स्थित बैंक खातामा पैसा हान्न लगाउने तथा अन्य विभिन्न उपायको प्रयोग गरी रकम छल्न स्क्यामिङ गर्ने जस्ता महिनाको वृद्धि भइरहेकाले सचेत रहँदै निगरानी बढ़ाउन सबैमा आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनु भएको छ। यो विषयमा पीड़ितको गुनासो आउने गरेको र यस्ता व्यक्तिले होटल तथा गेस्ट हाउसमा लामो समय बसेर होटल गेस्ट हाउस संचालकको फोन सवारी साधनको प्रयोग गरी विभिन्न व्यक्तिलाई जालझेल गरी ठग्ने गरेको पाएकाले यस्तो कामलाई पूर्ण रूपमा निगरानी गर्न शंकास्पद व्यक्तिको गतिविधिका बारेमा प्रहरीलाई खबर गर्न प्रशासनले आग्रह गरेको हो। यस्ता ठग तथा अपराधीको दैनिक रात्रि गतिविधिका बारेमा होटल व्यवस्थापक समेत जिम्मेवार रूपमा सचेत रहन जानकारी गराउँदै प्रशासनले कतै कसैले कुनै पनि नागरिकलाई यस विषयमा ठगी गर्ने मनसायले प्रयोग गरेको देखिएमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ। 80 बुधबारदेखि ठूलो पानी पर्ने क्रम घट्न थालेको छ। मंगलबारसम्म देशका धेरै ठाउँमा लगातार जस्तो झरी र ठूलो पानी परेकोमा बुधबारदेखि भने केही ठाउँमा केही बेर मात्रै पानी पर्ने गरेको छ। गैराती पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मकवानपुर र लमजुङमा मध्यम तथा अरू ठाउँमा हल्का मात्रै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती गण्डकी लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँ तथा कोशी मधेश र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी प्रदेशको पहाड़ी भेग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पा जिल्ला न्यायाधीश विनोद खतिवडाको विदाई सम्बन्ध विच्छेद न्यूनीकरणमा मीडियाको भूमिकामा जोड़ रोल्पा सुन सहरी गाउँपालिकामा राजस्व व्यवस्थापन प्रणाली सम्बन्धी दुई दिने तालिम शुरू लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
6: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
7: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
6: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टर सँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमीर हुसेनलाई भेट्नुहोस् त।
7: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
6: हजुर, हाम्रा सेवाहरू।
7: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखीको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बंगा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
6: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
7: थप जानकारीका लागि डाक्टर अमीर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162901118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यूरो पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
6: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
8: घर घर को आवाज गाँव शहर को आवाज हर एक मन मुठ में गुंजी रहने रोल्पा आवाज तपाईको मन को आवाज रेडियो साजरा 96.4 MHz
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। रोल्पा जिल्ला अदालतका जिल्ला न्यायाधीश विनोद खतिवडाको सिन्धुली जिल्ला अदालतमा सरुवा भएको अवसरमा नेपाल लेखापढी व्यवसायी एसोसिएशन रोल्पाली विदाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। एसोसिएशनका अध्यक्ष अर्जुन डागीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका पदाधिकारी, कानून व्यवसायी, स्थानीय संचारकर्मी तथा अन्य सरकारवालाहरूको लेख्ने उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै एसोसिएशनका अध्यक्ष अर्जुन डागीले न्यायाधीश खतिवडाले रोल्पामा कार्यरत रहँदा निष्पक्ष, इमान्दार र जिम्मेवार ढंगले न्याय सम्पादन गरी जिल्लाको न्यायिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ। वहाँले नयाँ कार्यस्थल सिन्धुलीमा पनि सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु तथा उज्जवल भविष्यको शुभकामना दिनुभएको छ। विदाई कार्यक्रममा सम्मान ग्रहण पछि बोल्दै जिल्ला न्यायाधीश विनोद खतिवडाले रोल्पामा पछिल्लो समय सम्बन्ध विच्छेदका घटनामा वृद्धि भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ। वहाँले सम्बन्ध विच्छेद जस्ता सामाजिक समस्यालाई न्यूनीकरण गर्न संचार माध्यमहरूले सचेतनामूलक समाचार विश्लेषण र सकारात्मक सामग्री प्रकाशन तथा प्रसारण गर्नुपर्ने आवश्यकता आउलाउनु भएको छ। वहाँका अनुसार समाजमा पारिवारिक असमझदारी, आपसी सम्वादको अभाव, आर्थिक समस्या तथा विभिन्न सामाजिक कारणले सम्बन्ध विच्छेदका घटना बढ़िरहेका छन्। यस्ता विषयमा समयमै सचेत फैलाउन संचार माध्यमहरूको भूमिका प्रभावकारी हुने उहाँले बताउनु भएको छ। उहाँले पत्रकारितामा तथ्य सन्तुलन र विश्वसनीयतालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिनुभएको छ। समाचार तयार गर्दा पत्रकारले आफ्ना विचार नभई सम्बन्धित व्यक्तिको भनाईलाई स्पष्ट रूपमा छुट्याएर प्रस्तुत गर्नुपर्ने उहाँको भनाई रहेको थियो। सम्बन्ध विच्छेद जस्तो संवेदनशील विषयमा समाचार प्रकाशन गर्दा व्यक्तिको गोपनीयता, सामाजिक मर्यादा र कानूनी पक्षलाई समेत ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभएको छ। उहाँका अनुसार मीडियाले समस्या मात्र उजागर गर्ने होइन, समाधानका उपाय, कानूनी जानकारी र पारिवारिक मेलमिलापका सन्देश पनि प्रवाह गर्नुपर्छ। उहाँले पत्रकारलाई सामाजिक उत्तरदायित्व बोधका साथ कलम चलाउन आग्रह गर्दै जनचेतनामूलक सामग्रीले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रमको अन्त्यमा अध्यक्ष अर्जुन डांगीले न्यायाधीश खतिवडाको कार्यकाल रोल्पाका लागि स्मरणीय रहेको बताउँदै उहाँले न्याय सम्पादनका क्रममा निष्पक्षता, पारदर्शी र कानूनी शासनको प्रभावकारी अभ्यास गरेको उल्लेख गर्नुभएको छ। उहाँले सिन्धुलीमा पनि सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मान पत्र तथा मायाको चिन्ह प्रदान गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले न्यायाधीश खतिवडाको सरल सहयोगी र व्यवसायिक कार्यशैलीको प्रशंसा गर्दै उहाँको आगामी कार्य जीवन सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए। रोल्पा सुनसहरी गाउँपालिकामा राजस्व व्यवस्थापन प्रणाली सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिम शुरू भएको छ। गाउँपालिकाको सभाहलमा आयोजित तालिमको उद्देश्य राजस्व प्रशासनलाई थप प्रभावकारी, व्यवस्थित तथा प्रविधि मैत्री बनाउनु रहेको छ। तालिमको अध्यक्षता निमित्त प्रमुख प्रशासकीय अधिकृत दया बहादुर बुढा मगरले गर्नुभएको थियो। कार्यक्रममा सहभागी कर्मचारीहरूलाई राजस्व व्यवस्थापन प्रणालीको प्रभावकारी प्रयोग, सेवा प्रवाहमा पारदर्शी तथा राजस्व अभिलेखीकरणलाई व्यवस्थित बनाउने विषयमा प्रशिक्षण प्रदान गरिएको छ। कार्यक्रमको सञ्चालन राजस्व शाखा प्रमुख नवराज रोकाले गर्नुभएको थियो। तालिममा सूचना प्रविधि अधिकृत गुमान सिंह विष्ट र राजस्व शाखा प्रमुख नवराज रोकाले प्रशिक्षकका रूपमा सहजीकरण गर्दै प्रणालीको प्रयोग व्यावहारिक अभ्यास तथा राजस्व व्यवस्थापनसँग सम्बन्धित विभिन्न पक्षबारे प्रशिक्षण दिनुभएको थियो। गाउँपालिकाले यस प्रकारका तालिमले कर्मचारीहरूको क्षमता अभिवृद्धि हुनका साथै राजस्व प्रशासनलाई अझ प्रभावकारी पारदर्शी र प्रविधि मैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। दुई दिनसम्म सञ्चालन हुने तालिममा गाउँपालिकाका सम्बन्धित शाखाका कर्मचारीहरूको सहभागिता रहेको छ। दाङको भालुबाङ प्रहरीले बिल बीजक भएको 45 बोरा यूरिया मल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरी टोलीले बिहिबार बिल बीजक नभएको 45 बोरा यूरिया मल बरामद गरेको हो। राप्ती गाउँपालिका एक भालुबाङ चोक स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेक जाँच गर्ने क्रममा 45 बोरा यूरिया मल बरामद गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सो मलको अनुमानित मूल्य 1,02,50 रहेको समेत प्रहरीले जनाएको छ। बरामद गरिएको उक्त यूरिया मल आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि कृष्णनगर भन्सार कार्यालय कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ। दाङको लमही नगरपालिका साथ कप्तानगंजमा अटोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। बिहिबार हिजो बेलुका करिब 7:45 समयमा लमहीबाट पश्चिमतर्फ जाँदै गरेको RA1/6031 नम्बरको अटोले पूर्वतर्फ पैदल हिँडिरहेको रमही नगरपालिका साथ कप्तानगंज निवासी 72 वर्षीय रामबहादुर घरती मगरलाई पम्प नजिक ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका घरती मगरको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि घोराईस्थित सञ्जीवनी शिक्षण अस्पतालमा रेफर गरिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। दुर्घटनामा संलग्न अटो चालक र लमही नगरपालिका साथ उचा निम्बु निवासी 40 वर्षीय जितराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब देश बाहिरको समाचार। भारतका सामाजिक अभियन्ता सोनाम वाङचुकले 26 दिनपछि अनसन अन्त्य गरेका छन्। उनले केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंहको साथै तेह लद्दाख एपेक्स बढ़ीका वरिष्ठ नेताहरूको उपस्थितिमा आफूले अनसन तोडेका हुन्। उनले यो जानकारी सामाजिक सञ्जाल एक्स मार्फत दिएका छन्। उनका अनुसार लामो छलफल केही शर्तमा भएको सहमति तथा देशमा सम्भावित हिंसाको जोखिमलाई ध्यानमा राख्दै अनसन अन्त्य गर्ने निर्णय गरिएको हो। यसअघि विभिन्न राजनीतिक दलका 65 जना सांसदहरूले उनलाई पत्र लेखेर अनसन अन्त्य गर्न आग्रह गरेका थिए। उनले एक्समा लेखेका छन्, शर्तहरूबारे म चाँडै नै छिट्टै भिडियो मार्फत विस्तृत जानकारी दिनेछु। यति बेलासम्म म सबैसँग जहाँसुकै कुनै पनि प्रकारको हिंसा हुन नदिन र यस विषयमा अत्यन्त सतर्क रहन आग्रह गर्दछु। मेडिकल शिक्षा सम्बन्धी नीट यूजी प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा विद्यार्थीहरू विगत 1 महिनादेखि नयाँ दिल्ली स्थित जन्तर मन्तरमा प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका छन्। यही मागको समर्थनमा सोनाम वाङचुक विगत 26 दिनदेखि आमरण अनसन बसेका थिए। अन्त्यमा खेल समाचार। आउँदो असोजमा जापानमा हुने विश्व एसियाली खेलकुदको पुरूष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ। हिजो सार्वजनिक समूह विभाजन अनुसार नेपाल समूह एमा परेको हो। समूह बीमा हङकङ मलेसिया र ओमान रहेका छन्। हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टर फाइनलमा स्थान पक्का गर्नेछन्। भारत पाकिस्तान, श्रीलंका र बंगलादेशले सिधै क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। नेपाल छनौटका च्याम्पियनका हैसियतले एसियाली खेलकुदमा सहभागी जनाउँदै छ। गएको महिना सिंगापुरमा सम्पन्न छनौटको फाइनलमा नेपालले हङकङलाई पराजित गरेको थियो। नेपालले पहिलो पटक एसिया खेलकुदको क्रिकेटमा सहभागिता जनाउँदैछ। छनौट चरण पार गर्न नसक्दा नेपाली महिला क्रिकेट टोली भने एसियाली खेलकुदमा देखिने छैन। प्रतियोगिता आउँदो असोजमा हुनेछ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। 2 लाख भन्दा धेरै बेटिङ एप बन्द गरेको सरकारको दावी। सम्पत्ति सुदृढीकरण विभागद्वारा 7 मुद्दा दायर। 1 खर्ब 18 अर्ब बीको दावी। स्क्यामर र अन्य अपराधीको निगरानी गर्न आग्रह। ठूलो पानी पर्ने क्रम विस्तारै घट्दै। रोल्पा जिल्ला न्यायाधीश विनोद खतिवडाको विदाई। सम्बन्ध विच्छेद न्यूनीकरणमा मीडियाको भूमिकामा जोड। रोल्पा सुनछहरी गाउँपालिकामा राजस्व व्यवस्थापन प्रणाली सम्बन्धी 2 दिने तालिम शुरू। दाङको भालोबाङबाट 1 लाख बढ़ी मूल्य बराबरको 45 बोरा यूरिया मल बरामद। दाङको लमही 7 कप्तानगंजमा अटोको ठक्करबाट 1 वृद्धको मृत्यु। र भारतका सामाजिक अभियन्ता वाङचुकले 26 दिनपछि तोड़े अनसन। 20 एसियाली खेलकुदको पुरूष क्रिकेटतर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजला प्रेस .com तथा facebook.com/radio जलजलाबाट संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रीता मगर विदा हुन्छु। ताजा खबर र जनपक्ष विचारको लागि तपाईँको मनको आवाज रेडियो जला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: एएससी त राम्रो जीपीए ल्याएर पास भइयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला? कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि? मैले पढेको स्कुलमा जाऊ न।
0: कुन स्कुल हो र तपाईँले पढ्नु भएको? यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न। त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटीई जीटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
1: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवासीय छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578421।
1: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका दुई लालमतिया देउखरी दाङ।
2: भैया बद्दी मेरो त दादुखिलो के गर्ने होला अब?
3: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो। यिनको दाँत निको हुन्न।
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन। जेसुकै गर्नुहोस् तपाईँले।
3: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्। के होला र निको?
4: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
4: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 98478557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825593 9089669 मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।

0: त्यो दाँते त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अक्याडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
5: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
5: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
5: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849020754 र 9849093412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्, आनन्द अकाडमी घोराही दाङ।

0: छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै
0: दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ

0: छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
0: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर खतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
3: ए नानी, यो त सुन त, तिमीलाई बात रोग भएको हुन सक्छ, यो सबै त बात रोगको लक्षणहरू हो नि।
2: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
3: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
2: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, हड्डी किएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र ILG दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
2: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
4: होइन, सास पनि झमक्क परिसक्यो, कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
5: आज खाना पकाए पो पाक्छ, जबसम्म मेरो माग पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन, सके आफै पकाएर खाए हुन्छ।
4: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
5: चाड पर्व आउन लागिसक्यो, सुनका गरगहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
4: गहना किन्ने भनेर मात्रै हुन्छ? विश्वासिलो भर पर्दो सुन चाँदी पसल पनि त पाइनु पर्यो नि, फेरि जहाँ

0: केही किन्दा खप्गिने हो कि भन्ने डर हुन्छ।
1: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि। त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
0: ल उसो भए सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ। नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
0: यो त सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
1: प्रोप्राइटर तिलक रसाइली,
0: सम्पर्क मोबाइल नम्बर 9861329593, 9819349535। बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
2: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
3: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
0: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
3: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
0: ल उसो भए म सामान लिन गइहाले।
3: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
0: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 9858830504।
3: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
0: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
5: अनुहारको चाहे फोटो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
4: सेतो पानी बग्ने यौनी चिलाउने गन्नाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर डाङ
4: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही डाङ।
5: सम्पर्क मोबाइल 98578211105
4: 98479802
5: 98095826005
4: र 98103940
6: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
7: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
6: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने आउनुहोस् चाँद बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
8: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाझोपनको समस्या यौनाङ्ग चिलाउने गनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाथे घरको मुखको क्यान्सरको जाँच स्टनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
7: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमाल हुनुहुन्छ।
9: शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरीपना आउने कुष्ठरोग रुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
8: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्नी अरो हुने हड्डी खिएको
7: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा हार्जोनी तथा नसा रोग विशेषज्ञ
9: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेङ्गु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने विनाश नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
8: फर्म टाउन दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
7: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
8: यी सबै समस्याको उपचारका लागि डेलैमा नाम दर्ता गराउनुहोस्
7: जसका लागि मोबाइल नम्बर छ 9857443123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
8: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।

0: जलजला ड्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली हिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: बाजुराको बढीमालिकामा बाढ़ीका कारण 13 परिवार विस्थापित, 83 जनालाई सुरक्षित स्थानमा सारियो।
0: बाढ़ी पहिरोका कारण 9 वटा राजमार्ग पूर्ण रूपमा बन्द, आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना।
1: 2 लाख भन्दा बढ़ी अवैध बेटिङ एप बन्द गरेको सरकारको दावी, अवैध रूपमा कुनै एप चलाएको पाइए जानकारी गराउन आग्रह।
0: भारतका सामाजिक अभियन्ता वाङसुकको 26 दिनपछि अनसन अन्त्य, कक्रोच पार्टी देशव्यापी प्रदर्शनको तयारीमा।
1: र काबा पुरूष भलिबलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। लगातारको वर्षापछि आएको पहिरोले बाजुराको बढीमालिका नगरपालिका 9 सेलाघाटका 13 घरधुरी जोखिममा परेका छन्। पहिरोका कारण घरभित्र पानी पसेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय बाजुरा र सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर गुल्म बाजुराबाट खटिएको टोलीले प्रभावित परिवारका सदस्य, अन्नपात, लत्ता कपड़ा, भाँडाकुँडा तथा अन्य सरसामान सुरक्षित स्थानमा सारेको जनाएको छ। उच्च जोखिममा रहेका 3 घरमा बसोबास गर्न नमिल्ने अवस्था रहेको छ। ती घरमा 22 जना बसोबास गर्दै आएका छन्। जोखिममा रहेका अन्य 13 घरधुरीमा 83 जना परिवारका सदस्य छन्। पहिरोका त्रासका बीच स्थानीय प्रेम थापाकी 30 वर्षीय श्रीमती बेहोस भएकी थिइन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा पठाइएको र जोखिममुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेश राईले जानकारी दिनुभयो। यस्तै पहिरोका कारण बढीमालिका नगरपालिका 8 राप्का स्थित टोटके सिंचाई नहरमा पनि क्षति पुगेको छ। यसैबीच अविरल वर्षाका कारण खसेको पहिरोले बाजुराका 2 ठाउँमा सड़क अवरूद्ध भएको छ। बढीमालिका नगरपालिका 6 र जिल्ला कारागार पछाडि पहिरो खस्ता सड़क अवरूद्ध भएको प्रहरीले जानकारी दिएको छ। अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ।
1: तामाकोशी नदीको कटानका कारण अवरूद्ध बनेको तामा साँगु रामेछाप सड़क खण्ड खुलाउन नसकेपछि वैकल्पिक बाटोबाट सवारी सञ्चालनमा ल्याइएको छ। दोलखाको तामाकोशी गाउँपालिका 5 किर्नेटार स्थित तामाकोशी नदीको कटानका कारण अस्ति रातीदेखि सड़क अवरूद्ध भएपछि खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। यसैबीच प्रहरीका अनुसार देशभर 9 सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध बनेका छन्। प्रहरीको पछिल्लो विवरण अनुसार बागलुङको जैमिनी नगरपालिका 8 बेलबगर स्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिका स्थित घोराई थवाङ सहित राजमार्ग, मुगुको छायानाथ रारा नगरपालिका 7 पिना खोला स्थित नागम गमगढ़ी सड़क पूर्ण रूपमा अवरूद्ध छन्। रसुवाको गोसाई कुण्ड गाउँपालिका स्थित पासाङ लामो सड़क खण्ड, अछामको पञ्चदेवल विनायक नगरपालिका 4 पानी खोला स्थित मध्यपहाड़ी लोकमार्ग र लमजुङको मर्स्याङदी गाउँपालिका 4 म्याकदेवीर स्थित बेसी सहर चामी मनाङ सड़क खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध बनेका छन्। प्रहरीका अनुसार काप्रे प्लाञ्चोक सिन्धुली जोड्ने बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे बेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गर्दै साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा लगाइएको रोक जारी। कान्ति लोकपथ इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग सड़क पूर्ण रूपमा अवरूद्ध छन्। सिन्धुपाल्चोकको भोटे कोशी गाउँपालिका स्थित 0 किलो र कोदारी क्षेत्रमा पहिरोले अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ।
0: संघीय संसद मातहतका विभिन्न 3 वटा समितिको बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधान व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। बिहान 11 बजे बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष 2083-84 को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। बिहान 11 बजे नै बस्ने विधान व्यवस्थापन समितिको बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ। यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुनेछ। समितिको बैठक दिउँसो 2:30 बजे बस्नेछ।
1: नेपाल दूरसंचार प्राधिकरणले अनलाइन सट्टेबाजी र अवैधानिक वित्तीय कारोबार हुने 2 लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ। सरकारले गत चैत 13 जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमै यस्ता साइटहरू बन्द गर्ने उल्लेख गरिएको थियो। यो वर्षको फिफा विश्वकप आयोजना भए यता फेरि 2,23,568 त्यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ। विश्वकपका बेला यस्ता बेटिङ एपको प्रयोग हुन सक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले पनि यसमा विशेष चासो देखाएपछि प्राधिकरणले छुट्टै टास्क फोर्स नै गठन गरेको छ। दूरसंचारका सहायक निर्देशक तथा इन्जिनियर ओम प्रकाश महतोका अनुसार आईपीएस संघको सहकार्यमा यस्ता वेबसाइट चल्ने यूआरएललाई ब्लक गरिन्छ। कसैलाई यस्ता अवैधानिक वेबसाइटबारे थाहा भए अपडेट गराउन समेत प्राधिकरणले अनुरोध गरेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
4: मार्बल कास्टिङ पीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिका निजी जीवनबारे भ्रम फैलाएको आरोपमा पक्राउ परेकी वेदिका केसी हाजिर जमानीमा रिहा भएकी छिन्। आज बिहान 10 बजे जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित हुने शर्तमा हिजो राति रिहा भएको साइबर ब्यूरोका प्रवक्ता एसपी दिलीप कुमार गिरीले जानकारी दिनुभयो। उनलाई सरकारी वकिलकै कार्यालयको सहमतिमा छोड़िएको हो। कथावाचिका राधिका दासीले दिएको जाहेरीका आधारमा केसी हिजो दिउँसो पक्राउ परेकी थिइन्। प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धानका लागि 10 दिनको म्याद माग गरे पनि एक दिन मात्र म्याद थप भएको थियो। जारीकर्ता दासीले केसीलाई थुनामा नराखी सहमति गर्न खोजे पनि फौजदारी अभियोगमा जारी दर्ता भइसकेपछि मिलापत्र गर्न मिल्दैन।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले 26 दिनपछि अनशन अन्त्य गर्नुभएको छ। उहाँले केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंहका साथै लेह लद्दाख एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा अनशन तोड्नु भएको हो। उहाँका अनुसार लामो छलफल, केही शर्तमा भएको सहमति तथा देशमा सम्भावित हिंसाको जोखिमलाई ध्यान दिँदै अनशन अन्त्य गर्ने निर्णय गरिएको हो। यसअघि विभिन्न राजनैतिक दलका 65 जना सांसदले उहाँलाई पत्र लेखेर अनशन अन्त्य गर्न आग्रह गरेका थिए। मेडिकल शिक्षा सम्बन्धी नीट यूजी प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा विद्यार्थीहरू विगत 1 महिनादेखि नयाँ दिल्ली स्थित जन्तर मन्तरमा प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका छन्। यही मागको समर्थनमा सोनम वाङसुक विगत 26 दिनदेखि आमरण अनशनमा बस्नु भएको थियो। यसैबीच कप्रो जनता पार्टी सीजेपीको आह्वानमा आज भारतभर प्रदर्शन हुने भएको छ। केही दिन यता जारी प्रदर्शन नयाँ दिल्ली तथा बिहारमा केन्द्रित भनेकामा अब देशभर प्रदर्शन आह्वान गरिएको हो। कप्रोस पार्टीले शिक्षा मन्त्रीको राजीनामालाई अस्तित्वको विषय बनाएको छ। प्रदर्शनबाट हुने सम्भावित हिंसा रोक्न भन्दै दिल्ली लगायतका शहरमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ।
1: अब खेल समाचार। पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएशन काबा च्याम्पियनशीपमा नेपालले आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुका 5:45 बजे शुरू हुनेछ। पछिल्ला 2 खेलमा पराजित नेपाली टोली पहिलो जीतको लक्ष्यमा छ। यसअघिका खेलमा नेपाल क्रमशः कजाकिस्तान र श्रीलंकासँग समान 3-2 को सेटमा पराजित भएको थियो। नेपाल 2 अंक सहित तालिकाको अन्तिममा छ। घरेलु टोली पाकिस्तान 2 खेलमा विजयी हुँदै 6 अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ। सिंगल राउण्ड रोबिन लीगपछि शीर्ष 4 टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। शीर्ष 4मा आउटाउन नसक्ने टोलीले 5 औं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। सेमी फाइनल सम्भावनालाई कायम राख्न नेपाललाई आज जीतको विकल्प छैन। पाकिस्तानपछि नेपालले आइतबार बंगलादेश र सोमबार पहिलो चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग खेल्नेछ।
0: अब अब मौसम आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसूनको न्यूनचापीय रेखा सदर स्थानमा रहेको छ। अहिले बिहान देशका हिमाली तथा पहाड़ी भागमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ। कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो हिमाली तथा पहाड़ी भागमा सामान्यतया बदली रहने र तराईमा आंशिक बदली रहने जनाइएको छ। हिमाली तथा पहाड़ी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा कोशी मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। आज खोटाङ, ओखलडुङ्गा, रामेछाप, दुलखा, काभ्रे पुलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहु, स्याङ्जा जिल्लाका साना नदीहरूमा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै रूकुम पूर्व, रूकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बग्ने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने भएकाले ती जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। चाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: बाजुराको बढ़ी मालिकामा पहिरोले 13 घर प्रभावित, 83 जनाको उद्धार, सुरक्षित ठाउँमा सारिँदै।
0: बाढ़ी पहिरोका कारण 9 वटा राजमार्ग पूर्ण रूपमा बन्द, आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना।
1: 2 लाख भन्दा बढ़ी अवैध बेटिङ एप बन्द गरेको सरकारको दावी, अवैध रूपमा कुनै एप चलेको पाइए जानकारी गराउन आग्रह।
0: भारतका सामाजिक अभियन्ता वाङसुकको 26 दिनपछि अनशन अन्त्य, कक्रोच पार्टी देशव्यापी प्रदर्शनको तयारीमा।
1: र काभा पुरूष भलिबलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर
5: ह्यान्डल अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
6: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
7: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
8: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
6: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
7: हजुर हाम्रा सेवाहरू।
6: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
9: नदुखाई दाँत निकाल्ने,
6: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
9: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
6: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
9: 1-2 वटा तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
9: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840318 9905 14652।
8: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
10: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
6: होइन, के भएको छ र तपाईँलाई?
10: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई
11: पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्ष देखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
12: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पित बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
11: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी श्रुति चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
12: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
11: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
8: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
13: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
14: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा सरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
13: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
8: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
13: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
14: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर व्यापारी कर जग्गा तथा घरको कर फोहोरको शुल्क पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
13: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
8: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
13: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
14: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान पर्यटकीय तथा धार्मिक क्षेत्रहरू जनयुद्ध स्मृति भ्यू टावर रक गार्डन काली पोखरी गुरुङ संग्रहालय तथा होमस्टे मगर संग्रहालय जंकोट जलजला पदयात्रा स्याकाई र ओखरेनी छेडा होमस्टे गुरिल्ला मार्ग तथा बंकरहरू दारबोट सहित गेट खुमेल सहित गेट लिबाङ टुडीखेल माडीचौर रंगशाला विभिन्न मन्दिरहरूको संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
13: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
8: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
15: एकताले बनाउँछौ हामी आफ्नो नगर।
13: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
14: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
13: आदरणीय रोल्पा वासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी भाइहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलितुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-2038,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9841-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउकी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: सर। आएन
1: खै क्यारी भन्ने हामीले त रेशमलाई
2: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
3: खै योमा त दादा छैन,
4: कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्नन् भने कस्तो दिमाग खराब।
2: ओहो भुसुक्कै बिर्सेछु, जाउ जाउ दिमाग चोरी खेल्न जिकै रुबा स्टोरबाट दाना लिएर आऊ त।
5: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847505171 र 9855824171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ टुडीखेल रोल्पा।
6: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
7: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
6: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
7: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
6: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
7: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
8: एसई त राम्रो जीपीए ल्याएर पास भयो, आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला, कहाँ पढ्न जाने होला?
9: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
8: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
9: मैले एसईई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसईई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
8: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
9: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सीटीई जीटीबाट मान्यता प्राप्त 3 डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहारा सबैमा जानकारी गराउँछौ।
8: हाम्रा विशेषताहरू, दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित
9: हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सीटीई जीटीबाट मान्यता प्राप्त 3

0: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
1: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98 5 78 42 0 11।
0: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरीदान।
2: हैया बद्दी मेरो त दादू खिलो के गर्ने होला अब।
3: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड भोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर। मान्ने होइन, जेसुकै गर्नुहोस् तपाईँले।
3: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
4: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
4: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराहीदान। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 98 4 78 57 569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908 70 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराहीदानद्वारा जारी सन्देश।
5: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
6: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
7: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
8: क्विन केयर क्रिम रे, होइन के हो यो?
7: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
6: तपाईँले भनेर मात्रै हुन्छ र, रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
7: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
6: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
0: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिमको आदि

0: लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98478551234 ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 98439252627 राम्रो छाला आत्मविश्वासको प्रतीक हो यसैले खोजी प्रयोग गरौं क्विन पियर क्रिम सबैका लागि सधैँका लागि
1: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
1: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
2: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
1: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
2: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
1: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
2: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 98490207 र 98479394412
1: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ

0: होइन यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858743122 र 9858743123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: होइन, सास पनि झमक्क परिसक्यो, कस्तो भोक लागिरहेको छ भने, खाना पकाउने सुरसार छैन कि क्या हो, चुलोमा आगो बलेको देख्दिन।
0: आज खाना पकाए पो पाक्छ, जबसम्म मेरो मास पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन, सके आफै पकाएर खाए हुन्छ।
2: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग, जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
0: चार पर्व आउन लागिसक्यो, सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
2: गहना किन्ने भनेर मात्रै हुन्छ, विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि, फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
0: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि, त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
2: लौ उसो भए, सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
0: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ, नयाँ गहना सँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
2: यो त सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
0: प्रोप्राइटर तिलक रसाईले,
1: सम्पर्क मोबाइल नम्बर 9861329593, 9819349535।
2: बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।

0: समाचार ठेकाना मनोरञ्जन र कला यो हो सामुदायिक रेडियो चलजेला चलजेला चलजेला
1: जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली हिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविदितद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: भाजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
3: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गरे ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
3: लौ उसो भए, म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
5: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
4: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराही दाङ।
5: सम्पर्क मोबाइल 98578211105,
4: 98479802,
5: 98095826005
4: र 98103940।
6: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
7: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
6: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
7: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
6: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसूति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
7: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
8: डाक्टर कमलजङ शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान
6: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
7: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
8: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, विनाश, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने
9: फर्म तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो पिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम पिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
7: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
9: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्
7: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 08251976770
9: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ

0: त्यो दाँतले त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-741-318
1: 9805-14652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल सत्कार केन्द्र आनन्द अक्याडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
5: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20-754 र 9849-93-412।
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
7: खाना खान नि सक्दिन।
1: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
8: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
8: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, आरसिटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड, प्रिन्ट, फिटर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
8: B&B डेन्टल क्लिनिक, घोराही 15।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर भाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।
3: बाजुराको बढी मालिका नगरपालिका 9 सेलाघाटका 13 घरधुरी जोखिममा परेका छन्। पहिरोका कारण घरभित्र पानी पसेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय बाजुरा र सशस्त्र प्रहरी बल नेपाल हेड क्वार्टर गुल्म बाजुराबाट खटिएको टोलीले प्रभावित परिवारका सदस्य, अन्नपात, लत्ता, कपड़ा, भाँडाकुँडा तथा अन्य सरसामान सुरक्षित स्थानमा सारेको जनाएको छ। उच्च जोखिममा रहेका 3 घरमा बसोबास गर्न नमिल्ने अवस्थामा पुगेको छ। ती घरका 22 जना बसोबास गर्दै आएका छन्। घरमा 22 जना बसोबास गर्दै आएका छन्। जोखिममा रहेका अन्य 13 घरधुरीमा 83 जना परिवारका सदस्य रहेका छन्। पहिरोको त्रासका बीच स्थानीय प्रेम थापाकी 30 वर्षीय श्रीमती बेहोश भएकी थिइन्। उनलाई उपचारको लागि जिल्ला अस्पताल बाजुरा पठाइएको र जोखिम मुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेश शाहीले जानकारी दिनुभयो। यस्तै पहिरोका कारण बढी मालिका नगरपालिका 8 राप्का स्थित टोटके सिंचाई नहरमा पनि क्षति पुगेको छ। यसैबीच अविरल वर्षाका कारण खसेको पहिरोले बाजुराका 2 ठाउँमा सड़क अवरूद्ध भएको छ। बढी मालिका नगरपालिका 6 र जिल्ला कारागार पछाडि पहिरो खस्ता सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ। सड़क अवरूद्ध रहेको खुलाउने प्रयास अहिले भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रमुख निर्यातजन्य उद्योगको व्यवसायीसँग आबद्ध प्रतिनिधिसँग छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अहिले बिहान 11:30 बजे हुने छलफलमा प्लाइवुड उत्पादक संघका अध्यक्ष होम प्रसाद घिमिरे, नेपाल कार्पेट उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरूङ, नेपाल पश्मिना उद्योगको संघका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइवुड निर्यातकर्ता देवानन्द सरा बगी तथा नेपाल डक च्यू उत्पादक संघका अध्यक्ष रेशम बहादुर पोखरेल सहभागी हुनुहुनेछ। प्रधानमन्त्री शाहले निर्यात प्रवर्धनका चुनौती, नीतिगत सुधार तथा समाधानका उपाय बारे उहाँहरूसँग छलफल गर्नुहुने भएको हो। केही समयदेखि प्रधानमन्त्री शाहले देशका अर्थतन्त्र प्रवर्धनका खातिर विभिन्न क्षेत्रका उद्योग व्यवसाय तथा सरकारवालासँग निरन्तर संवाद गर्दै आउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले स्वकीय सचिव नियुक्ति र व्यवस्थापन सम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ। पार्टी महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको निर्देशन अनुसार अब सांसदहरूले आफ्ना इक्का घरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न पाउने छैनन्। हालै मन्त्री परिषदले संघीय संसदका सदस्यहरूलाई स्वकीयको सुविधा दिएपछि त्यसलाई थप पारदर्शी बनाउन रासपाले निर्देशन जारी गरेको हो। सांसदहरूले स्वकीय सचिवको छनौट गर्दा सार्वजनिक आह्वान वा खुल्ला प्रतिस्पर्धात्मक विधि अपनाउनु पर्नेछ। यसको लागि संसदीय दलले एउटा साझा विज्ञापन ढाँचा तयार पार्ने र सोही आधारमा मात्र आवेदन गर्न पर्ने व्यवस्था गरिएको छ। स्वकीय सचिव हुनको लागि संघीय संसद सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण अनिवार्य गरिएको छ। संघीय संसद समाधानका विभिन्न 3 समितिको बैठक आज बस्दैछन्। संसद सचिवालयका अनुसार विकास आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्न लागेको हो। अहिले केबीरमा बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष 2083-84 वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ। अहिले केबीर पछि नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ। यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाको सम्बन्धमा छलफल हुनेछ। समितिको बैठक दिउँसो 2:30 बजे बस्ने तय भएको छ। र नेपाल दूरसंचार प्राधिकरणले अनलाइन सट्टेबाजी र अवैधानिक वित्तीय कारोबार हुने 2,00,000 भन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ। सरकारले गत चैत 13 जारी गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा यस्ता साइटहरू बन्द गर्ने उल्लेख गरिएको थियो। यो वर्षको फिफा विश्वकप आयोजना भए यता 2,23,568 त्यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ। विश्वकपका बेला यस्ता बेटिङ एपको प्रयोग बन्न सक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पनि यसमा विशेष चासो देखाएपछि प्राधिकरणले छुट्टै टास्क फोर्स नै गठन गरेको छ। दूरसंचारका सहायक निर्देशक तथा इन्जिनियर ओम प्रकाश महतोका अनुसार आईएसपीसँगको सहकार्यमा त्यस्ता वेबसाइट चल्ने यूआरएलाई ब्लक गरिनेछ। कसैलाई यस्ता अवैधानिक वेबसाइट बारे थाहा भए अपडेट गराउन समेत प्राधिकरणले अनुरोध गरेको छ। बिहान 11 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।
4: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चु हुने होइन?
5: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
6: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
4: क्विन केयर क्रिम रे, होइन के हो यो?
6: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
5: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
6: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, त्यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
5: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
7: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478-51234। ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर। प्रोप्राइटर सपना श्रेष्ठ। 98439-25-627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।

0: दाँततिर नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिल चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3918 98095 14652।
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अक्याडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
5: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
6: लोकसेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
6: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207154 र 9849793412।
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
7: आइया मम्मी दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
1: होइन यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
8: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर केही कन्सन मन्सन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
8: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्सन मन्सन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि बियन्ड बी डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
8: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
9: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
10: ए नानी, यता सुन त, तिमीलाई बात रोग भएको हुन सक्छ, यो सबै त बात रोगको लक्षणहरू हो नि।
9: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
10: ल, तिमीलाई यति पनि थाहा छैन, बात रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बात रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बात रोगको उपचार हुन्छ। बात रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
9: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग, अल्सर, सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बात रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बात रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बात रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
9: दाङ बात रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
11: होइन, सास पनि झमक्क परिसक्यो, कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
1: आज खाना पकाए पो पाक्छ, जबसम्म मेरो माग पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन, सके आफै पकाएर खाए हुन्छ।
11: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
1: चार वर्ष आउन लागिसक्यो, सुनका गरगहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
11: गहना किन्ने भनेर मात्रै हुन्छ, विश्वासिलो भर पर्दो सुन चाँदी पसल पनि त पाइनु पर्यो नि, फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
1: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि, त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
11: ल उसो भए, सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार गरिन्छ, नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
11: यता सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
12: प्रोप्राइटर तिलक रसाइली।
13: सम्पर्क मोबाइल नम्बर 9861295993, 9819395935।
14: बुद्ध सुन्चादी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
1: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
15: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
16: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
15: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
16: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
15: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
16: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
15: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
16: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर डाङ,
15: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई डाङ।
16: सम्पर्क मोबाइल 9857821105,
15: 9479702,
16: 9805682,
15: 9010394040।

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रान्ली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
2: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर फुरानो, दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग रुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासै, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
2: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, विनाश, नसा च्याभिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
0: टाउल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, घुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
3: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
4: होइन, के भाषा र तपाईँलाई
3: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
5: अरे काका, यसको लागि त घोराही सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
6: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, साफसुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
7: सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुगा खोकी, पिनाश, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना, खाना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
8: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-3, 98-65-44-83-83।
8: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
9: खैया बद्दी मेरो त दाँत दुखिलो, के गर्ने होला अब।
10: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
11: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड भोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
10: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको।
11: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो डब्बाको उपचार गर्ने,
11: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैले हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 082-5-62-367 र मोबाइल नम्बर 98-4-78-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजिना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-5-90-8-79 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
12: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
7: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
12: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
7: लौ उसो भए, म सामान लिन गइहाले।
12: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
7: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
12: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
7: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
13: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
14: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
15: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
14: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
16: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
14: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
15: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
14: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
16: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
14: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
15: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
14: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आर्थिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
16: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
14: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
15: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
17: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुडीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारिक केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङ्गी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोगा 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दादा त छैन,
2: कहिलेदेखि भनिरहेको छौ दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
1: बुनु
3: हजुर। यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्, हामी कहाँ ग्लोबल फिडका

0: पालिकाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9858 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडीखेल, रोल्पा।
1: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
1: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकजाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: होइन, सास पनि झमक्क परिसक्यो। कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसाद छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
1: आज खाना पकाए पो पाक्छ। जबसम्म मेरो मास पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन। सके आफै पकाएर खाए हुन्छ।
0: होइन, के भन्छौ तिमी? खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग? जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
1: चार वर्ष आउन लागिसक्यो। सुनका घर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
0: गहना किन्ने भनेर मात्रै हुन्छ? विश्वासिलो भर पर्दो सुन चाँदी पसल पनि त पाइनु पर्यो नि। फेरि जहाँ पाए त्यही किन्दा खग्गिने हो कि भन्ने डर हुन्छ।
1: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि। त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
0: ल उसो भए सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ। नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
0: यो त सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
1: प्रोप्राइटर तिलक रसाइली,
0: सम्पर्क मोबाइल नम्बर 9861295993, 9819495535। बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।

0: त्यो दाँतले त हैरान नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
5: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: 三美卡。
1: जल जला टाइम चेक यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याहको 12 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9645 78232।

0: यो दाँतले त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805614652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
7: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
7: लोकसेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: आइया मम्मी दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
1: होइन यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
9: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
9: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि बियन्ड बी डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
9: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
10: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
9: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
10: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
9: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
10: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
10: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
11: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
12: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
11: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
12: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
11: बाथ रोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
12: अनुहारको चाहे पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
11: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
12: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर डाङ
11: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलनचोक खोराई डाङ
12: सम्पर्क मोबाइल 9858821105
11: 9479702
12: 9805982605
11: र 9810939940
13: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
14: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
13: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
14: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा
13: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाँझोपनको समस्या यौनाङ्ग चिलाउने गनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाछे घरको मुखको क्यान्सरको जाँच स्टनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
14: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ
15: शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरेपना आउने कुष्ठरोग प्लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
13: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्नी अर्रो हुने हड्डी खिएको
14: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलबासे हार जोर्ने तथा नसा रोग विशेषज्ञ
15: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेङ्गु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने विनाश नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
13: टाउल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा बिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पत्ता मुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
14: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
13: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
14: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 08251967
13: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
16: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन
1: त्यही त नि मेरो हालत पनि त्यस्तै त हो नि यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ
17: होइन ए दिदी बहिनीहरू के गन्थन मन्थन गरिरहनु भएको हो तपाईँहरूको कुरा मैले सुनिसके तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि
17: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले हो त्यही पाइन्छ क्या त्यहाँ जानुहोस् त यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस् छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्वीन केयर क्रिम।
9: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्वीन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98478154234, ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्वीन केयर क्रिम, सबैका लागि सधैँका लागि।
18: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
19: होइन, के भएको छ र तपाईँलाई?
18: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
19: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो? अरे काका, यसको लागि त सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानीद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
9: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिसा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
19: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
9: विस्तृत जानकारीका लागि सम्पर्क 0825568003, 98654483383।
19: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दादाको छैन, कहिलेदेखि भनिरहेको छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्न भने
0: दिमाग खराब। ओहो, दाना लिएर आऊ त।
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेड्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ टुडीखेल, रोल्पा।
3: भैया बद्दी मेरो त दादु खिलो, के गर्ने होला अब।
4: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
5: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड भोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले।
4: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको।
5: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खुल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
5: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खुल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराहीदाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराहीदाङद्वारा जारी सन्देश।
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
6: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
6: लौ उसो भए, म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
6: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
6: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
1: यति त राम्रो जीपे ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला? कहाँ पढ्न जाने होला?
6: कहाँ जानु नि? मैले पढेको स्कूलमा जाऊ न।
1: कुन स्कूल हो र तपाईँले पढ्नु भएको? यो कहाँ छ?
6: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएईमा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
1: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
6: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटीई जीटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
1: हाम्रा विशेषताहरू: 10 योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
6: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
1: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578 42011।
6: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीदा।
7: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध:
8: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
8: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
7: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
8: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फँसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
7: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
8: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
7: ओडाका हरेक विकास निर्माण
9: निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
8: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
7: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होम स्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
8: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
9: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका, फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
8: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
7: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
10: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
11: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
10: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
11: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समयपछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
10: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याकेर मात्र खाने गरौ।
8: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
12: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङ स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 440 238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275, रेणुका रोगा 9481 68 697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857 22 275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी भाइहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाऊ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: त्यो दाँतले त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318।

0: 98095 14652।
1: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
0: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
0: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
0: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
0: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490207 र 98479394412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
3: आइया मम्मी दाजु, क्यो म त खाना खान नि सक्दिन।
4: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
5: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
4: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि।

0: देखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बात रोग भएको हुन सक्छ। यो सबै त बात रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बात रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बात रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बात रोगको उपचार हुन्छ। बात रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सुरियासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भए, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बात रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बात रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बात रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बात रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: होइन, सास पनि झमक्क परिसक्यो। कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसाप छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
3: आज खाना पकाए पो पाक्छ, जबसम्म मेरो माग पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन, सके आफै पकाएर खाए हुन्छ।
2: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
3: चार पर्व आउन लागिसक्यो, सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
2: गहना किन्ने भनेर मात्रै हुन्छ? विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि, फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
3: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि, त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
2: लौ उसो भए, सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ। नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
2: यता सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
3: प्रोप्राइटर तिलक रसाईली,
2: सम्पर्क मोबाइल नम्बर 98-631-59-93, 98-119-39-535। बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
4: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू युकेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
3: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
4: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
3: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समयपछि मात्र उपभोग गरौं वा बजारसम्म पुर्याऊ।
4: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौं।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
4: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
6: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
7: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
8: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
7: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
9: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराही दाङ।
8: सम्पर्क मोबाइल 98578121105,
9: 98479002802,
8: 98095826605
9: र 98103940।
10: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
11: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
10: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
11: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
10: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, साथै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा, साथै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
11: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
12: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
10: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
11: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
12: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, विनाश, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
10: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
11: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
10: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
11: जसका लागि मोबाइल नम्बर छ 9857443123, 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
10: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
13: जति अस्पताल भए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
14: होइन, के भाछ र तपाईँलाई
13: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
14: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
15: अरे काका, यस्तो लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
16: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
17: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनाश दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
18: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
17: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
18: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
19: भैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
20: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
21: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड भोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
20: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुट्खा खाएको खाइ गर्छन् के होला र निको
21: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
22: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
21: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
18: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
17: होइन यो बुढीले के गनगन गनगन गर्छ अब यतिका सामान म कहाँ गएर ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
18: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
17: ल उसो भए म सामान लिन गइहाले
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
23: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
24: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा सरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
23: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
2: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
23: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
24: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
23: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
2: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
23: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
24: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होम स्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोल शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
23: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवान्छित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
23: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
24: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।

आदरणीय रोल्पा बासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित टवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-2038,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9841-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छौ दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेड्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9858 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ, टुडिखेल, रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: को दाँत के तो हैरान पारी सक्यो। अहिले त जनता तो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98 40 741 318,
1: 98-095-14-652।
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
5: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
6: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-20-754 र 98-479-93-412।
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्, आनन्द अकाडेमी घोराही दाङ।

0: त्यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
2: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
2: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले

0: हनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू भाँचिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदान। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: होइन, सास पनि झमक्क परिसक्यो। कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
3: आज खाना पकाए पो पाक्छ, जबसम्म मेरो मास पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन, सके आफै पकाएर खाए हुन्छ।
2: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग, जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
3: चार पर्व आउन लागिसक्यो, सुनका घर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन।
2: गहना किन्ने भनेर मात्रै हुन्छ, विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि, फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
3: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि, त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
2: लौ उसो भए, सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ, नयाँ गहना सँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
2: यो त सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
3: प्रोपराइटर तिलक रसाईली,
2: सम्पर्क मोबाइल नम्बर 98-631-2593, 98-119-3935। बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
4: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ, तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ, साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
5: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
6: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
5: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
5: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
6: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
5: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्दाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
5: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई दाङ।
6: सम्पर्क मोबाइल 98578211105,
5: 98479802,
6: 98095205
5: र 98103940।
7: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
8: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
7: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
8: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
7: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
8: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
9: अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, रुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
7: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
8: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलबासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
9: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्याटेको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरूमा।
10: जलजला ट्राइ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली, दिलोतमा 5 मणिग्राम, रूपन्देही।
11: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर, हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
12: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
13: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अपस्टेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
12: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
13: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुडीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
12: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
12: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
13: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 98-68-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
12: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 98-578-22-275, रेणुका रोका 98-481-68-697।
13: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 98-578-22-275।
12: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भनिरहेको छौ दाना छैन कहाँबाट ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847505171 र 9855241. रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडीखेल, रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समयपछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: होइन, सास पनि झमक्क परिसक्यो। कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसाप छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
1: आज खाना पकाए पो पाक्छ। जबसम्म मेरो मास पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन। सके आफै पकाएर खाए हुन्छ।
0: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे? के हो तिम्रो त्यस्तो माग, जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
1: चाड पर्व आउन लागिसक्यो। सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
0: गहना किन्ने भनेर मात्रै हुन्छ? विश्वासिलो भर पर्दो सुन चाँदी पसल पनि त पाइनु पर्यो नि। फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
1: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि। त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
0: लौ उसो भए सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ। नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
0: यो त सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
1: प्रोप्राइटर तिलक रसाइली,
0: सम्पर्क मोबाइल नम्बर 98631295993, 98119453। बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
2: यो दाँते त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
0: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
0: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमासीको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-741-318,
1: 9800-94-1452।
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

दाँतले त हैरानै पारिसक्यो। अहिले त जनता तो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज मित्र। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जलजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
3: प्रत्येक दिन दिउँसो 2:15 देखि 3 बजेसम्म
4: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्ज सुन्न नभुल्नुहोला
4: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा स्टुडियो प्राविधिक मित्र सँगै आवाजमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर। हजुर आदरणीय श्रोता तपाईँ यतिखेरको समयमा कहानी गर्दै कस्ता अवस्थामा रहनु भएको छ यो दिउँसोको समय छ आफ्नै कामकाजमा तालिन बिजी व्यस्त स्वस्थ रहनु भएको छ होला उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला र तपाईँ साथीहरूले प्रोग्राम हेलो जलजला कतिखेर आउँछ सहभागिता जनाउन पाइन्छ भने प्रतीक्षा गरिबस्नु भएको थियो होला ती तपाईँको प्रतीक्षाको घडीलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु तपाईँहरू भने कार्यक्रम छोडदेखि अन्तिमसम्म सुनेर साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सङ्गालेको छु। हजुर यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.5 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुना अनेक कान्देरमा पनि सुन्न सक्नुहुनेछ साथसाथै रेडियो जलजलाबाट त होइन म टिकटक लाइफमा आएको छु टिकटक लाइफमा प्रिया नभएर तेजेन्द्र डट प्रिया सर्च गर्नुभयो भने इङ्ग्लिसबाट रहेको छ सानो अक्षरमा रहेको छ तेजेन्द्र डट प्रिया सर्च गर्नुभयो भने हामी त्यहाँबाट पनि प्रत्यक्ष लाइफमा छौँ तपाईँले त्यहाँबाट पनि हामीले भेटाउन सक्नुहुनेछ। आज भने हाम्रो अलिकति समस्या भयो होइन आजको बसाइमा हामी के गर्छौँ कस्तो गर्छौँ भन्ने त नियमित श्रोताहरूलाई जानकारी नै छ त्योभन्दा अगाडि हामी आउने गर्दछौँ हरेक हप्ताको सातै बार फरक श्रृङ्खला फरक बारका साथमा उपस्थित हुँदै गर्दा शुक्रबारी श्रृङ्खलामा छौँ शुक्रबारी श्रृङ्खलामा के गर्छौँ कस्तो गर्छौँ भन्ने त नियमित सुन्ने साथीहरूलाई जानकारी नै छ होला यदि नयाँ साथीलाई जानकारी छैन भने म तपाईँलाई जानकारी गराएँ। आज हामी गीत रोजाइमा पार्ने बसाइ हो है पहिलो साथीले गीत रोजाइमा पार्ने बसाइ हो तर हामी कुराकानी मात्र गर्छौँ आज नेतृत्वमा अलिकति समस्या भएको कारणले गर्दा हामी आज कुराकानी मात्र गर्छौँ त्यसै कारणले गर्दा म तपाईँलाई जानकारी गराएकै कुराकानी मात्र गर्छौँ यहाँबाट हामी जुनसुकै बिडाबाट पनि गीत बजाउन सक्छौँ आजको बसाइमा र त तपाईँ आउनु पर्ने हुन्छ हाम्रो फोन नम्बर रहेको छ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। आज हामी कुराकानी मात्र गर्नेछौँ नेत्रमा अलिकति समस्या देखिएको कारणले गर्दा अब भने म कार्यक्रमको शुभारम्भ गर्छु त्यसपछि पुनः उपस्थित हुने नै छु यो गीत तपाईँको लागि

मायाको डेली चढाई गीत तपाईँको माझमा प्रस्तुत गरिसकेको छु। अब भने पालो तपाईँको रहनेछ 97 45 89 36 20 97 45 89 36 20 र देश बाहिरका साथीहरूले फोन गर्न चाहनुहुन्छ भने आजको बसाइमा म तपाईँलाई भित्र्याउनेछु 97 68 32 31 84 को लाइन भएर तपाईँले वाट्सएप कल गर्नुहोला, हामी तपाईँसँग कुराकानी गर्नेछौँ। आजको बसाइमा हामी खासमा गीत रोजनमा पार्नुपर्ने हो, तर अलिकति हाम्रो नेटवर्कमा समस्या भएको कारणले गर्दा हामी तपाईँसँग कुराकानी मात्र गर्नेछौँ। आजको बसाइमा तपाईँलाई जानकारी गराए हामी मैले अगाडि योभन्दा अलि अगाडि थाहा भएको भए हामी नेटवर्कमा समस्या देखिन अलि समाधान गर्न सक्थ्यौँ होला, तर ठ्याक्क मैले प्रोग्राम चलाउने समयमा मात्र थाहा पाएको हुनाले हामी आज तपाईँसँग मात्र कुराकानी गर्छौ, गीत रोजनमा पार्न सक्नु हुँदैन आजको बसाइमा, किनभने हामी नेटवर्कमा अलिकति समस्या छ। हाम्रो नेटवर्कमा तपाईँलाई जानकारी गराए 97 68 32 31 84 को लाइन भएर तपाईँले वाट्सएप कल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ, देशभन्दा बाहिर रहनुभएका साथीहरूले होइन, र नेपालमा रहनुभएका साथीहरूले 97 45 89 36 20 को लाइन भएर तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ आजको बसाइमा। खै त साथीहरू कहाँ हटाउनुभयो, आज त शुक्रबार श्रृङ्खला हो, शुक्रबार श्रृङ्खलामा गीत रोजनमा पार्न मिल्दैन भनेर हो कि तपाईँहरू व्यस्त भएर हो? 97 45 89 36 20 है त 97 45 89 36 20 को लाइन भएर हामी तपाईँसँग कुराकानी गर्छौँ। एलजिएमले कुन ठाउँ हो भन्नुभएको छ, रोल्पाको सदरमुकाम लिबाङमा रहेको रेडियो जलजला है त, म आफै तपाईँको माझमा प्रस्तुत भएको छु, आजको बसाइमा उपस्थित भएको छु। रेडियो जलजला 96.4 मेगाहर्ज सर्च गर्नुभयो भने तपाईँले हामीलाई फेसबुक लाइभमा कुनै बेलामा भेटाउन सक्नुहुनेछ, तर आज हामी केही कारणवश आएका छैनौँ फेसबुक लाइभमा। तपाईँले हामीलाई भर्खरै मात्र रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ भन्ने पूर्ण अपेक्षा लिएको छु है त। आजको बसाइमा तपाईँ सहभागिता जनाउनु भयो भने केही गर्नु पर्दैन, मात्र तपाईँले हामीसँग कुराकानी गर्नुपर्ने हुन्छ, छोटो मिठोमा कुराकानी गर्छौँ। आज हामी केही कारणवश गीत रोजनमा पार्नु पर्ने थियो, तर हाम्रो नेटवर्कमा अलिकति समस्या देखिएको कारणले गर्दा हामी तपाईँसँग मात्र कुराकानी गर्छौँ भनेका हौ है त। अब अनि म अर्को गीत राख्छु, त्यसपछि फेरि पनि पुनः उपस्थित हुनेछु यो गीत तपाईँको लागि।

द्रजामा पार्न सक्नुहुनेछ। हामीले समाधान गरिसकेका छौँ होइन। पालो तपाईँको रहनेछ 97 47 99 36 20 को लाइनबाट सहभागिता जनाउनु होला। हामीले नेटवर्कमा अलिकति समस्या छ भनेका थियौँ, अब भने तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ है त। आजको बसाइमा तपाईँले ढुक्कका साथ तपाईँले आफूले रोजाइमा पार्न सक्नुहुनेछ, आफूलाई मनपर्ने गीत रोजाइमा पार्न सक्नुहुनेछ 97 47 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। के छ तपाईँको गाउँघरतिर यतिखेरको समयमा के कस्तो छ है त, पानी पर्या छ कि छैन, हामी तपाईँसँग कुराकानी गर्नेछौँ आजको विषयमा 97 47 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ है त। आजको विषयमा भने तपाईँले आफूलाई मनपर्ने गीत रोजाइमा पार्न सक्नुहुनेछ र त्यसभन्दा बाहिर रहनुभएका साथीहरूले फोन गर्न चाहनुहुन्छ भने, यदि चाहनुहुन्छ भने 97 68 32 31 84 को लाइन भएर वाट्सएप कल पनि गर्न सक्नुहुनेछ। म तपाईँलाई आग्रह गरे 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। आजको विषयमा खै त किन हो यसरी माया मारेको, यसरी माया मार्नु भएन नि त साथी हो, सहभागी जनाउनु पर्यो। आजको विषयमा त एकदमै सजिलो छ, केही गर्नु पर्दैन। तपाईँहरू ढुक्कका साथले तपाईँले आफूलाई मनपर्ने गीत रोजाइमा पार्न सक्नुहुनेछ। अब भने म बर्खा लागि गीत राख्छु, त्यसपछि फेरि उपस्थित हुनेछु।

0: हजुर, बर्खा लाग्यो यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। आज भोलि पानी पर्ने सम्भावना धेरै हुन्छ, तर एक दुई दिन भयो पानी नभएको, होइन अब त पानी नपरे पनि हुन्छ भन्दैकै हुनुहुन्छ होला, तर पानी पनि चाहिन्छ हामीलाई, होइन खेती गर्ने किसानहरूलाई पानी पनि चाहिन्छ। 97 45 89 36 20 को लाइन भएर फोन किन आएन त भनेर मैले एकदमै गुनासो गरिराखेको थिएँ, होइन म त अल्लमल्ल परिराखेँ अरे कि, होइन फोनै आउँदैन, के भयो भयो भनिरहे त, मोबाइलमा अलिकति समस्या भएको कारणले गर्दा फोन नलाग्यो रहेछ, होइन तपाईँको फोन लाग्यो होला अहिले त, होइन के गर्नुहोस्। 97 45 89 36 20 को लाइन भएर यतिखेरको समयमा साथी आउनु भएको छ गीत बजेमा पार्नको लागि। नमस्कार हजुर, फोन कलको साथी नमस्कार। हेलो, फोन कलको साथी नमस्कार। उहाँको आवाज किन बुझिएन त। फोन कलको साथी नमस्कार हजुर, उहाँको आवाज हामीले सुनेकै छैन त। फोन कलको साथी नमस्कार, उहाँ नबोल्नु भएको हो भन्ने कुरा मलाई अहिले स्पष्ट थाहा भइसक्यो। 97 45 89 36 20 को लाइनमा सहभागी जनाउनु होला। अर्को साथी आउनु भएको छ, कहाँबाट को हुनुहुन्छ त म उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर, नमस्कार नमस्कार, कुन्ठाबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर, म बोल्दैछु मदन गाउँपालिका छदेखि श्रीमद कुमार। अगाडि यो मोबाइलको नम्बर स्विच अफ थियो हजुरको,
0: एकदमै पनि हिजो अलिकति समस्या थियो, मैले मोबाइललाई सबै निकालेर भुइँमा राखिदिएँ, अहिले फेरि मिलाएको। अब त्यति मलाई थाहा भएन, मैले हेरेन मोबाइलमा के कस्तो छ भन्ने कुरा मैले हेरेन, अनि मोबाइल स्विच अफ रहेछ। मैले पनि अब आधी घन्टा भइसकेपछि बल्ल मात्र थाहा भयो, अनि अहिले बल्ल बल्ल मिलाए। एकदमै पनि ल त, अनि के छ हाम्रो नाम के भन्नुभयो?
1: मेरो नाम सुरेन्द्र कुमार हजुर।
0: सुरेन्द्र कुमार, अनि के छ हाल खबर सुरेन्द्रजीको?
1: मेरो हालखबर ठिकै छ हजुर, यतातिर मधानीतिर हल्का हल्का सुनसुने पानी पल्ला पल्ला धान गरेको छ, धम्म धम्म छ, कति बेला घाम कति बेला बादल गर्छ यस्तो छ। त्यो
0: सुनसुने पानी पर्ला पर्ला जस्तो भइरहेको छ, होइन
1: हजुर हजुर हो हजुर,
0: यतातिर त त्यस्तो छैन क्या र, आजभोलि त घाम लागिरहेछ
1: हजुर हजुर।
0: अनि खाजा नास्ता खानुभयो कि भएन त सुरेन्द्रजीले?
1: मेरो खाजा नास्ता भएको छैन प्रियजी, म आज गाईको ठालोतिर छु, अलिक धेरै वर्ष पछाडि म गाईको ठालोतिर छु आज।
0: गाईको ठालोतिर जानुभएको छ आज धेरै दिन पछाडि, होइन
1: हजुर धेरै समय।
0: अनि खाजा नास्ता त खाइसक्नु भयो होला होइन?
1: नै, मेरो खाजा नास्ता त अब बेलुका हुन्छ, अब हामीले गाई बस्ती बाँधेपछि
0: साँझ हुन्छ एकैचोटि, होइन ल त हुन्छ। कार्यक्रममा आउनु भएको छ क्या अरे सुरेन्द्रजी, अनि आज कुन गीत रोजाइमा पार्नुहुन्छ?
1: मलाई यो लाग्यो भन्ने अगाडि त्यस्तो खालको एउटा
0: कुन गीत भन्नुभयो?
1: ए भनौँ, रिमझिम पानी पर्यो भन्ने गीत बजाइदिन्छ हजुर।
0: पानी पर्यो
1: हजुर हजुर,
0: रिमझिम पानी पर्यो
1: हजुर हजुर।
0: ल हुन्छ, तपाईँले रोजेमा पार्नु भएको गीत हामी एकछिनपछि राख्नेछौँ, अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
1: हजुर हजुर, सुरुवातमा हजुरलाई लगायत अब जल्दलाई, अनि मेरो काठमाडौँमा रहने अङ्कल आन्टी भाइ नानी बाबुहरूलाई सम्झँदै, अनि मलाई सुरेन्द्र कुमार भन्दा चिन्ने नचिन्ने सबैलाई भन्दै बिदा हुन्छु प्रियजी, नमस्कार।
0: नमस्कार, यतिखेरको समयमा आउनु भएको थियो मडानी गाउँपालिकाबाट सुरेन्द्र कुमार आउनु भएको थियो। 97 45 89 36 20 को लाइन भएर सहभागी जनाउनु होला। उहाँले रिमझिम पानी पर्यो भन्ने गीत रोजाइमा पार्नु भएको छ। अब तपाईँको पालो रहनेछ है त, दुईजना साथी आउनुहोस् त, फटाफट फोन डायल गर्नुहोस्, दुईजना साथीसँग हामी कुराकानी गर्छौँ, त्यसपछि हामी फेरि पनि तपाईँको माझमा हाम्रो मडानी गाउँपालिकाबाट आउनुभएको साथीले रोजाइमा पार्नु भएको गीत तपाईँको माझमा हामी राख्नेछौँ। आजको बसाइमा 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। अर्को साथी आउनु भएको छ, कहाँबाट को हुनुहुन्छ त? नमस्कार हजुर, नमस्ते, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? सुन्छ हरि गाउँपालिकाबाट के भिका भन्नुभयो खिमा भिका के छ खिमाको हाल खबर अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो के गर्दै भन्नुभयो कोडो रोप्दै हुनुहुन्छ अनि खाजा नास्ता खाएर जानु भएको हो कि नखाएर जानुभयो ए खाएरै जानुभयो होइन लौ त हुन्छ कार्यक्रममा आउनु भएको छ अनि हाम्रो साथीले गीत रोजेमा पार्नु भएको छ थाहा छ कि छैन झिमझिम पानी पर्यो यो गीत मनपर्छ या मन पर्दैन गीत मनपर्छ होइन लौ त हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो आगामी दिनमा पनि आउनु होला अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस् नमस्ते यतिखेरको समयमा सुन्छ हरि गाउँपालिकाबाट आउनु भएको थियो साथी उहाँसँग हामी कुराकानी गरिसकेका छौँ अब एकजना साथी आउनु भयो भने हामी एकजना साथीलाई भित्र त्यसपछि हामी गीत राख्नेछौँ भन्दै थिए फोन डायल गर्नुहोस् तर मिस कल गर्ने काम चाहिँ नगर्नुहोस् म तपाईँलाई आग्रह गरेँ अब गीत राखिहाल्छु त्यसपछि फेरि पनि पुनः उपस्थित हुने नै छु

0: झिमझिम रानी पर्यो यो गीतमा चाहिँ तपाईँलाई फेरि पनि स्वागत छ। असारै महिना होइन साउनको महिनामा त प्राय धान रोप्ने चलन छ यहाँनिर होइन। यो गीत तपाईँको माझमा हामीले राखिसकेका छौँ। पालो तपाईँको रहनेछ 97 45 89 36 20 लाइन भएर सहभागिता जनाउनुहोला। यतिखेरको समयमा साथी नमस्कार हजुर।
1: नमस्ते।
0: कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? जिम रानी पर्यो यो गीतमा चाहिँ तपाईँलाई फेरि पनि स्वागत छ। असारै महिना होइन साउनको महिनामा त प्राय धान रोप्ने चलन छ यहाँनिर होइन। यो गीत

0: अरे
1: हाम्रो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो हाम्रो कालिकाजीले? अनि खाजा नास्ता खानु भयो कि भएन त? ए भइसक्यो होइन, हाम्रो भएको छैन क्या अरे। अब एकैछिनपछि हुन्छ कार्यक्रम सकिएला गर्दै। अनि आज सहभागी जनाउनु भएको छ, कुन गीत रोजाइमा पार्नुहुन्छ? बगेपछि के भन्नुभयो? कसको आवाजमा रहेको गीत हो? गीतको बोल भन्नुहोस् न, यो त होइन होला। बग्ने मृत्यु के भन्नुभयो? ल हुन्छ, तपाईँले रोजामा पार्नु भएको गीत हामी भेटायौँ भने चाहिँ बजाउनेछौँ। अहिलेको लागि कसलाई सम्झिनुहुन्छ? नमस्ते। यतिखेरको समयमा जाजरकोटबाट आउनु भएको थियो कालिका विश्वकर्मा, उहाँले गीत रोजाइमा पार्नु भएको छ, तर हामी भेटाउँछौँ कि भेटाउँदैनौ भन्ने कुरा हो यतिखेरको समयमा। साथी नमस्कार। हजुर
2: नमस्ते दिदी।
1: नमस्ते, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? सुर्खेतबाट गौमाया सोनी होइन? एकदमै सन्चै छु। तपाईँलाई के कस्तो छ? सन्चै हुनुहुन्छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो? फोन अगाडि अलिकति समस्या थियो हाम्रो फोन लाइनमा, अहिले चाहिँ समाधान भइसकेको छ। अनि खाजा नास्ता खानु भयो कि भएन? हाम्रो भएको छैन, अब एकैछिनपछि हुन्छ हाम्रो पनि। अनि आज सहभागी जनाउनु भएको छ, हाम्रो साथीले गीत रोजेमा पार्नु भएको थियो तर त्यो गीत भेटिएन, तपाईँले कुन गीत रोजेमा पार्नुहुन्छ त? सम्झी सम्झी रुनु पर्नेछ,
2: सम्झी सम्झी यो मन रोको छ, तिम्रो हातले दिएको गीत तिमीले अन्तिम रोको छ भन्ने गीत है त?
1: यो मन रोको छ होइन र?
2: नाइन होइन दिदी, सम्झी सम्झी यो मन रोको छ,
1: सम्झी सम्झी यो मन रोको छ होइन? ल त हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, आगामी दिनमा पनि आउनु होला। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्। नमस्ते। यतिखेरको समयमा साथी आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। पालो तपाईँको रहनेछ, एकजना साथी आउनुभयो भने हामी उहाँसँग कुराकानी गर्नेछौँ। नमस्कार हजुर। उहाँ आउनु भएको थियो, उहाँले हामीसँग कुराकानी गर्नको लागि फोन डायल गर्नुहोस्। यदि तपाईँ हामीसँग बोल्न चाहनु हुँदैन भने चाहिँ तपाईँले फोन डायल नै नगर्नुहोला है त। म तपाईँलाई आग्रह गर्छु 97 45 89 36 20 को लाइन भएर। अर्को साथी नमस्कार हजुर।
3: हेलो
1: फनकलको साथी नमस्कार।
3: नमस्कार दिदी।
1: नमस्कार, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ त?
3: म पोसाउटर गङ्गाबाट अधिराज बोल्दैछु दिदी।
1: अधिराज के हो?
3: अधिराज
1: अधिराज के हो?
3: घरती मगर।
1: घरती मगर, अधिराज घरती मगर भन्नु पर्यो नि त, अधिराज भनेर मात्र कहाँ पुग्छ त?
3: हजुर।
1: अनि के छ हाम्रो अधिराजको हाल खबर, सन्चै हुनुहुन्छ?
3: एकदम सन्चै भनौँ दिदी,
1: पानी परिराखेको छ होइन?
3: हजुर।
1: अनि खाजा खानु भयो कि भएन?
3: खाजा भएन भनौँ दिदी, हजुर।
1: ल त हुन्छ, कार्यक्रम आउनु भएको छ, हामी कार्यक्रमको अन्तिम अन्तिमतिर आइसकेका छौँ, कसलाई सम्झिनुहुन्छ?
3: सर्वप्रथम हजुरलाई अनि मलाई अधिराज भनेर चिनिन सम्पूर्ण साथीलाई सम्झिन चाहे भन्दै सुचिन्छु दिदी। नमस्ते।
1: नमस्ते, यतिखेरको समय साथी आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गर्यो। अब गीत राख्छु, त्यसपछि हामी फेरि पनि उपस्थित हुनेछौँ छत्तोमा एकजना साथीसँग कुराकानी गर्ने गरेर यो गीत तपाईँको लागि।

0: सन्जी सन्जी यमनको छ यो गीतमा चाहिँ तपाईँलाई फेरि पनि स्वागत छ। अब हामी एकजना साथीसँग मात्र कुराकानी गर्नेछौँ। साथीसँग कुराकानी गरिसकेपछि हामी पनि यहाँबाट छुट्टिएर जानुपर्ने हुन्छ। त सहभागी जनाउनु होला 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसाइमा सहभागिता जनाइसकेपछि हामी तपाईँसँग कुराकानी गर्नेछौँ। छुट्टोमा एकजना साथीले गीत रचना पार्नु भयो भने चाहिँ हामी पनि यहाँबाट छुट्टिनेछौँ। गीतको समयमा साथी अन्तिम भाग्यमानी साथी नमस्कार हजुर फनकलको साथी नमस्कार हेलो फनकलको साथी उहाँसँग हामी कुराकानी गर्न सकेनौँ। के हेर्नु उहाँको नेटवर्कमा अलिकति समस्या देखियो। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। यतिखेरको समयमा साथी नमस्कार हजुर
1: हजुर नमस्कार म माडीबाट कमल जीएम मलाई सिन्धुलीको बाटो झरेर भन्ने गीत बजाइदिनुहोस् न।
0: सिन्धुलीको बाटो झरेर
1: हजुर टाइम नै छैन टाइम अनुसार चल्नु पर्यो।
0: ल हुन्छ अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस् हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ है त।
1: हजुर हजुरहरूलाई अनि मेरो सम्पूर्ण साथीलाई सम्झिँदै बिदा हुन चाहन्छु। नमस्कार
0: नमस्कार। यतिखेरको समयमा सहभागी जनाउनु भएको थियो उहाँले सिन्धुलीको बाटो झरेर भन्ने गीत रचना पारिसक्नु भएको छ। अब हामी साथीलाई भित्राउन सक्दैनौ है त। 55 मिनट गइसकेका छ 97 नभएर 2 बजेर 97 45 89 36 20 को लाइनमा अर्को साथी एकजनालाई भित्राउँछु। नमस्कार हजुर
2: नमस्ते
0: नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ? पवित्रा घरती मगर के छ पवित्राको हाल खबर? हाम्रो पनि ठिकै छ। लौ त हुन्छ कार्यक्रममा आउनु भएको छ अन्तिम भाग्य मान्ने साथी पनि तपाईँ नै हुनुहुन्थ्यो क्या अरे ककसलाई सम्झिनुहुन्छ? नमस्ते। यतिखेरको समयमा अन्तिम साथी आउनु भएको थियो पवित्र आउनु भएको थियो उहाँसँग हामी कुराकानी गर्यो। यतिन्जेलसम्म कार्यक्रम सुन्ने सुन्न प्रयास गर्ने सहभागिता जनाउने सहभागिता जनाउन प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु। र हामीलाई इन्टरनेट अनलाइनमा सुनिदिनु भयो टिकटक लाइभमा पनि सुनिदिनु भयो अन्तिमसम्म हामीलाई 103 जनाले हेर्दै हुनुहुन्छ। जतिजनाले हेर्नुभयो सबैजनालाई धेरै धेरै धन्यवाद दिँदै आजको श्रृङ्खलाबाट भने म फेरि याद छुट्टिन्छु। भोलिको श्रृङ्खलामा हाम्रो भेट हुने नै छ। नमस्कार।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली हिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: अनसन रत्न डाक्टर केसी

0: आगको सम्बोधन गर्न शिक्षा मन्त्री पोखरेलद्वारा छलफल शुरू, समाधानको पहल गर्ने प्रतिबद्धता।
1: मनसुनको तीन महिनामा 347 जनाको सकुशल उद्धार, 8,000 भन्दा बढ़ी जनशक्ति 24 घण्टा तयारी अवस्थामा।
0: साउन पहिलो सातासम्म देशभर 80% धान रोपाई, चितवनको इच्छा कामनामा 34 परिवारलाई लाल पूर्जा वितरण।
1: काँग्रेस जनता पार्टी र भारत सरकार बीच आज वार्ता हुँदै शिक्षा मन्त्री प्रधानको राजीनामा नआएसम्म आन्दोलन भने नरोकिने।
0: र एसियाली खेलकुद अन्तर्गत कबड्डी तर्फको खेल तालिका सार्वजनिक, नेपाल समूह बीमा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टार्क ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर ट्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सत्याग्रहमा रहनुभएका प्राध्यापक डाक्टर गोविन्द केसीका माग सम्बोधनका लागि छलफल शुरू गर्नुभएको छ। आज मन्त्री पोखरेलले डाक्टर केसीको टोलीसँग अनौपचारिक बैठक गर्दै मागबारे जानकारी लिने र समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। मन्त्री पोखरेलले आफू विगतदेखि नै डाक्टर केसीको आन्दोलनप्रति सकारात्मक रहेको र चिकित्सा शिक्षा सुधारमा उहाँको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले डाक्टर केसीको संघर्षकै कारण नेपालको चिकित्सा क्षेत्रमा उल्लेखनीय सुधार भएको उल्लेख गर्दै अहिले उठाइएका माग पनि गम्भीर रूपमा अध्ययन भइरहेको जानकारी दिनुभयो। मागहरूको विस्तृत जानकारी प्राप्त गरेपछि सम्बोधनका लागि आवश्यक पहल गरिने उहाँको भनाइ छ। मन्त्री पोखरेलका अनुसार सरकार र डाक्टर केसीको टोली बीच अनौपचारिक संवाद जारी रहेको छ। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने माग गर्दै केसी हिजोदेखि सत्याग्रहमा बस्नु भएको हो।
0: मनसून शुरू भए यता तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपालले विभिन्न विपद तथा दुर्घटनाबाट 347 जनाको सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरीका अनुसार वैशाखदेखि असार मसान्तसम्म नदी, ताल तथा खोलामा भएका 211 घटना मध्ये 86 जनाको जीवितै उद्धार गरिएको छ भने 122 जनाको शव निकालिएको छ। बाढ़ी, डुबान र कटानबाट प्रभावित 239 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। सड़क दुर्घटनामा 6 जनाको सकुशल उद्धार गरिएको छ तथा 807 जनालाई उपचारका लागि अस्पताल पठाइएको छ। पहिरोमा परेका 4, हावाहुरी प्रभावित 12 तथा आगलागीमा घाइते 4 जनाको पनि उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। विपद जोखिम न्यूनीकरणका लागि 464 विद्यालय र 541 क्लब तथा समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा 47,681 जना सहभागी भएका छन्। साथै 40 विपद स्वयंसेवक तालिमबाट 1,084 जना स्थानीय नागरिक तयार भएका छन्। मनसूनप्रति कार्यलाई प्रभावकारी बनाउन देशभर 54 स्थानमा अस्थायी टोली, 16 जोखिममुक्त क्षेत्रमा विपद व्यवस्थापन बेस तथा 8,180 सशस्त्र प्रहरी 24 घण्टा तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
1: देशभर साउनको पहिलो हप्तासम्म करिब 80% भूभागमा धान रोपाई सकिएको छ। कृषि विभागले जारी गरेको साउन 7 गतेसम्मको विवरण अनुसार धान खेती हुने कुल क्षेत्रफलको 79.36% जमीनमा धान रोपिसकिएको हो। यो वर्ष धान रोपाई हुने 13,73,862.13 हेक्टर मध्ये 10,90,336.46 हेक्टरमा रोपाई सकिएको हो। गत वर्ष साउन 11 गतेसम्म 78.84% रोपाई भएको थियो। हालसम्मको तथ्याङ्क अनुसार सबैभन्दा धेरै रोपाई सुदूरपश्चिममा भएको छ। 1,62,250 हेक्टर मध्ये 1,47,106 हेक्टर अर्थात 90.67% जमीनमा रोपाई सकिएको छ। त्यसैगरी मध्यप्रदेश मधेस लुम्बिनीमा 3,01,372 धान खेतीयोग्य भूमि मध्ये 80% धान रोपिएको छ। प्रदेशगत रूपमा कोशीमा करिब 73.94%, मधेसमा 86.60%, बागमतीमा 77.33%, गण्डकीमा 78.36%, कर्णालीमा 77.05% जमीनमा धानको रोपाई सकिएर हरियाली छाइसकेको छ। यो वर्ष शुरूमा मनसून भित्रिँदा पनि पर्याप्त पानी नपर्दा सिंचाई सुविधा नभएका ठाउँका किसानले असारको दोस्रो हप्तासम्म पनि रोपाई गर्न पाएका थिएनन्। असार 12 गतिसम्म 11.33% जमीनमा मात्र रोपाई भएको थियो, जुन गत वर्षको तुलनामा 4.27% कम हो। असार 22 गतेसम्म 32% मात्र रोपाई भएकोमा अन्तिम साता पानीको उपलब्धतासँगै रोपाई प्रतिशत बढेर 59.28% पुगेको थियो।
0: जिल्ला भूमि समस्या समाधान समिति चितवनले इच्छा कामना गाउँपालिकाका 34 भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गा धनी दर्ता प्रमाण पुर्जा लाल पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गा धनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानूनी रूपमा जग्गा धनी बनेका छन्। सरकारले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लाल पुर्जा वितरण तीव्र बनाएको छ। यसबीच आजै झापाको कन्काई नगरपालिकामा पनि भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी 5 परिवारलाई जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ। सरकारले देशका विभिन्न ठाउँमा भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानूनी रूपमा जग्गा धनी बनाउने अभियानलाई निरन्तर अघि बढ़ाएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन गर्छ।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। काठमाडौँ महानगरपालिका 30 का लेखा अधिकृत उद्धव भट्टराई घोष रकम सहित पक्राउ परेका छन्। उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले 21,000 रूपियाँ घोष पक्राउ गरेको हो। स्थायी लेखा नम्बर बन्द गर्नका लागि ओडा कार्यालयबाट दिनुपर्ने सिफारिशको लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घोष मागेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घोष लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। अख्तियारका प्रवक्ता सुरेश नेपानीका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ।
1: गत भदौ 24 गतेको जनजी आन्दोलनका क्रममा कास्कीको बाल सुधार गृहबाट फरार रहेका एकजना बाल बन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार कास्कीको सारांगकोटमा रहेको बाल सुधार गृहमा रहेका उनी आन्दोलनको मौका पारेर फरार भएका थिए। उनी जबरजस्तीकरणी सम्बन्धी कसुरमा पूर्वपक्षका लागि उक्त गृहमा राखिएका थिए। उनको बारेमा सूचनाहरू संकलन गरिरहेको कास्की प्रहरीले कास्कीकै पोखरा महानगरपालिका 13 माछा पोखरीबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान र आवश्यक कार्यवाहीका लागि कारागार कार्यालय कास्की पठाइएको प्रहरी नायब उपरीक्षक पासवानले जानकारी दिनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। प्रश्नपत्र चुहावटको विरोधमा रहेको कक्रोच जनता पार्टी सीजेपी र भारत सरकारबीच वार्ता हुँदैछ। भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा लगायत माग राख्दै विरोध प्रदर्शन गरिरहेको सीजेपीका प्रवक्ता सौरभ दासले आफूहरू सरकारसँग वार्ता गर्न राजी भएको बताउनु भएको हो। प्रवक्ता दास सरकारसँग वार्ताका लागि जन्तर मन्तरबाट कन्स्टिट्यूशन क्लब अफ इण्डियातर्फ हिँडेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। यद्यपि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा लगायत आफ्ना सबै माग यथावत रहेको उहाँले बताउनु भएको छ। सरकारले खुला मनले आफूहरूसँग सम्पर्क गरेको र सड़कमा आएका मानिसहरूको कुरा सुन्न इच्छुक भएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो। सीजेपीले शिक्षा मन्त्री प्रधानको राजीनामा सहितका माग राखेर एक महिनादेखि दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन गरिरहेको छ। त्यसमा समर्थन जनाउँदै अभियन्ता सोनम वाङचुक समेत आमरण अनसनमा बस्नु भएको थियो। 26 दिनपछि उहाँले अनसन तोड्नु भएको छ।
1: अब खेल समाचार। नेपाल सेप्टेम्बर 19 शुरू हुने 20 एशियाली खेलकुदको पुरूष कबड्डीमा समूह बीमा परेको छ। आज प्रतियोगिताको पुरूष कबड्डी तर्फको खेल तालिका सार्वजनिक गरिएको हो। यो समूहमा नेपालसँगै थाइल्याण्ड, पाकिस्तान, मलेसिया र इरान रहेका छन्। समूह एमा बंगलादेश, दक्षिण कोरिया, चाइनिज ताइपे, जापान र भारत रहेका छन्। प्रतियोगिता जापानको आइची नागोयामा सेप्टेम्बर 19 अक्टोबर 4 हुनेछ। नेपाल हाल प्रतियोगिताको निम्ति भारतमा प्रशिक्षण गरिरहेको छ। दिउँसो 3 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: अनसनरत डाक्टर केसीका माग सम्बोधन गर्न शिक्षा मन्त्री पोखरेलद्वारा छलफल शुरू, समाधानको पहल गर्ने प्रतिबद्धता।
1: मनसूनको 3 347 जनाको सकुशल उद्धार, 8,000 भन्दा बढ़ी जनशक्ति 24 घण्टा तयारी अवस्थामा।
0: साउन पहिलो सातासम्म देशभर 80% धान रोपाई, चितवनको इच्छा कामनामा 34 परिवारलाई लाल पूर्जा वितरण।
1: ककरोच जनता पार्टी र भारत सरकार बीच आज वार्ता हुँदै शिक्षा मन्त्री प्रधानको राजीनामा नआएसम्म आन्दोलन भने नरोकिने।
0: र एसियाली खेलकुद अन्तर्गत कबड्डी तर्फको खेल तालिका सार्वजनिक, नेपाल समूह बीमा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।

0: and the clothes I may have.
1: त्यो हैरान नै पारिसक्यो. अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ. दाँतको उपचार पनि गर्नु पर्ने थियो. छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ. सिधा बनाउनु पर्ने थियो. यसको उपचार गर्न कहाँ पो जाने होला?
2: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ.
3: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन. रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन.
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ.
2: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ.
3: हजुर हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
2: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने.
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 741 318,
2: 9805014652.
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा.
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना.
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो.
6: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
2: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
2: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
2: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412.
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्. आनन्द अकाडेमी घोराही दाङ.
7: आइया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन.
8: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने. जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो.
9: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
8: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके. जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन.
9: के न ठुलै समस्या होला भनेको त. जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको. अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ.
8: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसिटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड, प्रिन्ट, टिटर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
8: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858443122 र 9858443123।
9: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
10: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर खतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
9: ए नानी, यो त सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
10: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
9: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
10: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र ILD दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 9558743123, 9848076070।
10: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।

0: होइन, सास पनि झमक्क परिसक्यो। कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुस्वाद छैन कि क्या हो, चुलोमा आगो बलेको देख्दिन।
1: आज खाना पकाए पो पाक्छ, जबसम्म मेरो माग पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन, सके आफै पकाएर खाए हुन्छ।
0: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
1: चार वर्ष आउन लागिसक्यो, सुनका गरगहना किनिदिनु भनेको कहिले सुन्ने होइन।
0: गहना किन्ने भनेर मात्रै हुन्छ, विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि, फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
1: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचादी पसल छँदैछ नि, त्यहाँ त बिना रसायनका शुद्ध सुनचादीका गहनाहरू पाइन्छ नि, त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
0: लौ उसो भए सुनचादीका गहना बनाउनको लागि बुद्ध सुनचादी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार गरिन्छ, नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
0: यता सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
1: प्रोप्राइटर तिलक रसाइली,
0: सम्पर्क मोबाइल नम्बर 98631953593, 98119453535। बुद्ध सुनचादी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
2: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रेनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नफुट्दै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
3: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
4: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
3: दिशा गर्दा रगत आउने, पी बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
4: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
3: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
4: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
3: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोझोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
4: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर डाङ,
3: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराहाई डाङ।
4: सम्पर्क मोबाइल 98578121105,
3: 98479802,
4: 98095682605
3: र 98103940।
5: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, जिम्मोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
5: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समयपछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
5: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
6: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
7: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
6: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
6: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिमछिममा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
7: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
8: अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग रुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
6: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
7: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
8: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक तथा रिपोर्ट परामर्श गरिने,
6: फर्म तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, इबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिड़चिड़ापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, इबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
7: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
6: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
7: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848070770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
6: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
5: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन, के भएको छ र तपाईँलाई?
5: के भन्नु र नानी, भन्नै लाज लाग्ने, मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यस्तो लागि त घोराही डाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो। यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानीद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
5: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुघाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
1: यति मात्र कहाँ हो र हामी कहाँ गाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-803 98-65-44-83-83
1: विकल्प आयुर्वेद क्लिनिक घोराही दान शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भनिरहेको छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यो बुढाले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848705171 र 9855241। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ, चुडिखेल, रोल्पा।

0: अब
1: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जेसुकै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
2: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने।

0: प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजेना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
0: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
2: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
3: होइन ए दिदी बहिनीहरू, के गन्थन गन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
4: क्विन केयर क्रिम रे, होइन के हो यो?
3: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
2: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
3: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
2: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
1: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोपाइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9848751234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोपाइटर सपना श्रेष्ठ 9849325627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
5: होइन, यो बुढीले के गनगन गनगन गर्छ? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
5: लौ उसो भए, म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9858730504।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई

0: दिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ।
1: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
2: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
3: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा सरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
2: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
1: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
2: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फँसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
3: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
2: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
1: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
2: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
3: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होम स्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
2: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
2: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
3: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, त्यति क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकजाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी दिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: 赞美他。
1: जलजला टाइम चेक यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 9645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोक सांगीतिक अभिवादन टक्राउँछौ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौ भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। सामाजिक सञ्जाल फेसबुकबाट पनि हामी यति बेला गुन्जिराखेका छौं। हामीलाई सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट हामीलाई अडियो लाइभ पनि सुन्न सक्नुहुन्छ भने हामीलाई टिकटक एकाउन्टबाट पनि भिडियो लाइभ हेर्दै हुनुहुन्छ। प्रेस वीरेन्द्र गिरीको टिकटक लाइभबाट पनि हामीलाई हेर्न सक्नुहुन्छ त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ त्यहाँबाट पनि हामी लाइभ आएका छौं। यो क्रम म तपाईँलाई जानकारी गराए 9868309440 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। आज हामी शुक्रबारीय बसाईमा छौं। शुक्रबारीय बसाईमा तपाईसँग हामी तपाईँलाई मनपर्ने गायक र गायिकाको नाम र मनपर्नुको कारण को बारेमा हामी कुराकानी गर्नेछौ। यो क्रम म तपाईँलाई जानकारी गराए। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु किनभने तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट देशैभरि एकैसाथ सुनिरहनु भएको छ। हामीलाई सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलंगा प्युठानबाट सुशीला मगरले साथ दिइरहनु भएको छ। रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भिंगरी प्युठानबाट सन्तोष सुनार ले साथ दिइरहनु भएको छ। रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजवार प्युठानबाट यमुना धामीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो पाडिनी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानीले साथ दिइरहनु भएको छ। रेडियो मालारानी 95.7 मेगाहर्ज रेडियो निर्सिमा 107.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी नभएर कोपिला आचार्यले साथ दिइरहनु भएको छ। सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गोल्मीबाट यति बेला साथ मिलिराखेको छ। प्राविधिक निपथ्यका मित्र

0: झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार विरूद्ध चारैतिरबाट घेरा हाल्न आग्रह गर्नुभएको छ। काठमाडौँमा आज 48 पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषय विचार गोष्ठीमा पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले यस्तो आह्वान गर्नुभएको हो। राष्ट्रिय स्वाधीनताको लड़ाई लड्न वामपन्थी र लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्नेमा प्रचण्डले जोड़ दिनुभयो। त्यसका लागि साझा न्यूनतम कार्यक्रम ल्याउनु पर्ने उहाँको भनाई थियो। प्रचण्डले जेनजी आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिँदै त्यो पूरा नभएको भन्दै वामपन्थी लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले भारतमा निर्वाचित रहेका तिब्बतीयन नेता दलाई लामाको जन्मोत्सव मनाएको विषय सामान्य नभएको जिकिर समेत गर्नुभएको छ। दाहालले नयाँ पुस्तामा वैचारिक स्कूलिङको निरन्तरता दिन नसक्दा कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको बताउनुभयो। उहाँले कम्युनिष्ट शक्तिहरू सरकार गठन र सत्ता समीकरण मिलाउने रणनीतिमा अल्मलिँदा वैचारिक पक्ष कमजोर हुन पुगेको स्वीकार गर्नुभएको छ। सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक समस्या क्रमशः समाधान भइरहेकाले राहदानी सेवा छिट्टै पूर्ववत सहज हुने जनाएको छ। परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नेपाली नागरिकलाई सहज र सरल प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन मन्त्रालय र राहदानी विभाग प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलन मार्फत उहाँले राहदानी प्रणाली परिवर्तनपछि गत असार 29 गतेदेखि नयाँ प्रणाली मार्फत लाइभ राहदानी आवेदन लिई राहदानी जारी गर्ने कार्य शुरू भएको जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ प्रणाली मार्फत हालसम्म 8260 राहदानी छापिसकिएको छ।

0: उपराष्ट्रपति रामशाह प्रसाद यादवसँग नेपालका लागि स्विजरल्याण्डका राजदूत डाक्टर डेनियल म्युली मोन्टेलियोनले आज लैनचोर स्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका अवसरमा नेपाल र स्विजरल्याण्ड बीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा कुराकानी भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। उपराष्ट्रपति यादवले सन् 1956 नेपाल र स्विजरल्याण्ड बीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई मुलुक बीचको सम्बन्ध सधैं सौहार्दपूर्ण, मैत्रीपूर्ण र सहयोगमा आधारित रही आएको उल्लेख गर्दै द्विपक्षीय उच्चस्तरीय भ्रमणहरूले सम्बन्धलाई थप प्रगाढ़ र सुदृढ़ बनाएको बताउनुभयो। उपराष्ट्रपति यादवले नेपालको शान्ति प्रक्रियामा स्विस सरकारको निरन्तर सहयोग र सद्भावप्रति नेपालका तर्फबाट कृतज्ञता पनि ज्ञापन गर्नुभएको थियो। र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले सरकारसँग 10 माग अघि सारेको छ। अध्यक्ष दुर्गा प्रसाईले आज विज्ञप्ति जारी गर्दै सरकारसँग भएको 12 सहमति तत्काल अक्षरश कार्यान्वयन गर्नुपर्ने, बैंक, सहकारी तथा वित्तीय संस्थाबाट पीड़ित नागरिकहरूको बचत तथा लगानी 100% सुरक्षित गरी यथाशीघ्र फिर्ता गर्ने सुनिश्चित व्यवस्था मिलाइनुपर्ने, नियमितता अनियमितता, ठगी तथा भ्रष्टाचारमा संलग्न व्यक्ति र संरक्षणकर्तालाई कार्यवाही गर्नुपर्ने लगायतका माग राख्नु भएको हो। त्यस्तै कुनै पनि नागरिकलाई वैकल्पिक व्यवस्था बिना हटाउने कार्य तत्काल रोकिनुपर्ने, रोजगारी गुमेकाहरूका लागि राहत तथा पुनर्स्थापना कार्यक्रम लागू गर्नुपर्ने पनि माग अघि सारिएको छ। साउन 11 गतेभित्र मागहरू पूरा नभए साउन 12 देशव्यापी अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ। बेलुकी 5 थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु, नमस्कार।
1: यो दाँते त हैरान पारिसक्यो, अहिले त जनता तो दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ

0: जति अस्पताल भए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन के भाछ र तपाईँलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराले दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
2: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
3: सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनाश दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
1: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
3: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603 98654483383
1: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858743122 र 9858743123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर खतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
2: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ला, तिमीलाई

0: कति पनि थाहा छैन। बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
1: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सुरियासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
1: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
3: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
3: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
3: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
3: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-479-93-412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: होइन, सास पनि झमक्क परिसक्यो। कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसाप छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
1: आज खाना पकाए पो पाक्छ। जबसम्म मेरोमा कुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन। सके आफै पकाएर खाए हुन्छ।
2: होइन, के भन्छौ तिमी? खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग? जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
1: चार पर्व आउन लागिसक्यो। सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
2: गहना किन्ने भनेर मात्रै हुन्छ? विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि। फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
1: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि। त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
2: लौ उसो भए सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ। नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
2: यो त सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
1: प्रोपराइटर तिलक रसाइली।
0: सम्पर्क मोबाइल नम्बर 9861295993, 9119349535।
2: बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
3: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
4: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
5: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्वीन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
4: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
5: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
4: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
6: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9848751234। ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर। प्रोप्राइटर सपना श्रेष्ठ। 9849325627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
1: फोहोर संकल
4: सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चाया पोतो, डन्डीफोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
0: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोरहाई दाङ।
1: सम्पर्क मोबाइल 9857821105,
0: 9479802,
1: 9805982605
0: र 9910939940।
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रान्ति, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, साथै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, साथै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
4: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, क्लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
4: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कोलेजो, बात, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कोलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, इबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, इबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
2: यी सबै समस्याको उपचारका लागि डेलैमा नाम दर्ता गराउनुहोस्,
3: जसका लागि मोबाइल नम्बर छ 9857843123, 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
2: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
5: यति त राम्रो जीपीए ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
6: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
5: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
6: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
5: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
6: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 मा सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटीई भिटीबाट मान्यता प्राप्त 3 डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको बेहोरा सबैमा जानकारी गराउँछौ।
5: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
6: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
5: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 9858742011।
6: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरी दाङ।
7: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
8: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
7: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
8: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
7: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू: समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
7: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
8: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 98 68 34 12, कार्यालयको सम्पर्क नम्बर 086 44 2038।
7: सुलीचौर शाखाका लागि मोबाइल नम्बर 9858722575, रेणुका रोका 9481868697।
8: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9585722575।
7: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
9: हैया बद्दी मेरो त दात दुखिलो, के गर्ने होला अब।
10: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दात निको हुन्न।
11: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड गोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
10: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको।
11: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
11: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्।

0: गोराहीदान। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-869 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: लौ उसो भा, म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578-30504।
1: श्री स्वर्गोदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।

0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवान्छित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका, फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।

0: 三零七。
1: जजला टाइम चेक यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको छ बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा पाँच मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा पाँच मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज, हाम्रो वेबसाइट झलझलाप्रेस.com तथा facebook.com/radiozalzalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घरतीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। प्लाइवुड निर्यातका अवरोध हटाउन प्रधानमन्त्रीको निर्देश, तत्काल कार्यविधि बनाइने। सरकारको सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा गर्न दबाव दिए अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्था। आफूहरूको कमजोरीमाथि टेकेर नेपाली जनतालाई अफिम खुवाएको प्रचण्डको टिप्पणी। दक्षिण पूर्व एसियाका स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका 860 नेपालीको उद्धार, शेयर बजार 14 अंकले बढ़्यो। शिक्षक सरूवाको विरोधमा परिवर्तन, गाउँपालिकामा तालाबन्दी, 2 दिने अनलाइन बहस, नोट लेखन तालिम। शारीरिक अपाङ्ग देव सिपले भविष्य कोर्दै, ट्राफिक प्रहरी कार्यालय लमहीका इन्चार्ज प्रहरी नायब निरीक्षक मधु थापाको कमाण्डमा स्कूल बसमा चेक जाँच। र बंगलादेशका राष्ट्रपति शाहबुद्दीनद्वारा राजीनामा, विश्व टेस्ट च्याम्पियनशीप 2027 को फाइनल द ओभलमा हुने।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्, होइन अब मेरो बिहे नै नहुने भयो त, म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि। मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए, अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइना भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, न दुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बंगारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन, सम्पर्क नम्बर 98651094141 र 98162901118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं। प्लाइवुड निर्यातका अवरोध हटाउन प्रधानमन्त्रीको निर्देशन, तत्काल कार्यविधि बनाइने सम्बन्धी प्रसंगबाट। प्रधानमन्त्री बालेन्द्र शाहले प्लाइवुड निर्यातका अवरोध हटाउन निर्देशन दिनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समिति बीच शुक्रबार आज सिंहदरबारमा भएको भेटवार्तामा प्लाइवुड क्षेत्रका विद्यमान समस्या र निर्यातका सम्भावना बारे विस्तृत छलफल भएको हो। भेटका क्रममा प्रधानमन्त्रीले प्लाइवुड निर्यातमा दिएका नीतिगत र प्राविधिक गाँठो फुकाउन तत्काल सम्बन्धित निकायलाई निर्देशन दिनु निर्देशन दिएका नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिका सभापति होम प्रसाद दाहालले बताउनु भएको छ। उहाँका अनुसार प्लाइवुड व्यवसायीहरूले यस क्षेत्रलाई नेपालको निर्यात व्यापारको एक प्रमुख हिस्साका रूपमा प्रस्तुत गर्दै यसका चुनौतीहरूबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। व्यवसायहरूले कच्चा पदार्थको आपूर्तिमा देखिएका समस्या, भारतीय गुणस्तर मापदण्ड र नेपाल गुणस्तर बीचको समकक्षता कायम गर्नुपर्ने आवश्यकता लगायतका विषयमा ध्यान आकर्षण गराएका थिए। विशेष गरी प्लाइवुड, ढोका र काठ जन्य सामग्री निर्यातका लागि आवश्यक फाइटो स्यानिटरी र पर्फ्युमिगेशन सर्टिफिकेट सम्बन्धी कार्यविधि नहुँदा निकासी प्रक्रिया रोकिएको विषयमा व्यवसायहरूले जोड दिएका थिए। सरकारले अघि सारेको काठ निर्यातको योजनालाई सफल बनाउन सल्लो र अन्य हाइवुड जन्य सामग्रीको निर्यातका लागि आवश्यक कार्यविधि तत्काल तयार गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो। अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरू एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्टस आईसीजीले नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको ठहर गरेका छन्। संयुक्त विज्ञप्ति मार्फत ती संस्थाले नेपाल सरकारका पछिल्ला गतिविधिका कारण न्यायपालिकाको स्वतन्त्रता जोखिममा परेको भन्दै गम्भीर चिन्ता समेत व्यक्त गरेका छन्। सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न बहालवाला न्यायाधीशलाई राजीनामाका लागि दबाव दिने वा महाभियोगको धम्की दिने सम्मको प्रयास भएको विश्वसनीय रिपोर्ट प्राप्त भएका पनि विज्ञप्तिमा उल्लेख छ। सर्वोच्च अदालतका तीनजना न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दबाव दिइएको र उहाँहरूको राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिएको रिपोर्ट प्राप्त भएको ती संस्थाको दावी छ। सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद ऐन संशोधन गरी राजनीतिक प्रभुत्व बढ़ाएको र बहालवाला न्यायाधीशलाई राजीनामा वा महाअभियोगको दबाव दिएको आरोप छ। यस्ता गतिविधिले न्यायिक स्वतन्त्रता र विधिको शासनमा गम्भीर असर पार्ने उनीहरूको ठहर रहेको छ। साथै नेपाल सरकारलाई न्यायाधीशमाथि राजनैतिक दबाव नदिन स्पष्ट संवैधानिक आधार बिना महाभियोग प्रक्रिया अघि नबढ़ाउन, न्यायिक नियुक्तिलाई पारदर्शी र योग्यतामा आधारित बनाउन तथा संवैधानिक परिषद ऐनमा गरिएका संशोधनलाई खुल्ला सदस्य प्रक्रिया मार्फत पुनरावलोकन गर्न उनीहरूको आग्रह रहेको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ पुस्तामा वैचारिक स्कूलिङको निरन्तरता दिन नसक्दा कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको बताउनु भएको छ। शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौँमा आयोजित व्रतमा राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। कम्युनिष्ट शक्तिहरू सरकार गठन र सत्ता समीकरण मिलाउने रणनीतिमा अल्मलिँदा वैचारिक पक्ष कमजोर हुन पुगेको उहाँको भनाई छ। उहाँले विदेशी शक्तिहरूले मुलुक र जनतालाई भ्रममा पार्न लामो समयदेखि रणनीति बनाइरहेको कुरा समयमै थाहा नपाउँदा मुलुकको भू राजनैतिक संकटतर्फ उन्मुख भएको टिप्पणी पनि गर्नुभएको छ। उहाँले चिनिया साम्राज्यवादी शक्तिहरूले अफिमको लत मार्फत चिनिया जनतालाई कमजोर बनाएर स्रोत साधनमाथि कब्जा गरेको स्मरण गर्दै नेपालको पछिल्लो राजनीतिमा त्यही घटना दोहोरिएको तर्क समेत गर्नुभएको छ। उहाँले वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूको कमजोरीमाथि टेकेर नेपाली जनतालाई पनि अफिम खुवाएको उहाँको टिप्पणी रहेको छ। दक्षिण पूर्व एसियाली देशका अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका 860 जना नेपालीको उद्धार गरिएको भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अवैध सेन्टरबाट उनीहरूको उद्धार गरिएको हो। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा आज प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले कम्बोडियाबाट 733, म्यानमारबाट 113, लाओसबाट 8 र थाइल्याण्डबाट 6 जनाको उद्धार भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार कम्बोडियामा अझै 49 जना नेपाली विभिन्न अभियोगमा जेलमा रहेका छन्। उनीहरूलाई आवश्यक कानूनी सहायता उपलब्ध गराउन थाइल्याण्डको बैंकमा रहेको नेपाली राजदूतावास मार्फत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। स्क्यामिङ सेन्टरमा नेपाली पठाउने गैर कानूनी कार्यमा संलग्न व्यक्तिको यथार्थ विवरण सहित कार्यवाहीका लागि परिवार र आफन्तले नेपाल प्रहरी लगायतका निकायमा निवेदन दिनुपर्ने, विदेशमा रहेका तर फर्किन अनिच्छुक नेपालीलाई सामाजिक सञ्जाल वा अन्य माध्यमबाट सम्पर्क गरी परिवारले स्वदेश फर्किन प्रेरित गर्नुपर्ने, राजदूतावासले जरिवाना छुट गराइसकेका व्यक्तिलाई तुरन्त फर्कन पनि क्षेत्रीले आग्रह गर्नुभएको छ। हिजो घटेको शेयर बजार आज भने बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 14.17 अंकले बढ़ेर 2727.72 बिन्दुमा पुगेको छ। आज लगानी र अन्य बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह 2.5% उकालो लागेको छ। आज 153 कम्पनीको शेयर घटेकोमा 111 बढ़ेको छ। यस्तै 12 कम्पनीको शेयर भने गडबड़ भएको छैन। आज एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन केथुली बुखरी स्मल हाइड्रो पावरको शेयर 15% घटेको छ। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 5.18 अर्ब करोड़को कारोबार भएकोमा आज 338 कम्पनीका 1,77,000 किता शेयर 4.69 अर्ब करोड़ रूपैयामा किनबेच भएको छ। तपाईले रेडियो जलजलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि शिक्षक सरुवाको विरोधमा परिवर्तन, गाउँपालिकामा तालाबन्दी, 2 दिने अनलाइन बहस, नोट तालिम, लेखन तालिम, सम्पन्न लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: त्यो दाँती त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
4: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाइ दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7318-9095-14-652।
6: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
8: हर थरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जी रहने रोल्पाको आवाज, यो हो तपाईको मनको आवाज, रेडियो साझोरा 96.4 MHz।
0: रेडियो जलजलाको समाचार सन्ध्यामा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा, त्रिवेणी आधारभूत विद्यालय परिवर्तन गाउँपालिका पाँच पुतला शहरका विद्यार्थी अभिभावक तथा विद्यालय व्यवस्थापन समितिले शिक्षक सरूवाको विरोध गर्दै आज शुक्रबार परिवर्तन गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र घरती मगरको अध्यक्षतामा भएको विरोध कार्यक्रमपछि सहभागीहरूले गाउँपालिका कार्यालयमा तालसा लगाएका हुन्। प्रदर्शनमा सहभागीहरूले विद्यालयको पढ़ाई सुरक्षित गर, विद्यार्थी तथा अभिभावकको माग पूरा गर, शिक्षकको पुनः बहाली गर लगायतका प्ले कार्ड बोकेर गाउँपालिका परिसरमा प्रदर्शन गरेका थिए। विवाद त्रिवेणी आधारभूत विद्यालयमा 2076 सालदेखि काठमा प्राध्यापकका रूपमा कार्यरत शिक्षक कृष्ण राम ढागीलाई गाउँपालिकाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परिवर्तन पाँच मौला बोर्डमा काज फिर्ता गरेपछि शुरू भएको हो। शिक्षक ढागीका अनुसार गाउँ कार्यपालिकाको 2083 असार 7 गतेको निर्णय र गाउँपालिकाको पत्र अनुसार आफू साउन 1 गतेदेखि तोकिएको विद्यालयमा हाजिर भइसक्नु भएको छ। यसअघि परिवर्तन गाउँपालिकाले 2083 वैशाखका 9 गते त्रिवेणी आधारभूत विद्यालयलाई कक्षा 10 सञ्चालनको अनुमति दिएको थियो। यता परिवर्तन गाउँपालिकाका शिक्षा शाखा प्रमुख बालाराम ओलीले विद्यालयलाई दुई पटक पत्रचार गर्दा पनि व्यवस्था गरिएको बताउनु भएको छ। उहाँका अनुसार विद्यालय पक्षले दुईवटा माध्यमिक तहको दरबन्दी उपलब्ध गराउनुपर्ने माग अघि सारेको छ। घटनाका बेला गाउँपालिका अध्यक्ष शुकबहादुर बुढामगर उपचारका लागि काठमाडौँमा रहनु भएको छ भने प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसी र प्रशासन शाखा प्रमुख ललित कुमार बुढा विदामा रहनु भएको छ। गाउँपालिकामा उपाध्यक्ष कलादेवी खत्रिनी र निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक घरतीमकर कार्यरत रहनु भएको छ। विरोध सभालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र घरतीमकर, शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रबहादुर रोका, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झक्कु प्रसाद घरती तथा अभिभावक लोकेन्द्र घरती लगायतले सम्बोधन गर्दै विद्यार्थीको पठन पाठन प्रभावित नहुने गरी माग तत्काल सम्बोधन गर्न गाउँपालिका संघ आग्रह गर्नुभएको छ। समाचार तयार पार्दासम्म गाउँपालिका कार्यालयमा लगाइएको तालाबन्दी खुल्न सकेको छैन भने यस विषयमा गाउँपालिकाले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। नेपाल प्रगतिशील युवा सञ्जालको आयोजनामा सञ्चालित दुई दिने बहस नोट लेखन सम्बन्धी निशुल्क अनलाइन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। श्रावण 5 र 6 गते आयोजना गरिएको उक्त तालिममा देशभरका कानूनका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। तालिममा नेपालभरका 6 विश्वविद्यालय सम्बद्ध 12 भन्दा बढ़ी कानून कलेजहरूमा स्नातक बीएएलबी अध्ययनरत 100 भन्दा बढ़ी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। दुई दिने सत्रमा सहभागीहरूलाई बहस नोट लेखनको ढाँचा र शैली, तर्क निर्माण, कानूनी विश्लेषण एवं प्रस्तुतिकरणका विषयमा विस्तृत प्रशिक्षण दिएको थियो। साथै ऐन नजिर र अन्य कानूनी स्रोतहरूको प्रभावकारी प्रयोग कसरी गर्ने तथा अभ्यास अदालतका प्राविधिक पक्षहरू के हुन् भन्ने बारे व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। कार्यक्रममा प्रशिक्षक एवं स्रोत व्यक्तिका रूपमा कुशल गैरे र भज नारायण रेग्मी रहनु भएको थियो। उहाँहरूले विद्यार्थीहरूलाई कानून मस्यौदा र ओकालत कलाको प्रतियोगात्मक सीपहरूबारे प्रष्ट पार्नुभएको थियो। तालिम समापनको अवसरमा संचालनका अध्यक्ष आकाश ओलीले कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न सहयोग पुर्याउने आदरणीय स्रोत व्यक्तिद्वय संस्थाका सम्पूर्ण पदाधिकारी, सदस्यहरू तथा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ। अध्यक्ष ओलीले आगामी दिनमा पनि देशभरका कानूनका विद्यार्थीहरूको हित र क्षमता अभिवृद्धिका लागि संस्थाले यस्ता उपयोगी कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो। अधिकांश युवा भविष्यको खोजीमा सहरसँग विदेश पस्ने सोचमा हुन्छन्, तर देउखुरीको राती गाउँपालिका दुई बराखुटी निवासी 18 वर्षीय देव परिवार भने गाउँमै बसेर आफ्नो भविष्य कोर्ने बाटो रोक्नु भएको छ। देवका जन्मदेखि नै दुवै हातका औला छैन, कोहिनादेखि तल आधा मात्र हात भए पनि उहाँले आफ्नो आत्मविश्वास कहिले मर्न दिनुभएको छैन। शारीरिक अवस्थाका कारण दैनिक जीवनका सामान्य काम समेत चुनौतीपूर्ण हुने अवस्था रहे पनि चुनौतीलाई अवसरमा बदल्दै गाउँमै देव बार्बर सैलुन सञ्चालन गर्नुभएको छ। अहिले उहाँ आफ्नै सिपबाट आमदानी गर्न शुरू गरेको बताउनुहुन्छ। देवले कपाल काट्ने कुनै औपचारिक तालिम भने लिनुभएको छैन। गाउँमा अरूले कपाल काटेको हेर्दै र मोबाइलमा कपाल काटेका भिडियो हेर्दै सिकेको बताउनुहुन्छ। शुरूआतमा सामान्य अभ्यास गरे पनि अहिले ग्राहकको चाहना अनुसार विभिन्न डिजाइनमा कपाल काट्न सक्ने उहाँले बताउनुहुन्छ। शुरू शुरूमा गाउँमा अरूको कपाल काटेको देख्थे, त्यही हेरेर कपाल काट्न सिके उहाँ भन्नुहुन्छ। हातमा मोबाइल भएपछि कपाल काटेको भिडियो हेर्दै थप नयाँ नयाँ डिजाइनमा कपाल काट्न सिकेको हुँ। आफ्नो सिपलाई व्यवसायमा रूपान्तरण गर्न राप्ती गाउँपालिकाले 40,000 रूपियाँ सहयोग गरेको उहाँले बताउनुहुन्छ। त्यही पैसाबाट ढेप्लीसँगै कपाल काट्नका लागि चाहिने कुर्सी र ऐना लगायतका सामग्रीको व्यवसाय गरेको उहाँले बताउनुहुन्छ। गाउँपालिकाले सहयोग गरेको पैसा उपयोग भएपछि आफूले करिब 5,000 रूपियाँ खर्च गरेर कपाल काट्ने मेसिन किनेको बताउनुहुन्छ। सैलुन खोलेको धेरै समय नभए पनि 2 साताकै अवधिमा दैनिक 5-7 जना ग्राहक कपाल दाह्री काट्न आउने गरेको बताउनुहुन्छ। गाउँमै सेवा दिएकाले कपाल काटेको 100 रूपियाँ र दाह्री काटेको 50 रूपियाँ लिने गर्नुहुन्छ। कपाल काट्दै गरेको भिडियो टिकटक फेसबुक लगायतका सामाजिक सञ्जालमा पनि राख्ने गरेको देवले सामाजिक सञ्जालबाट सकारात्मक प्रतिक्रिया सँगै हौसला पाइरहेको बताउनु भएको छ। आफूले गरेको कामको प्रचार प्रसारका लागि कपाल काट्न लागेको भिडियो बनाएर टिकटकमा राख्ने गरेको छु उहाँले भन्नुभयो। भिडियोमा धेरैले कामको प्रशंसा र निरन्तरताको कामना समेत गर्नुभएको हुन्छ। त्यो देख्दा आफूलाई खुसी लागेको बताउनु भएको छ। राप्ती गाउँपालिकाको लालमठी स्थित आदर्श नमूना माध्यमिक विद्यालयमा कक्षा 12 महेन्द्र देवको पढेर शिक्षक बन्ने चाहना रहेको बताउनुहुन्छ। पढ़ाईलाई निरन्तरता दिँदै भविष्यमा शिक्षक बनेर समाज सेवा गर्ने लक्ष्य रहेको भन्दै

पढेर शिक्षक बन्ने लक्ष्य छ, पढाइसँगै केही आफ्नै काम गरौं भनेर सैलुन सञ्चालन गरेको छु। आफ्नो कामबाट घरमा बुबा आमासँगै दाजु बहिनी लगायत स्थानीय सबै खुसी भएको उहाँले बताउनु भएको छ। लम्बै अस्थायी ट्राफिक प्रहरी कार्यालय प्रहरीका प्रहरी नायब निरीक्षक मधु थापाको कमाण्डमा लम्बैमा स्कूल बस चेक जाँच अभियान चलाइरहेको छ। क्षमता भन्दा बढ़ी विद्यार्थी ओसार प्रसार गरेको चारवटा स्कूल बसलाई कार्यवाही गरिएको छ। ओभरलोड, सीट बेल्ट नभएको ढोकामा झुण्डिएर यात्रा गराउने यस्ता जस्ता गल्तीमा कार्यवाही गरेको छ। बाँकी पन्ध्र भन्दा बढ़ी विद्यालय बसका चालक र सहचालकलाई सड़क सुरक्षा, ट्राफिक नियम, दुर्घटना न्यूनीकरण बारे सचेतना दिएको थियो। जरूरी थियो यो अपरेशन। लम्बै भालुबाङ सड़कमा स्कूल बस दुर्घटनाको जोखिम बढ़दै गएको थियो। क्षमता भन्दा दुई गुणा बढ़ी विद्यार्थी कोचेर राख्दा ब्रेक लागेन भनेर वा ठक्कर भयो भन्ने ठूलो क्षति हुन्छ। सानो लापरवाहीलाई धेरै जीवन जोखिममा पर्छ। प्रहरी नायब निरीक्षक मधु थापाको नेतृत्वमा भएको यो अभियानले अभिभावक र विद्यालयलाई पनि सजग बनाएको छ। अब देश बाहिरको समाचार। बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले पदबाट राजीनामा दिनुभएको छ। शाहबुद्दीनले गम्भीर स्वास्थ्य समस्याका कारण राजीनामा दिनुभएको उहाँको कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। निर्वासनमा रहनुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनाको आफू भारतबाट स्वदेश फर्किने घोषणा गरेपछि राष्ट्रपति शाहबुद्दीनले पदबाट राजीनामा दिनुभएको हो। शाहबुद्दीन हसिनाका पूर्व सहयोगी हुनुहुन्छ। सन् 2023 अप्रेलदेखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आउनुभएका शाहबुद्दीनले सन् 2024 अगस्तमा विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरेपछिको अस्थिर समयमा र त्यसको केही दिनपछि अन्तरिम सरकार गठन नभएसम्म देशको नेतृत्व सम्हाल्नु भएको थियो। बंगलादेशका राष्ट्रपति राष्ट्र प्रमुख हुन् तर यो भूमिका मुख्यतया आलंकारिक प्रकृतिको हुन्छ। कार्यकारी अधिकारी भनी प्रधानमन्त्री र मन्त्री परिषदमा निहित हुन्छ। बंगलादेशको समाचार साइट ढाका ट्रिब्यूनका अनुसार शाहबुद्दीनको राजीनामाले अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया शुरू गरेको छ भने राष्ट्रिय संसदका सभामुख हाफिज उद्दीन अहमदले आज बेलुकाका लागि आपतकालीन पत्रकार सम्मेलन बोलाउनु भएको छ। बंगलादेशको संविधान बमोजिम नयाँ राष्ट्रपतिले पदभार ग्रहण नगरेसम्म सभामुखले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु हुनेछ। अन्तिममा खेल समाचार। सन् 2027 आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभल मैदानमा हुने भएको छ। गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी आउँदो तीनवटा विश्व टेस्ट च्याम्पियनशीप फाइनलको आयोजना गर्ने अधिकार इंग्ल्याण्डलाई दिएको थियो। लर्ड्स मैदानको स्वामित्व रहेको मेरी लिभर क्रिकेट क्लब एमसीसीले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेको विश्व टेस्ट च्याम्पियनशीपको फाइनल अर्को वर्षको जूनमा द ओभलमा हुने भएको हो। इंग्ल्याण्ड क्रिकेट बोर्ड एसीबीले आईसीसीसँगको सम्झौता अन्तर्गत यो निर्णय लिएको हो। यस निर्णयको एउटा मुख्य कारण लर्ड्सको पेजको गुणस्तर सम्बन्धी चिन्ता हो। गएको महिना इंग्ल्याण्ड र न्यूजील्याण्ड बीचको टेस्ट क्रिकेटका लागि प्रयोग भएको पिचको सतहलाई असन्तोषजनक ठहर गर्दै आईसीसीले लर्ड्सको पिचलाई पहिलो डिमेरिट पोइन्ट प्रदान गरेको छ। एमसीसीले पनि यस समस्यालाई सम्बोधन गर्नुपर्ने आवश्यकतालाई स्वीकार गरेको छ। विश्व टेस्ट च्याम्पियनशीपमा अहिले अस्ट्रेलिया शीर्ष स्थानमा छ भने दक्षिण अफ्रिका र न्यूजील्याण्ड कर्मश दोस्रो र तेस्रो स्थानमा छन्। यद्यपि यी तीनवटै टोलीले अझै कम्तीमा 10 टेस्ट खेल्न बाँकी छ। सन् 2025 अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिकाले विश्व टेस्ट च्याम्पियनशीपको उपाधि जितेको थियो। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपल्ट। प्लाइवुड निर्यातका अवरोध हटाउन प्रधानमन्त्रीको निर्देश, तत्काल कार्यविधि बनाइने। सरकारले सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा

घोषणामा गर्न दबाव दियो अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था। आफूहरूको कमजोरीमाथि टेकेर नेपाली जनतालाई अफिम खुवाएको प्रचण्डको टिप्पणी। दक्षिण पूर्व एसियाका स्क्यामिङ सेन्टरमा बन्धक बनाएका 860 नेपालीको उद्धार। शेयर बजार सौधाङ्कले बढ़्यो। शिक्षक सरूवाको विरोधमा परिवर्तन। गाउँपालिकामा तालाबन्दी। दुई दिने अनलाइन बस नोट लेखन तालिम सम्पन्न। शारीरिक अपाङ्ग देव सिपले भविष्य कोर्दै। ट्राफिक प्रहरी कार्यालय लभैका इन्चार्ज प्रहरी नायब निरीक्षक मधु थापाको कमाण्डमा स्कूल बसमा केही जाँच। र बंगलादेशका राष्ट्रपति शाहबुद्दीनद्वारा राजीनामा। विश्व टेस्ट च्याम्पियनशीप 2027 को फाइनल द ओभलमा पुने। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज। राम्रो वेबसाइट जलझलापेस.com तथा facebook.com/radiojalzhala.com संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षीबाट म वन्दना बिदा हुन्छु। ताजा खबर जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो झलझला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला।

0: तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।
1: साँच्चै नहुने
2: आउनुहुन्छ
1: औषधि किनेर दिनुपर्छ
2: हजुर
1: भनेपछि त धेरै मुनाफाको अपेक्षा राख्नु भएन। यो चाहिँ खालि खुसीको लागि सन्तुष्टिको लागि आनन्दको लागि।
2: कस्तो छ भने म सरकारी डाक्टर हो, मेरो मिसेस पनि सरकारी डाक्टर नै हो। हामी 9 to 4 चाहिँ गभर्मेन्ट हस्पिटलमै सेवा दिनुपर्छ। बिहान हामीले 6:30-8 क्लिनिक चलाउने हो, बेलुका चाहिँ हजुरको 4 राति 8 क्लिनिक चलाउने हो। अहिले तपाईँले बोलाउनु भयो अनि मैले अहिले बिरामी छोडेर यहाँ आएछु, फेरि गएर बिरामी हेर्नु नै पर्नेछ। सो यो जुन मेरो अफ टाइम छ, लिजर टाइम, जहाँ चाहिँ कफी चिया खाएर घुमेर सिनेमा हल गएर टाइम बिताउने हो, त्यो समयलाई मैले सदुपयोग गरेको छु। र त्यो समयमा मैले के गरेको छु भने केही बिरामी हेर्छु, र त्यो बिरामी हेर्दाखेरि भनी पनि 80% नै आउँछ, जो जुन चाहिँ हुने खाने हुन्छ, जसले तिर्न सक्दो रहेछ, र त्यो 80%ले गर्दाखेरि तपाईँको के हुन्छ भन्ने भाडा तिर्न पुग्दो रहेछ, 15 कर्मचारीलाई तलब दिन पुग्दो रहेछ, हामीले ट्याक्सहरू तिर्नु पर्दो रहेछ। अब नेपालमा तपाईँलाई थाहै छ, कुनै पनि संस्था चलाउँदाखेरि तपाईँको कानुनी वेबाट हामीले ठाउँ ठाउँमा दर्ता गर्ने, त्यो चलाउने, ट्याक्स तिर्ने, वर्षैभरि दिनुपर्ने, यी चिजहरू तिर्न पुग्छ। सो खासै नाफा त कमाइएन यत्रो 7-8 दौरानमा, तर अहिलेसम्म धानिरहेछु र 15 मैले जागिर दिन पाएछु। उहाँहरूलाई जागिर त मैले के दिनु हो र, त्यो एउटा संस्थामा काम गर्न पाउनु भएछ र हामी सबै चाहिँ त्यहाँ खुसी भएर बसेका छौँ। अहिलेसम्म एक दिन पनि तलब खाने ढिलो भएको छैन, त्यही नै उपलब्धि मैले मानिरहेछु।
1: यो JNJ हेल्थ एकाडेमीको यो सराहनीय प्रयास कतै विराम हुनुहुँदैन, यो निरन्तरमा जानुपर्दछ। यस्तै धेरै डाक्टर साहबहरू, यस्तै धेरै अरू मनकारी सामाजिक हितमा काम गर्नेहरू हुनुपर्छ। अनि अघि हामीले सुरुमै उठान गरे झैं हामीले स्वास्थ्यलाई सर्वसुलभ बनाउन सक्छौँ सबैको प्रयासले। हामी हो यो चाहिँ तपाईँहरूको JNJ एकाडेमीले गरेको काम सर्वसुलभ कसरी बनाउने भन्ने विषयमा हामी लाग्छ यो संवाद गरिरहँदा हामी कुन योगमा छौँ कि यति दिन हितकारी डाक्टर साहबहरू हुनुहुन्छ जसले कसैले थाहै नपाइकन कसैलाई नभनिकन यति धेरै काम गर्नुभएको छ। त्यही कामको प्रभावले त्यही देखेर हामी पनि डाक्टर साहबसँग पुग्यौँ र आज हामीले कुरा गरिरहँदा डाक्टर साहबका पेसेन्टहरू डाक्टर साहबलाई पुरिरहनु भएको छ। मलाई कति पाप त लाग्यो होइन भन्ने लाग्छ, तर सुन्ने हाम्रो साथीको लागि यो जानकारी मैले पुगाउनु नै थियो। अब डाक्टर साहब, हाम्रो स्वास्थ्यलाई स्वस्थ कसरी राखिराख्ने, यसका आधारबिन्दुहरू के हुन्?
2: अब यो चाहिँ हामीले यसमा चाहिँ धेरै पहिलादेखि काम गरिरहेछौँ। कोरोनामा पनि हामीलाई धेरै कुरा सिकायो। कोरोनामा के देख्यो भने हाम्रो धेरै स्वास्थ्यको संरचनाहरू बलियो थिएन, हामी चाहिँ थोरै दिनमा चाहिँ त्यो सबै बलियो बनायो। त्यतिखेर के देख्यो भने हाम्रो स्वास्थ्य मन्त्रालयदेखि लिएर लोकलदेखि लिएर सबैजना लाग्यो भने कोरोना कालमा त हामीले राम्रै गरेको हौँ। गाउँ गाउँसम्म हामीले चाहिँ वाडा वाडासम्म चाहिँ हेल्थ सिस्टमलाई चाहिँ बलियो बनायो, तर फेरि के भयो, त्यो सक्यो, अहिले फेरि साङ्ग्रो भइगयो। अब त्यही संरचना खोज्न गयो भने फेरि नपाइने जस्तो देखिन्छ। सो यसमा चाहिँ आत्मबल र भिजन नै हो, भिजन लिडरसिपमा भयो भने हामीले सक्छौँ जस्तो लाग्छ। र यसमा चाहिँ अब जनस्तरबाटै हाम्रो सहयोग चाहिन्छ। सो स्वास्थ्य भनेको एउटा चाहिँ अब यो ह्युमेन राइट्सको पार्टमा पर्छ। सबैजना चाहिँ स्वस्थ बाँच्न सक्ने चाहिँ आधार हामीले दिनुपर्छ। हामी जनता नै, म सरकार या कसैलाई दोष दिन चाहन्न, त्यो हामी नै हो, हामीले नै गर्नुपर्छ। र जहाँनिर जे छ, अब यहाँ चाहिँ कस्तो छ भने हामीले अर्कालाई दोषारोपण गर्ने बानी भइसक्यो, हामीमा चाहिँ निगेटिभ भावना एकदम हुँदैछ। 100 तपाईँको 90 निगेटिभ भावना आउँछ। हजुरले यस्तो सोध्नुभयो यसैमा मैले कोरोना कालमा फ्रीमा जब उपचार गर्थे मेरै कलिगहरूले मलाई आएर के सोध्थ्यो, कतिबार चाहिँ एड आयो हो कि कतिबार पैसा डलरहरू आयो अनि यो खर्च गरिरहेको कि भने त्यस्तो हेर्नुहोस् कस्तो निगेटिभ आयो। तपाईँले आफ्नो घाँसबाट काटेर गर्दै हुनुहुन्छ र तपाईँलाई त्यसरी चाहिँ एउटा चाहिँ बुझाइ चाहिँ हुन्छ त्यसले गर्दाखेरि गर्ने मान्छेहरू पनि के हुन्छ त मेरो आफू पनि नगर्ने र गर्न लाग्यो भने त्यहाँ पनि भागभन्डा खोज्ने अलिकति अब पोलिटिकल सिनारियो तपाईँ हामी सबैलाई थाहा छ त्यसले गर्दाखेरि स्वास्थ्य क्षेत्रलाई झन गाह्रो बनायो। सो यसमा चाहिँ मेरो अब यो गभर्मेन्टको पोलिसी मेकरहरूले गर्ने तपाईँ हामीले सबै कुरा सम्भव पनि छैन तर हाम्रो चाहिँ त्यहाँ प्रेजेन्स चाहिँ हुनुपर्छ। हामीले आफ्नो ठाउँबाट यो चिजलाई जुन गाउँ ठाउँ जहाँ हामी बस्छौँ त्यो ठाउँमा यदि हामीले राम्ररी स्वास्थ्य संरचनाहरूलाई उपयोग गर्यौँ र त्यहाँ चाहिँ त्यहाँका लिडरसिपलाई हामीले होइन हजुर यो सेवा चाहिँ हाम्रैमा गराउनु, डक्टरको नम्बर बढाइदिनुहोस्, नर्सको नम्बर बढाइदिनुहोस् र यो सुविधा हाम्रैमा पायो भने हामी किन सहरतिर जाने या सानसानो आफ्नै छरछिमेकको सहरबाट किन हामी काठमाडौँ नै जाने, काठमाडौँ केन्द्रित या ठुला ठुला सहर केन्द्रित जुन अहिले स्वास्थ्य संरचनाहरू छ त्यसलाई चाहिँ डिसेन्ट्रलाइजेसन गर्नुपर्छ, विकेन्द्रीकरण गर्नुपर्छ, गाउँ गाउँमा चाहिँ स्वास्थ्य संरचनालाई हामीले बलियो गर्नु,
1: स्वास्थ्य शिक्षालाई सचेतनालाई अझ घर घर व्यक्ति व्यक्तिसम्म पुर्याउनु पर्यो। जो कोरोना कालमा हामीले त्यो सकारात्मक काम थालन गरेका थियौँ अहिले त त्यो संरचना पनि भत्किसक्यो झन् हामी साँगिरहेन।
2: अब हामीले चाहिँ होला भनेर लिएका छौँ, अब फेरि टेस्ट टाइम आउँदैछ हेरौँ त्यो संरचनाहरू छ कि भत्किसक्यो भनेर कति ठाउँमा त मुसाले पनि खाइसक्यो होला।
1: एउटा व्यक्तिले दिनभरिमा आफूलाई स्वस्थ राख्न के गर्नुपर्छ? आहार विहार खानपिन
2: डिजिज भनेको तपाईँको खालि रोग लाग्ने मेन्टल वेलबिङ फिजिकल वेलबिङ सोसियल वेलबिङ पार्टलाई हामीले हेर्नुपर्छ। सो कुनै पनि व्यक्ति स्वस्थ हुनको लागि पहिला त के हुनु पर्यो उसको चाहिँ सोच चाहिँ सकारात्मक हुनु पर्यो नम्बर वन र आफ्नो लाइफ स्टाइल र फूड हेबिट उसको चाहिँ ब्यालेन्स हुनु पर्यो। जस्तो हामी सबै काम गर्नुपर्छ खाना खानलाई काम गर्नै पर्यो तर त्यो काम गर्ने ड्युरेसन र रेस्ट गर्ने ड्युरेसन चाहिँ मिल्नु पर्यो। रेस्ट मिन्स रिपेयर भन्छौँ हाम्रो बडीले पनि जसरी गाडीलाई हामी धेरै कुदायो भने के हुन्छ अझ तातो हुन्छ त्यसलाई चाहिँ एकछिन हामीले सेलाउनलाई के गर्छौँ गाडीलाई रोक्छौँ चिया चिया खान्छौँ फेरि अनि त्यो पछि गन्तव्यतिर लाग्छौँ। त्यस्तै हाम्रो शरीर पनि हामीले शरीरलाई चाहिँ स्वस्थ राख्नको लागि सर्टेन वर्क पछि चाहिँ यसलाई रेस्ट दिनुपर्छ मेन्टल प्लस फिजिकल। यो होइन कि खालि फिजिकल वर्कलाई हामीले वर्क भन्छौँ मेन्टल वर्क पनि ठुलो वर्क हो त्यहाँ पनि क्यालोरी बर्न हुँदोरहेछ त्यहाँ पनि इनर्जी खर्च हुँदोरहेछ। सो यसमा चाहिँ एउटा चाहिँ हामीले बिहानदेखि बेलुकासम्म आफ्नो चाहिँ दिनचर्यालाई रुटिनलाई बनाउनु पर्छ। त्यसमा तपाईँले भने जस्तो आफूले गर्न सक्ने भनेको के हो भने बिहानैदेखि सकारात्मक सोच राख्यो स्ट्रेस फ्री लाइफ। अहिले हामीले के देखेका छौँ भने खानपानले जति बिरामी बनाउँदैन त्योभन्दा बढी चाहिँ के छ त स्ट्रेसले मान्छेलाई प्रेसर सुगरहरू बढाइरहेछ हार्ट एट्याकहरू ल्याइरहेछ प्यारालाइसिसहरू गराइरहेछ। सो नम्बर वन भनेको त्यो त स्ट्रेस। स्ट्रेस भनेको के हुन्छ त फ्यामिलीमा हुनसक्छ पर्सनल हुनसक्छ सोसियल हुनसक्छ त्यो पछि चाहिँ पोलिटिकल हुनसक्छ त्यो पछि तपाईँको इन्टरपर्सनल रिलेसनहरू हुन्छ मान्छेको अनेक व्यक्तिहरूसँग आफ्नो प्रोफेसनल अकुपेसनल लाइफ हुन्छ तिनीहरूमा हुन्छ त्यसलाई चाहिँ मिनिमाइज गर्नुपर्छ। अब हामी चेतनशील प्राणी हो चेतना जोसँग छ त्यो मान्छेले सोच्छन् र सोच्दाखेरि कहिलेकाहीँ आफूले सोचे जस्तो रिजल्ट आएन भने मान्छेलाई स्ट्रेस हुँदो रहेछ तनाव हुँदो रहेछ। सो त्यो सोच्दाखेरि एक्सपेक्टेसन जुन हुन्छ नि त्यो चाहिँ आफूले कतिसम्म सक्छु त्यति मात्रै राख्नुपर्छ। धेरै ठुलो चाहिँ एक्सपेक्टेसन पनि लिनु हुँदैन ठिक्कको राख्नुपर्छ र त्यसलाई चाहिँ हामीले सहज किसिमले गर्नुपर्छ भइहाल्यो भने धेरै राम्रो भएन भने पनि त्यसलाई सहज रूपमा लिनुपर्छ। यो होइन कि अब यो भएन भने त मेरो त संसारै गुम्यो अब म त बाँच्नै सक्दिनँ मेरो त सोर्स अफ इन्कमै गयो अब मैले कसरी धान्ने हो त्यसरी चाहिँ कहिले पनि चिन्तित भएर बस्नु हुँदैन। सो नम्बर वान। नम्बर टू भनेको हाम्रो खानपान। हाम्रो आन्द्रा फरक फरक छ जसरी पेट्रोल इन्जिन र डिजल इन्जिनमा, पेट्रोल इन्जिन भएको गाडीमा हामीले डिजल हाल्यो भने चल्दैन, डिजल इन्जिनको गाडीमा पेट्रोल हाल्यो भने चल्दैन, त्यस्तै तपाईँ र मेरो आन्द्रा जुन छ फरक किसिमले चाहिँ खाना पचाउँदो रहेछ, सबै व्यक्तिले एकै किसिमको खाना पचाउन सक्दैन। सो आफ्नो खानपान जुन छ त्यो चाहिँ कस्तो हुनु पर्यो, तपाईँले पचाउन सक्नु, जुन चिज पचाउन सक्नुहुन्छ त्यो चिज मात्रै खानु सक्नुहुन्छ। र रोग अनुसार यदि कुनै दीर्घ रोगी हुनुहुन्छ भने आफ्नो चिकित्सकको सल्लाह अनुसार चाहिँ आफ्नो खानपान चाहिँ मिलाउनु पर्दो रहेछ। यदि हामीले खानपान मिलायो भने धेरै जसो रोगहरू हामीले आफ्नो खानपानबाटै नै निको पार्न सक्छौँ। तेस्रो भनेको के हो भने हाम्रो पहिरन भनिन्छ। पहिरन भनेको के हो भने समय अनुसार वातावरण अनुसार चाहिँ हाम्रो पहिरन हुनुपर्छ। त्यो भनेको चिसो महिनामा चाहिँ न्यानो भएर बस्ने, गर्मी महिनामा अलिक ठिक्क भएर बस्ने। सो यो वातावरण र हाम्रो शरीरको टेम्परेचर डिफरेन्स धेरै भयो भने पनि हामीलाई रुघाखोकी ज्वरो यिनीहरू आउँछ। त्यो पछि हाइजिन भन्छौँ। हाइजिन भनेको अब तपाईँ कहाँ बसिराख्नु भएको छ त्यो ठाउँमा हाइजिन कतिको छ, सफा सुग्घर कतिको छ, यी सानसानो कुराहरू बिहानदेखि बेलुकासम्ममा हामीले ध्यान दियो भने हामी चाहिँ 90% रोगबाट चाहिँ बच्न सक्छौँ। अब भवितव्य 10% जुन हो त्यसलाई चाहिँ उपचार प्रक्रियामा गएर हामीले निको पार्ने,
1: हामी संसार पढ्ने, संसार देख्ने ध्याउनुमा छौँ, तर हामीले गर्न सक्ने, हामीले त्यो गर्न सामर्थ्य राख्न सक्ने साना साना अवयवमा, साना साना विषयवस्तुतिर हाम्रो ध्यान नजाने, आजको हामी नेपाली पनि आफूलाई असाध्यै व्यस्त राख्न थालेका छौँ। सायद हाम्रो त्यो बाध्यताले पनि होला, परिस्थिति त्यस्तो निर्माण भयो होला। तर यति सबै गरिरहँदा दिनको केही समय डाक्टरले भन्नुभएको जस्तो हाम्रो मानसिक स्वास्थ्यमा, हाम्रो शारीरिक स्वास्थ्यमा, हाम्रो व्यक्तिगत र सामुदायिक सरसफाइमा हामीले उस्तो ध्यान पो गर्न सकेनौँ। त्यसको कारण आजको हामी नेपालीको जनसङ्ख्या सबभन्दा धेरै हिस्सा कोही थाइरोइडले, कोही सुगरले, कोही प्रेसरले, डायबिटिजले ग्रस्त छ। यसलाई कसरी न्यूनीकरण गर्नु
2: सक्छ? यो कस्तो छ भने सबैको आकांक्षा छ भन्ने भयो, सबैको आकांक्षा छ काठमाडौँमा एउटा चाहिँ 5 तल्लो घर होस्, एउटा गाडी होस्, र म पनि चाहिँ 5 स्टार होटलमा गएर चाहिँ बेला बेलामा जान पाऊँ भन्ने आकांक्षा त छ। तर आफूले सोच्दैमा त हुँदैन, कर्म पनि गर्नु पर्यो, आफ्नो चाहिँ अब एजुकेसन लेभलदेखि लिएर सबै कुरा मिल्नु पर्यो, आफ्नो ब्याकग्राउन्ड मिल्नु पर्यो। सो कहिले काहीँ त्यसले गर्दाखेरि मान्छे के हुन्छन् भने काम चाहिँ अब दिन रात गरेर म पैसा कमाउँछु र म यो गर्छु भन्ने जुन एउटा भित्री जुन एउटा आकांक्षा हुन्छ नि त्यो पूरा गर्ने क्रममा चाहिँ बिरामी हुन्छ। सो हामीले सन्तुष्ट हुन सिक्नुपर्छ, जति सक्छु त्यति गर्छु। मैले आफूलाई अब फलानुले यस्तो गर्यो उस्तो गर्यो यति लाख कमायो म पनि कमाउनु पर्छ भनेर लाग्यो भने म बिरामी हुन्छु। अर्कासँग कहिले पनि आफूलाई कम्पेयर नगर्ने, सबैको टाइमलाइन आआफ्नो छ। तपाईँ हामी कोही पनि यहाँ पर्मानेन्ट छैनौँ, एक दिन चाहिँ यहाँबाट फेरि हाम्रो रोल सकिन्छ, हामी फेरि आफ्नो गन्तव्यमा लाग्छौँ,
1: हामी अस्थायी छौँ,
2: अस्थायी छौँ, हामी सबै टेम्पोररी छौँ यहाँ। सो हामीले के बुझ्नुपर्छ भने हामी पर्मानेन्ट यहाँ कोही पनि छैनौँ, तर हामी जति दिन छौँ यहाँ जुन कर्म गरिरहेछ त्यो कर्मको चाहिँ फल जुन हुन्छ त्यो मान्छेले सम्झिने गरी हुनुपर्छ। तपाईँ हाम्रो यो सम्पत्ति केही पनि होइन, यो क्षणिक चिजहरू हो, हामीले देखिरहेछौँ अरबपति छ तर आज कुनै मुद्दामा फसेर जेलमा पनि बसिरहेछ, हामीले देखिरहेछौँ उहाँसँग के छैन तर सामाजिक प्रतिष्ठा कतिको छैन। सो पैसै सबै कुरा होइन, तपाईँ इमान्दार हुनुहुन्छ, दुई गाँस खान पाउनु भएको छ, दुई जोड लुगा लाउन पाउनु भएको छ भने तपाईँ धनी हुनुहुन्छ भनेर लिनुहोस्, किनभने तपाईँको सामाजिक प्रतिष्ठा त छ, तपाईँ आफ्नो आचरण बिगार्नु भएको छैन, तपाईँ इमान्दारीपूर्वक काम गरेर खाइराख्नु भएको छ। यी 3-4 कुरालाई हामीले सम्झ्यो भने हामी अरूसँग कम्पेयर गर्दैनौँ, अरूतिर हेर्दैनौँ भने हामी के हुन्छ भने आफूसँग जे जति छ त्यसमै सन्तुष्ट हुन्छौँ र त्यसले चाहिँ हाम्रो के हुन्छ भने मानसिक सामाजिक स्वस्थ बनाउँछ हामीलाई, र त्योबाट चाहिँ हाम्रो फिजिकल भनौँ न शारीरिक रूपमा जुन एउटा कष्टहरू हुन्छ त्यो पनि कम हुँदो रहेछ। जब मानसिक स्वास्थ्य राम्रो हुन्छ शारीरिक स्वास्थ्य पनि आफै राम्रो हुन्छ।
1: डाक्टर, हामीले सधैँ अहिले भर्खर भर्खर सिक्न जान्न थालेको चाहिँ आफूलाई व्यस्त राख्नुपर्छ, शरीरलाई चलाइरहनुपर्छ, अब काम नगर्ने हाम्रो पेसा छ भने व्यायाम गर्नुपर्छ भनेर त हामीले थाहा पाइन्छ, तर हाम्रो मनस्थितिलाई पनि चलायमान राख्नुपर्छ, मानसिक स्वास्थ्यको निम्ति पनि यसलाई काम दिनुपर्छ भन्ने उस्तो हामीले ध्यान दिएनौँ। त्यो सबै स्वास्थ्यको लागि चाहिने र हामीसँग समय थोरै रहन्छ, डाक्टर साहबसँग हामीले सुन्नुपर्ने कुरा चाहिँ धेरै छ। म बल्ल बल्ल यहाँसँग भेट भएको छ, अर्को भेटको अपेक्षा गर्दछु। हजुरले यसै गरी आफ्नो बिरामीलाई पर्खाएर भए पनि हामीलाई सुन्ने साथीहरूलाई त्यो जानकारी दिन आइदिनु होला। र अहिले धेरैलाई चाहिँ नयाँ नयाँ रोगहरू जस्तो थाइरोइड प्रेसर बढ़िरहेको छ, यसलाई घटाउने अथवा यसका समस्याग्रस्तहरूले के सावधानी अप्नाइदिनु पर्छ?
2: यो सबै हाम्रो खानपानसँग रिलेटेड चिजहरू हो, जुन अब तपाईँले अहिले नाम लिनुभयो प्रेसर, थाइरोइड या सुगर भनौँ, यी रोगहरू भनेको हाम्रो खानासँग रिलेटेड हो। भन्नुहुन्छ कसरी? हामी अहिले चाहिँ गाउँमा पनि प्याक्ड फुडहरू बढी खाइरहेछौँ, प्रिजर्भेटिभ भएको खानेकुराहरू बढी खाइरहेछौँ, र त्यो प्रिजर्भेटिभले हामीलाई प्रेसर सुगरहरू बढाउँछ। रोस्टेड साल्टेड आइटमहरू बढी खान्छ, तपाईँलाई थाहा छ काठमाडौँमा सेकुवाको जुन आइटमहरू पाउन थाल्यो, रोस्टेड आइटमहरू जुन पाउन थाल्यो, यङमा चाहिँ प्रेसर बढेर गयो। किन? त्यसमा नुनको मात्रा बढेर गयो। एक त हाम्रो फिजिकल वर्क छैन, फिजिकल वर्क नभएपछि तपाईँको के भयो त, एक त क्यालोरी बर्न भएन, डायबिटिज हुने भयो, अर्को चाहिँ हामीले फ्याट फुड खाइरहेछौँ, त्यसमा प्रिजर्भेटिभ छ, त्यसमा चाहिँ टक्सिनहरू हुन्छ, त्यसले थाइरोइड रोग लाउने भयो, त्यसले गर्दाखेरि हाम्रो नुनको मात्रा बढी हुने भयो, किनभने सल्टेड रोस्टेड आइटमहरू छ, त्यसले गर्दा प्रेसर हुने। सो सबै खानपानसँग रिलेटेड छ। हामीले आफ्नो खेत बाँझो राखेर हामीले आफ्नो सम्पत्तिमा चाहिँ केही नफलाइकन हामीले के गर्छौँ त, इम्पोर्टेड प्याक फुड खाइरहेको छ, त्यसमा म पनि पर्छु, मैले पनि अब गर्नुपर्ने, तर अब आफ्नो व्यस्तताले गर्दाखेरि आफ्नो गाउँमा चाहिँ आफ्नै खेतमा काम गर्न पाइरहेको छ, त्यसले गर्दा अब रोगहरू बढिरहेको छ। जस्तै कि मैले तिनवटा चिज भन्छु जहिले पनि, जल स्नान, वायु स्नान र सूर्य स्नान, यो तीनटा चिज मान्छेले गर्यो भने ऊ चाहिँ 90% स्वस्थ हुँदो रहेछ। यो भनेको के हो त, पहिला कस्तो हुन्थ्यो भने हामी चाहिँ खेतबारीमा जान्थ्यो, काम गर्थ्यो, त्यतिखेर गन्जी लाएर पसिना आउँथ्यो, घाम लाग्थ्यो जिउमा, भिटामिन डी त्यस्तै पुग्थ्यो। अब हाम्रो आफ्नो गाई भैँसी हुन्थ्यो, त्यसमा बटर ननिकालेको दुध खान्थ्यो, त्यसमा भिटामिन बी12 पाइहाल्थ्यो। इभन माछा मासु नखाने व्यक्तिको पनि भिटामिन बी12 कमी हुँदैन थियो, किनभने शुद्ध दुध खान पाइन्थ्यो गाउँघरतिर। इभन अब अहिले के देखिन्छ भने यो प्याक्ड फुडहरू हुन्छ या प्याकेटको दुधहरू हुन्छ नि, त्यो खाने मान्छेको चाहिँ तपाईँको भिटामिन क्याल्सियम नै पुग्दैन, हामीले चाहिँ सप्लिमेन्ट किन्नु पर्यो अरे। सो यो सबै हाम्रो एउटा त लाइफ स्ट्यान्डर्ड जुन बढ्यो त्यसले निम्त्याएको रोगहरू हुन्छ।
1: सुगरलाई म्यानेज गरिराख्ने के गर्नुपर्छ?
2: सुगर भनेको तपाईँको खानपानको रोग हो, यसमा चाहिँ आफ्नो डाइट कन्ट्रोल गर्यो भने मान्छेलाई सुगर कन्ट्रोल हुन्छ।
1: अहिले धेरैले गरेका चाहिँ सुगर भएपछि चिनी हालेको चिया नखाने, गुलियो नखाने गरेका चाहिँ देखिन्छ, त्यतिले पुग्छ क्वालिटी
2: होइन। हजुर, यसमा के बुझ्नुपर्छ भने क्यालोरीको कुरा आउँछ, ग्लाइसेमिक इन्डेक्स भन्छ, तपाईँको चिनी नखाने तर अरू चिज धेरै खाइदिने भनेपछि त सुगर त बढिहाल्छ।
1: चिनी नखानुको अर्थै भएन,
2: अर्थै भएन। तर हामीले भन्दाखेरि के भन्छौँ भने लो क्यालोरी खानुहोस्। अब गाउँघरको मान्छेले त सबै ग्लाइसेमिक इन्डेक्स त बुझ्दैन, लो क्यालोरी बुझ्दैन। सो त्यस्तो अवस्थामा के भन्छौँ भने चिनीहरूमा, गुलियो चिजहरूमा क्यालोरी बढी हुन्छ, सो सक्दो चाहिँ गुलियो नखानुहोस् चाहिँ हामीले नै भन्छौँ। माटो मुनिको आलु, पिरालु, तरुल, ओल,
1: त्यतिले पुग्छ क्वालिटी
2: होइन। हजुर, यसमा के बुझ्नुपर्छ भने क्यालोरीको कुरा आउँछ, ग्लाइसेमिक इन्डेक्स भन्छ, तपाईँको चिनी नखाने तर अरू चिज धेरै खाइदिने भनेपछि त सुगर त बढिहाल्छ।

0: आदि पेट खाने बानी बसाल्नुहोस्। खाना खाने बित्तिकै गएर ओछ्यानमा सुत्ने या सोफामा बस्ने नगर्नुहोस्। 20-25 मिनट भए पनि हिडुल गर्नुहोस्। यति गरियो भने तपाईँको सुगर केही हदसम्म कन्ट्रोल हुन्छ। त्यो बाहेक पनि भएन भने औषधि उपचारमा गयो भने डाक्टरले दिएको औषधिले नियमित खाइयो भने सुगर कन्ट्रोल
1: गर्नुहोस्। औषधि छ
0: सुगरलाई रोगै भन्दैन, प्रेसरलाई रोगै भन्दैन। यो भनेको हाम्रो लाइफ स्टाइल, फुड हेबिट प्लस मेडिसिन, चिकित्सकको सल्लाहमा लियो भने यसलाई कन्ट्रोल गर्न सकिन्छ। यसले निम्त्याउने जुन कम्प्लिकेसन हुन्छ त्यसलाई हामीले रोक्न सक्छ।
1: प्रेसर पनि त्यस्तै हो। प्रेसरमा के नखाने गर्छ?
0: प्रेसरमा हामीले नुनको मात्रा, नुन कम खाने, चिल्लो कम खाने। नुन यदि कम खायो, जस्तै कि हामीले के भन्छौँ, एक चिया चम्चा भन्दा बढी नुन नखाने चाहिँ
1: दिनभरिको मात्र हो।
0: दिनभरिको तपाईँको दाल साग जे अचार जे बनाउनुहुन्छ, चिउरा भुजा या रोटीसँग खाने जेसँग खानुहुन्छ, त्यो चाहिँ 5 ग्राम भन्दा बढी दिनमा हामीले नुन खानु हुँदैन। अब यहाँ के छ भने दालमोठ खान्छ, काजु पिस्ता सबै तपाईँको प्याक भएकोमा के छ, रोस्टेड छ, त्यहाँ नुन हुन्छ। अब मासुको आइटमहरू खान्छ, हामीले यहाँ माछा खान्छौँ, माछा चाहिँ के भन्छौँ, ए जनकपुरको माछा, जनकपुरको माछा जनकपुरमा त पुग्दैन, कहाँ यहाँबाट हुन्छ, सबै समुद्री माछा इन्डिया कलकत्ताबाट आउँछ। त्यो भनेको सी फुडमा के हुन्छ त, सल्ट बढी हुन्छ, त्यसले गर्दाखेरि के हुन्छ त, तपाईँको सल्ट इन्टेक बढ्यो अनि प्रेसर बढ्यो। सो सक्दो लोकल फुडहरू हामीले फ्रेस फुड खायो भने त्यसले चाहिँ हाम्रो प्रेसरहरू कन्ट्रोल गर्छ।
1: अब अहिले यो पहिला थिएन भन्छ थाइरोइडको समस्या, अहिले यसका समस्याग्रस्त मान्छेहरू धेरै भेटिन्छन्, धेरै छन्, त्यसलाई म्यानेज कसरी गर्ने, कन्ट्रोल के गरी हुन्छ? यो
0: यसमा चाहिँ दुईटा कुरामा ध्यान दिनुपर्छ। मैले जहिले पनि यो अब भन्नलाई यो नखानुस् त्यो नखानुस् भन्न चाहिँ भन्छन् होइन, बन्दा काउली नखाने भनेर कहिलेकाहीँ किताबहरूमा बच्चाहरूको स्कुलको लेभलमा लेखेका छन्। तर त्यो भनेको थोरै खाएर त्यो थाइरोइड हुने होइन, मेन चाहिँ तपाईँको प्याक्ड फुड, फ्रोजन फुड, सी फुड यिनीहरूले गराउने हो। सो त्यसमा हामीले कम गर्नु पर्यो। र सेकेन्ड भनेको लाइफ स्टाइल, तपाईँको बेजल मेटाबोलिक रेट भन्छ नि बडीको, हाम्रो दिनभरिको जुन काम गराइ हुन्छ त्यसलाई हामीले ब्यालेन्स गर्न सक्यो भने हामीलाई थाइरोइड रोग लाग्छ। सो भनेको काम गर्ने समय र रेस्ट गर्ने समय फिक्स भयो र हामी एक्टिभ लाइफमा छौँ भने पनि थाइरोइड रोग लाग्दैन। यसको इक्जाम्पल यसरी म दिन्छु, कुनै व्यक्ति डे नाइट काम गर्यो है, उसले चाहिँ दिउँसो एक ठाउँमा काम गर्ने, नाइट ड्युटी पनि दुई सिफ्ट तिन सिफ्ट, किनभने पैसा चाहियो। अब गरिबीले गर्दाखेरि मान्छेले के हुन्छ भने म सुत्नुपर्छ राति भन्ने छैन कि, ऊ नाइट सिफ्ट पनि गर्छ यता डे सिफ्ट पनि गर्छ। सो त्यसले गर्दाखेरि उसलाई चाहिँ शरीरलाई रेस्ट भएन भने त्यस्तो व्यक्तिहरूमा हामीले हाइपर थाइरोइडिजम बढिदिन्छ। हाइपोथाइरोइडिजम भनेको यो मोटाउनेवाला थाइरोइड जुन भन्छ नि, जुन व्यक्ति चाहिँ दिनभरि सेडेन्ट्री लाइफ, अब घरमा बसेछ, खाना पाएछ, पैसाहरूले कमाएर पठाइदिएछ, त्यस्ता व्यक्तिहरूलाई बढी लाग्दो रहेछ। सो यो दुईटा भनेको के हो भने धेरै एक्टिभ लाइफ भयो भने पनि रोग लाग्दो रहेछ, कम एक्टिभ लाइफ भयो भने पनि रोग लाग्दो रहेछ। सो हामीले त्यसलाई ब्यालेन्स गर्न सिक्नु पर्यो, आफ्नो रेस्ट र वर्किङ आवरलाई त्यति गरिदियो भने तपाईँको थाइरोइड रोगबाट जोगिन सकिन्छ।
1: यसले डाक्टर साहब त्यो लैङ्गिक हिसाबले लाग्ने नलाग्ने हुन्छ, जस्तो महिलालाई बढी लाग्छ पुरुषलाई कम लाग्छ भनेको सुनिन्छ,
0: त्यो त्यस्तो केही पनि छैन। त्यो चाहिँ फुड हेबिट र हाम्रो चाहिँ लाइफ स्टाइलसँग हो। जस्ता पुरुषहरू अलिक बढी एक्टिभ, आउटडोर एक्टिभिटिज, बाहिर जुन बेजल मेटाबोलिक रेट भन्छ नि, त्यो चाहिँ
1: रिजन त्यही मात्रै हो,
0: त्यति मात्रै हो। यो सेक्स वाइज भनौँ, महिला पुरुषलाई छुट्याउँदैन। अहिले त अब के छ भने महिलाहरू पनि घरमा बस्दैन, उहाँहरू पनि एकदम एक्टिभ छ होइन, जब गर्नुहुन्छ, बाहिर आउनुहुन्छ, भने अब उहाँहरूमा पनि इक्वली नै हो मेल र फिमेलमा, त्यस्तो चाहिँ केही छ।
1: अकस्मात आकस्मिक हुनुपर्ने भन्दा बढी तौल घट्यो अथवा बढ्यो भन्ने शंका गर्न सकिन्छ,
0: हजुर।
1: अरू के छ लक्षण यसका?
0: यसका लक्षण कस्तो हुन्छ, मैले अघि नै भने दुई किसिमको हुन्छ। एउटा चाहिँ हाइपोथाइरोइडिजम भन्छ, त्यो भनेको मोटाउँदै
1: जाने,
0: त्यो मोटाउनेवाला थाइरोइडमा के हुन्छ भने वेट गेन हुन्छ, शरीरको तौल बढ्ने, छाला फुस्रो हुने, त्यो पछि मुख सुनिने, खुट्टा सुनिने, अल्छी लाग्ने, निन्द्रा बढी लाग्ने, त्यो पछि दिशा कब्जियत हुने, मुटुको चालहरू कम हुने, बस्यो भने उठ्नै मन नलाग्ने, यति आलस्य हुने कि तपाईँको उसको चाहिँ काम गराइहरू नै हेर्दाखेरि हिँड्दा पनि चाहिँ एकदम स्लो हुने। सो त्यस्तो भनेको यो हाइपोथाइरोइडिजम छ। त्यस्तै ठिक अपोजिट भनेको हाइपरथाइरोइडिजम, दुब्लाउने वाला, त्यसमा के हुन्छ भने एक्कासी तौल घटेर आउने, मुटु बढी काम्ने, पसिना आउने, हात काम्ने, पखाला बेला बेलामा लाग्ने, त्यो पछि चाहिँ एन्सियस हुन्छ, एन्जाइटी हुन्छ कि मान्छे चाहिँ एकदम चाँडै रिसाउने खालको स्वभाव।

0: हुँदै गयो भने हामीले के बुझ्छौँ भने उहाँमा चाहिँ हाइपर थाइरोइडिजम यो दुब्लाउनेवाला थाइरोइड लाग्यो होला भनेर बुझ्छौँ र त्यो चाहिँ जाँच गरेर पत्ता लगाउँछ।
1: यो लाग्नेलाई टाइम ड्युरेसन त्यस्तो केही
0: त्यस्तो केही छैन। अब यो भनेको हाम्रो लाइफ स्टाइल र फुड हेबिट छ जुन चाहिँ अब हामीलाई थाहै नपाइकन कति बिस्तारी खाइरहन्छ थाहा छैन होइन। तपाईँले जुन अब पसलबाट किनेर ल्याउनुहुन्छ प्याक फुड हुन्छ त्यसमा के केमिकल हालेछ त्यो तपाईँलाई थाहा छैन। म इक्जाम्पल दिन्छु एउटा, जस्तो काजु हामीले बाहिर खुल्ला किनेर ल्यायो घरमा राख्यो भने तपाईँको 3 महिनामा त्यहाँ जालो बस्दो रहेछ कि त्यहाँ काजु बिग्रिँदो रहेछ। अनि त्यही चाहिँ तपाईँको अब कुनै सुपर मार्केट नाम चलेकोबाट लिएर आउनुहोस् त्यो रोस्टेड हुन्छ त्यो लिएर तपाईँको 8 महिनापछि खानुभयो भने पनि त्यो कुरुङ कुरुङ लाग्थ्यो त्यहाँ जालो बस्दो हुनु भने केही न केही केमिकल राखेछ जुन केमिकलले गर्दाखेरि त्यहाँ ढुसीहरू पलाउँदैन र हामीले हेर्दा पनि फ्रेस देखिने खाँदा पनि मिठो लाग्ने तर त्यो शरीरको लागि हानिकारक।
1: त्यसको असर चाहिँ दीर्घकालदेखि परेको थियो लक्षण चाहिँ पछि 2-4 महिनाभित्र देखिन सक्छ
0: देखिन सक्छ
1: जचायो औषधि खायो अथवा खानपानमा विचार गर्यो भने यो पनि कन्ट्रोलमा आउँछ। छुट्टिने बेला लाग्छ बिहानदेखि बेलुकासम्म हामीले नबिर्सनु पर्ने चाहिँ आफ्नो स्वास्थ्य स्वस्थ राख्ने के थियो पानी
0: मैले यसमा चाहिँ 3 चिज जहिले पनि विचार गर्नुपर्छ। एउटा त के हो भने हाम्रो मानसिक स्वास्थ्य जहिले पनि आफूलाई चाहिँ आत्मसन्तुष्टि एउटा चाहिँ राख्नुपर्छ। तपाईँ जे जहाँ जे काम गर्दै हुनुहुन्छ त्यसमै चाहिँ लगनशील भएर काम गर्नुभयो भने त्यसले पनि तपाईँको मानसिक स्वास्थ्यलाई हेल्प गर्दो रहेछ। तपाईँसँग जति नै आमदानी छ त्यसैमा खुसी हुनुहोस् जे छ त्यसैमा खुसी हुनु सिक्नुहोस् र दोस्रो चाहिँ तपाईँको आफ्नो इन्भाइरोमेन्ट चाहिँ निगेटिभ टक्सिक खालको जुन हुन्छ नि सराउन्डिङ त्यसमा चाहिँ कहिले पनि काम नगर्नुहोस् नबस्नुहोस् नै भन्छ। मान्छेहरू निगेटिभ किसिमको कुरा गर्ने अर्काको कुरा काट्ने त्यस्तोहरूले पनि मानसिक स्वास्थ्य चाहिँ बिगार्दो रहेछ। सो त्यो चाहिँ एभोइड गर्नुपर्छ आफ्नो वर्क प्लेसमा घरमा छिमेकमा। र अर्को भनेको हाम्रो खानपान चाहिँ आफ्नो शरीरले पचाउन सक्ने किसिमले खानु पर्यो। अघि मैले भने जस्तो लुगाफाटा चाहिँ समयअनुसारको पहिरन राख्नु पर्यो। गर्मी छ भने गर्मी याममा हुने लुगा लाउनु पर्यो। जाडो याम छ भने आफूले चिसोबाट जोगाउने किसिमको लुगा लायो भने लुगा खुट्टीहरूबाट जोगिन सक्छ। खानपान चाहिँ एकदम हाइजेनिक हुनु पर्यो त्यसले गर्दाखेरि हामीलाई धेरै रोगबाट हामी जोगिन सक्छौँ। र अघि भने जस्तै अब जल स्नान भन्छ होइन आफूलाई फ्रेस राख्ने सफा राख्ने वायु स्नान भनेको यो आर्टिफिसियल एसीमा अहिले बसेर जस्तो नबसेर हामी चाहिँ कहाँ छ बाहिरी चाहिँ जुन वायुमण्डलीय हावाहरू त्यो हावा चाहिँ नेचुरल एयरमा चाहिँ एकछिन बस्नु सक्छ शरीरलाई आफूलाई न्यानो बनाएर। तेस्रो भनेको चाहिँ हामी घाममा 20-30 मिनट बस्यो भने त्यो पनि नुहाएर अलिकति नाङ्गो जीवनमा घाम पर्ने गरी बस्यो भने त्यसले चाहिँ हामीले शरीरलाई स्वस्थ राख्दो रहेछ।
1: त्यसो भने शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहन्छ। हेर्दा यो घन्टौँ हजुरका कुरा सुनाउनु पर्ने र सुन्नुपर्नेछ यही थोरै अंश मात्रै सुन्न पाइन् समय अभाव भयो। अझ थप जानकारी चाहियो डाक्टरले भेट्नु पर्यो भने हामी कहाँ आइन् भन्नु
0: होइन अहिले त संसार हाम्रो हातमा छन् भन्छन्। पहिला जस्तो गाह्रो छैन। मेरो प्रोफेसरले म एमडी पढ्दाखेरि उहाँले भन्नुभयो एउटा काम दिनुभएको थियो अनि मैले गर्न सकिनँ भने डाक्टर उहाँले भेट्नु भएन सर उहाँको नम्बर भयो भनेपछि उहाँले के मलाई जवाब दिनुभयो भने डाक्टर अहिले भन्नुहोस् म अहिले बराको उहाँसँग कुरा गर्छु। त्यतिखेर मलाई जोक लागेको थियो तर पछि मैले चाहिँ सोच्दै गएँ एक्लैमा बस्यो भने हो रहेछ हामीले चाह्यो भने जस्तो सुकै मान्छे जहाँ पनि भेट्न सक्दो रहेछ अहिले प्रविधिले दिए। सो मेरो नाउँ मात्रैले पनि मान्छेले मलाई खोज्न सक्नुहुन्छ
1: सोसियल मिडियामा पनि भेटिने भएको
0: सबैतिर हामी उपलब्ध छौँ। अहिले चाहिँ म त मेन सरकारी डक्टर हुँ सरकारी अस्पतालमा छु। अहिले म अध्ययन विधामा छु त्यो भएर चाहिँ 2-3 महिना अझै सरकारी अस्पतालमा नै उपलब्ध
1: बलम्बुमा
0: हजुर हजुर
1: र सोसियल मिडियामा अथवा अझ भन्यो भने फेसबुकमा सर्च गरी पनि डाक्टरलाई भेट्न सकिन्छ।
0: हजुर आजकल त कस्तो
1: आवश्यक चाहिएको कुरा मात्रै सोध्न सकिन्छ
0: सकिन्छ
1: समयलाई हामीले त्यहाँ गएर युटिलाइज गर्न सक्छौँ सदुपयोग गर्नु भएन
0: त्यो डिसिप्लिनमा बस्नुपर्छ। हामीले कसैको टाइम किल गर्नु हुँदैन। म के भन्छु भने 2 रुपियाँ मसँग लिनुहोस् तर मेरो समय चाहिँ खेर नफाल्दिनुहोस् किन समय यति महत्वपूर्ण छ कि मैले चाहिँ कसैलाई त्यो समय दिएँ भने मैले पैसाभन्दा ठुलो चिज दिइरहेको छु भन्ने म बुझ्छु। सो समयलाई त्यसै बसेर गफिएर नबसौँ केही छैन केही काम छैन भने म एक्लै बस्न रुचाउँछु र म आफू मेडिटेट गरेर बस्छु, तर म चाहिँ गफिएर चिया खाएर दुनियाँ यसो गफ गरेर कसैले फोन गरेर घन्टुक कुरा गर्यो भने त्यो चाहिँ मलाई मन पर्छ। त्यो त्यो पोइन्ट कुरा र हजुरको समस्या के छ मलाई भन्नु, म चाहिँ यस्तो कोही छैन, म नचिन्दै नचिनेको मान्छे मेचुपी महाकाली सबैको फोन उठाउँछु नउठाउने छैन, धेरैलाई थाहा पनि छ मलाई चाहिँ अब हिमाल पहाड तराई सबैतिर चिन्छ नचिन्ने होइन, किनभने कोरोना कालमा अब मेरो फोन चाहिँ करिब करिब सबै ठाउँमा एभाइलेबल थियो र त्यतिखेर सबैले फोन गर्नुहुन्थ्यो र मैले सकेसम्म सबैलाई सहयोग गरेकै हो।
1: त्यो फ्रन्टलाइनमा बसेर काम गर्नु
0: हजुर
1: सबैले देख्ने गरी थाहा हुने गरी त्यो सम्पर्क अहिलेसम्म छ। डाक्टर साहब अघि यहाँले समयको कुरा गर्नु, आजको समय 100% माथि उपलब्ध भएको छ र यो विशेष संवादको निम्ति यो विशेष जानकारीको निम्ति हजुरप्रति हामी अनुरोध छ।
0: धन्यवाद, तपाईँको मार्फत मैले चाहिँ अब जनताले सुनाउन पाएँ त्यसको लागि म हजुरहरूप्रति चाहिँ आभारी छु।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन कुमार झासँग भएको यही रेडियो संवाद स्वास्थ्य र स्वास्थ्य सर्वसुलभताको बारेमा भएको कुराकानीसँगै आजको कार्यक्रमको समय सकिएको छ। कार्यक्रमलाई सुनिदिनुभयो तपाईँलाई हार्दिक धन्यवाद छ। भोलि फेरि भेटौँला, आजलाई यति नै, नमस्कार।
2: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
3: 99.4 रेडियो थाहा संचार।
4: जलजला टायर चेक, यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बजे।
5: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली हिरोतमा 5 मणिग्राम रूपन्देही।
6: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाँगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: घरमा के हुनुपर्छ र है त्यसमा घरमा के हुनुपर्छ भन्दाखेरि म चाहिँ के भन्छु भने अब नेपालमा बाल विवाह त निरन्तर रूपमा चलिने एउटा प्रयास मात्रै हो. घरमा के हुनुहुन्छ भने छोराछोरीलाई शिक्षा र जागरूकता हुनपर्छ अनि कानुनी नीति निर्माण नीति परिवर्तन गर्न पर्यो अनि अनि समावेशी र सहयोग पनि हुन पर्यो अनि त्यस्तै त्यस्तै कुराहरू हुन पर्यो भन्छु है. अनि यो बाल विवाह चाहिँ गर्नुहुन्न विशेष गरेर हाम्रो अभिभावकहरूले नै मुख्य भूमिका खेल्नुपर्छ होला जस्तो लाग्छ है. छोरीलाई सानैमा उमेरमा विशेष गरेर केटीहरूलाई नै भन्छु म त केटीहरूलाई विशेष गरेर सानै उमेरमा विवाह गरेर नदिने होला. पछि फेरि उनीहरूको प्रजनन स्वास्थ्यमा पनि असर पर्न सक्छ लगायत अन्य धेरै समस्याहरू पर्न सक्छ. विशेष गरेर अभिभावक तथा किशोरीहरूले पनि अहिले त शिक्षाको पहुँचमा छ विशेष गरेर दुर्गम ठाउँमा चाहिँ यो विद्यमान नै रहेको छ यसलाई चाहिँ ख्याल गरेर अघि बढ्दिनु होला भन्न चाहन्छु है. हजुर
1: ठिक छ. अब होइन भागेर आएका किशोर किशोरीहरूलाई पनि उनीहरूको बुवा मम्मीले घर परिवारको जिम्मा लगाएर होइन पठाइदिने त्यसपछि यस्तो गर्नु हुँदैन नानी भनेर सम्झाई बुझाई गर्ने नभए कानूनी प्रक्रियाहरू पनि छँदैछ भनेर अलिकति

0: टिकटक लाइभमा साथीले उपहार प्रदान गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ र यसै गरी सपोर्ट गरिरहनु होला र तपाईँहरू सहभागिता पनि जनाउनु होला। यति बेला अर्का सहभागी नमस्कार हजुर।
1: हजुर नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
1: सुनसहरीबाट जुनमाया विश्वकर्मा बोल्दैछु है।
0: जुनमाया विश्वकर्मा सुनसहरीबाट बोल्दै हुनुहुन्छ, के छ सुनसहरीतिरको हालखबर?
1: एकदमै पनि ठिकठाक छ भन्नुपर्छ, पानी परिरहेको अवस्था छ अहिलेको समयमा है।
0: रोल्पाको सुनसहरीमा त बाल विवाह व्यापक रूपमा बढ़िराखेको छ होइन?
1: हजुर,
0: हाम्रो जुनमायाले त बाल विवाह गर्नु भएको छैन नि।
1: छैन छैन, म त त्यस्तो बाल विवाह गर्ने कुनै होइन, अरू जस्तो चाहिँ यो मन त आँखा जस्तो बैसा चढिसकेपछि नदेखिने खालको भएर चाहिँ म चाहिँ नहिँडौँ भनेर चाहिँ त्यस्तो म गर्दिनँ भन्छु नि है।
0: हुन्छ, हामी कार्यक्रमको अन्तिम अन्तिममा छौँ, साथीले अब इशारा पनि दिँदै हुनुहुन्छ, अब बाल विवाहको बारेमा के भन्नुहुन्छ, तपाईँको गाउँघरमा कसरी भइराखेको छ, यसलाई न्यूनीकरण कसरी गर्ने?
1: यसलाई म त भन्छु यो सबैभन्दा सचेत हुनुपर्छ, पहिला चाहिँ आफ्नो औजार पनि सचेत हुनुपर्छ, सबैभन्दा आफ्नो बाल बालिकाहरू कस्तो तरिकाले चाहिँ चल्दैछन्, व्यावहारिक रूपमा कस्तो छ, सचेत बनाउनु चाहिँ आफ्नो अभिभावकै हातको कुरो हुन्छ। त्यसै गर्दाखेरि बाल बालिकाहरू पनि कतिपय चाहिँ यो बैंस चढिसक्दाखेरि भर्खर किशोर अवस्थामा गइसक्दाखेरि चाहिँ कतिपय लकचक्करमा पर्ने मायाजालमा पारले नै पर्ने, त्यसै गर्दा चाहिँ किशोर पनि किशोर पनि कुनै पनि व्यावहारिक रूपमा परिपक्व हुँदैनन्, व्यावहारिक रूप उनीहरूलाई कुनै पनि थाहा हुँदैन, त्यो व्यावहारिक रूप थाहा नभइसकेपछि उनीहरू माया मात्रै कुरा गर्छन्, जिन्दगीमा माया बाहेकहरू केही पनि हुँदैन भनेपछि मायाको कुरा मात्रै गरेपछि उनीहरू एकअर्कामा चाहिँ एकदमै धेरै धेरै माया गर्ने र ऊ बिना म बाँच्दिन, म त्यो बिना बाँच्दिन भनेर चाहिँ बिहा गरेको हुन्छन्। त्यसलाई चाहिँ छर्किनेमा अब तिनीहरू बिहा गर्ने चाहिँ एकअर्कामा मिलेर घरमा आउँछन्, त्यो आइसकेको बेला चाहिँ छर्किनेमा त कुनै न कुनैले त बुझेकै हुन्छ जिन्दगी के हो भनेर, त्यो जिन्दगी बुझेको मान्छेले चाहिँ गोप्य रूपमा त्यो जस्तो चाहिँ घटना एक प्रकारको व्यावहारिक रूपमा चलेको खालको त्यो समस्या जस्तो आफूले गरेका त्यो किशोर किशोरीले गरेका कामहरू चाहिँ नराम्रो भइसकेपछि गोप्य रूपमा बाहिर निस्काएर सिक्का कुराहरू चाहिँ नियन्त्रणमा ल्याउन पनि सकिन्छ। त्यसै गरी अनि टाइम टाइममा सचेतनामूलकको कार्यक्रम पनि गरिराख्नु पर्ने हुन्छ, जति गर्दा पनि भएन पनि गोप्य रूपमा चाहिँ त्यसै गरी लास्टसम्म चाहिँ कानुनी दायरामा लिएर पनि त्यसको नियन्त्रण गर्न सकिन्छ जस्तो लाग्छ है मलाई।
0: हुन्छ, तपाईँको विचारको लागि धन्यवाद, फेरि फेरि व्यवसायमा आउनुहोला, अहिलेको लागि तपाईँले साथीहरूलाई गुड नाइट भन्नुहोस्।
1: नमस्ते,
0: अब हामी कार्यक्रमबाट बिदा भएर जानुपर्छ होइन प्राविधिक, पचपन्न गइसक्यो, अब मैले आफ्नो विचार राख्छु भनेको थिएँ, विचार राख्नै पाइएन, यति जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु, कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु, जति पनि साथीहरू आउनुभयो सबैले राम्रो विचार राख्नु भएको हो, तर आजको विजेता हामी जुनमाया विश्वकर्मा सुनसहरीको मित्रलाई बनाउन सफल भएका छौं। तपाईँलाई धेरै धेरै बधाई छ आजको विजेता हुनु भएकोमा, र यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँलाई, कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई विशेष विशेष धन्यवाद ज्ञापन गर्छु, सुझाव सल्लाह वा प्रतिक्रिया भएमा 98644 17 200 98 फोन गर्नुहोला, अनि घर बाहिर कुनै सामान बेच्नु भएको छ कि यसो सम्झिनुहोला, उठाउनुहोला, लुगा सुकाएका लुगा कपडाहरू उठाउनुहोला, भान्सामा खाना पकाइसकेपछि आगो निभाउनुभयो कि निभाउनु भएन, ग्यास चुलहरू बन्द गर्नुभयो कि नाइ, बत्तीहरूलाई विद्युतीय उपकरणहरू राम्रोसँग बन्द गर्नुहोला, झालडुकाको चुकुन राम्रोसँग लगाउनुहोला, बिरामी हुनुहुन्छ औषधि खानुभयो कि खानु भएको छैन औषधि खानुहोला, अनि चाँडै सुत्नुहोला, खानेपानी आफूसँगै राख्नुहोला, राति तिर्खा लाग्न सक्छ भन्दै आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु, तपाईँको बाँकी पल शुभ रहोस्, नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

हार्दिक नमस्कार प्रणाम वरपर सर्र सर्र हावाको सरसरा आफ्नै शैलीमा फुलिरहेका बगैंचाका सुन्दर फूलहरू उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छङ्काहरू यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गंगा लिएर कार्यक्रम जीवन गंगाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन गर्दछु। प्रिय सज्जन, हामी जुन देशमा जन्मिएका छौं, जहाँ हुर्किएका छौं, बढेका छौं, पढेका छौं, यो भूगोल, यो परिवेश, यो ठाउँ यस्तो ठाउँ हो जो संसारमा अत्यन्त विरलै प्राप्त गर्न सकिन्छ। हाम्रो माटो जति प्रिय छ, हाम्रो भूगोल, हाम्रा पाखा पखेराहरू, डाँडा काँडाहरू, भिर पहराहरू जति सुन्दर छन्, त्यति नै हाम्रो यहाँको संस्कृति, चालचलन र परिवेश सुन्दर छ। विविधता हाम्रो विशेषता हो, विविधताका बीचमा पनि एकता हाम्रो अर्को विशेषता हो। हाम्रा हिमालहरूमा धुपी र सल्लाहहरू मिलेर बाँचेका छन्, हाम्रा पहाड़हरूमा पनि सबै बोट बिरुवाहरू एउटै समयमा साँगका साथ छरिएका छन्। तराईमा पनि धान, गहुँ, मकै सबै सबै मिलेर फुल्दछन्, मिलेर झुल्दछन्। हिमाल, पहाड, सबैतिर जुन किसिमको प्राकृतिक विविधता छ, त्यसको प्रतिबिम्ब हरेक नेपाली समाजमा पनि प्रकट भएको छ। जसरी हाम्रो प्रकृति विविध छ, त्यसरी नै हामी सबै नेपालीहरू विविध छौं। हाम्रा अनेक भाषाहरू छन्, हाम्रा अनेक चालचलन संस्कृतिहरू छन्, हाम्रा अनेक पहिरनहरू छन्। जे होस्, यी धेरै अनेकहरूका बीचमा, यी अनेकहरूका बीचमा पनि हामी एक भएर बाँचेका छौँ। यो संसारमा अत्यन्त दिव्यतम र अनन्यतम उदाहरण, तर हामीले जुन हाम्रो गौरव छ, विविधताभित्रको एकताको जुन गौरव छ, यसलाई बिर्सदै गएका छौँ। हामी जहाँ छौँ, त्यो माटोको विशेषतालाई एकपटक जान्ने प्रयास गर्नुपर्दछ, बुझ्ने प्रयास गर्नुपर्दछ। हामी त यस्तो संस्कृतिमा हुर्किएका मानिसहरू प्रिय सुन्छन्, जहाँ ढुङ्गा ढुङ्गामा पनि देवताको बास हुन्छ। जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ, यो देश मेरो हो, स्वदेश मेरो हो, यो देश मेरो हो, स्वदेश मेरो हो। प्रिय सचिव, ढुङ्गा ढुङ्गामा देवताको बास भएको मुलुक हो। हामीले सबैतिर देवताको दर्शन गर्न सक्छौँ। बोट बिरुवामा हेर्यो, बोट बिरुवामै हामी देवताको दर्शन गर्न सक्छौँ।
तुलसीको पूजा गर्छौँ हामी, बरपिपलको पूजा गर्छौँ हामी, बिरुवाहरूलाई पनि भगवानको मूल्य दिएका छौँ। भगवानको मूल्य दिनुको अर्थ बिरुवाहरूलाई देवता मानेर पूजा गर्नु हो, वातावरण प्रतिको हाम्रो चासो, वातावरण सुन्दर राख्नुपर्दछ, बोट बिरुवाहरूलाई काट्नु हुँदैन, पर्याप्त शुद्ध अक्सिजनको व्यवस्था भयो भने हामी स्वस्थ हुन सक्दछौँ, प्राणी जगत स्वस्थ हुन सक्दछ। त्यसैले बोट बिरुवाहरू काट्यौँ, पूजा गरौँ देवता, कस्तो विशाल विज्ञान पुगेछ। हाम्रा माता पिता, हाम्रा पूर्वजहरूले, हाम्रा आचार्यहरूले कस्तो विशालता प्रकट गरेका छन्, कस्तो विशाल हार्दिकता प्रकट गरेका छन्। त्यस्ता पूर्वजका हामी सन्तति हुन पाएका छौँ, यो अहोभाग्यको कुरा हो। हामीले पानीमा पनि देवताको दर्शन गर्दछौँ, नदी किनारहरूमा हामी स्नान गर्छौँ, नदीको पूजा गर्छौँ, पहाड़हरूको पूजा गर्छौँ, हिमालहरूको पूजा गर्छौँ। हिमाल पहाड़को मात्रै पूजा गर्दैनौँ, हामीले बोट बिरुवाको मात्रै पूजा गर्दैनौँ, चरा चुरुङ्गीको पनि पूजा गर्छौँ, कागको पूजा गर्छौँ, पशुको पनि पूजा गर्छौँ, कुकुरसम्मलाई हामीले देवता मानेका छौँ, पूजा गर्छौँ, गाईको पूजा गर्छौँ। यी त प्राणीहरू भए प्रिय सच्चा, जो हिँड्छन्, जो डुल्छन्, चर्मला आउँछन्, राम्रो कुरा दिँदाखेरिमा नजिक आउँछन्, लट्ठी देखाउँदा टाढा जान्छन्। कुरो बुझ्ने यी पशुहरूलाई देवता मान्नु बरु त्यति ठुलो आश्चर्यको कुरा हो। हामी त ढुङ्गालाई पनि देवता मान्ने संस्कृतिमा हुर्किएका छौँ। काली गण्डकीका किनारमा भेटिने शालिग्रामलाई हामीले प्रत्यक्ष देवताको सम्मान दिन्छौँ। ढुङ्गालाई देवता मान्नुको अर्थ हामी जड संस्कृतिमा हुर्किएका छौँ भन्ने होइन, हामी अचेत छौँ भन्ने होइन प्रिय सच्चा, हामीभित्र संवेदना छैन भन्ने होइन प्रिय सच्चा। ढुङ्गालाई पनि देवता मान्नु पर्छ, हामी परम संवेदनशील छौँ भन्ने। हामीले ढुङ्गामा पनि एक किसिमको संवेदनाको महसुस गर्दछौँ, ढुङ्गालाई पनि बुझ्न सक्दछौँ, जान्न सक्दछौँ, ढुङ्गाको पनि मूल्यलाई स्वीकार गर्दछौँ। यसरी संवेदनापूर्ण संस्कृति, चेतनापूर्ण संस्कृतिमा हामी हुर्किएका छौँ। हाम्रा पूर्वजहरूले हामीलाई संवेदनशील हुन सिकाएका छन्। जता हेर उतैतिर देवताहरू मुस्कुराइरहेका छन्, दायाँ बायाँ तल माथि यताउता सर्वत्र एभ्रीवेयर द गॉड इज, सर्वत्र परमात्मा विराजमान हुनुहुन्छ, जहाँसुकै भगवान मुस्कुराइरहनु भएको छ र हामीलाई साथ दिइरहनु भएको छ, हामीलाई हात दिइरहनु भएको छ। यो विशाल संस्कृति